0: रविलाल पन्थको संयोजकत्वमा समिति गठन गरिएको थियो।
1: नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ्दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ्दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1,53,47,00,00,000 रूपियाँ थपिएको छ।
0: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असूली प्रक्रिया अगाडि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। लिमिटेडका अनुसार औद्योगिक क्षेत्रभित्र उद्योग संचालनका लागि उपलब्ध गराइएको जग्गा भवन विद्युत पानी लगायत सेवा बापत नियमित बुझाउनु पर्ने महसुस लामो समयदेखि नतिर्दा बक्यौता बढ़ेको हो।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि पनि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको जनाएको छ। विदेशमा पीआर लिएर बसेका 2 कर्मचारीलाई कार्यवाही सिफारिश गरिएको छ भने अन्यको खोजी पनि भइरहेको मन्त्रालयले जनाएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार राजधानीमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार लगानी मैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयक छलफलमा सहभागी भई उहाँले निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको हो।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनाव अघि नै स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने तयारी थालेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल 31 बैशाख 2084 पूरा हुँदैछ। त्यस अनुसार निर्वाचन हुनलाई अब 1 वर्ष पनि बाँकी छैन। स्थानीय सरकार संचालन ऐन 2074 निर्वाचन हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ।
0: व्यापारजन्य सम्पत्ति शुद्धिकरणका घटना बढ़नु चिन्ताको विषय रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आफ्नै मातहतमा रहेको फाइनान्सियल इन्टेलिजेन्स युनिट एफआईयू र अन्तर सरकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स एटीएफ ले गरेको एक अध्ययनको नतिजालाई उद्धृत गर्दै राष्ट्र बैंकले नेपालमा यस्ता प्रकृतिका वित्तीय अपराधको जोखिम बढ़दो रहेको बताएको छ। विशेष गरी नेपालमा सीमापार व्यापारमा हुने सम्पत्ति शुद्धिकरणका घटनाहरू बढ़दै गएको र आयात निर्यात प्रक्रियाका विधिगत व्यवस्थाको दुरूपयोग गर्दै कतिपयले अवैध वित्तीय कारोबार सञ्चालन गरिरहेको आशंका गरिएको छ।
1: पाँच थरको फिदिम नगरपालिका वड़ा नम्बर 2 बाँदरको आतंक बढ़दै गएको भन्दै स्थानीय वड़ा कार्यालय समक्ष समस्या समाधानको स्थानीय बासिन्दाले माग गरेका छन्। वड़ा नम्बर 2 नागरिकले सामूहिक रूपमा हस्ताक्षर गरेर वड़ा अध्यक्षलाई सम्बोधन गर्दै विभिन्न स्थानबाट आउने 200 भन्दा बढ़ी बाँदरले खेतीपातीमा ठूलो क्षति पुर्याउने गरेकाले नियन्त्रणको योजना ल्याउन माग गरेका हुन्।
0: निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लगानीकर्ताको मनोबल बढ़ाउने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि लगानी मैत्री वातावरण र समसामयिक आर्थिक विषय सम्बन्धी छलफल कार्यक्रममा उनीहरूले नीतिगत स्थिरता लगानी सुरक्षा तथा व्यवसाय मैत्री वातावरणको अभावले लगानीकर्तामा निराशा बढ़ेको बताएका हुन्।
1: धनकुटाका किसानहरूले लगाएको मकै खेतीमा अमेरिकन फौजी किराले प्रकोप फैलिएपछि नष्ट भएको छन् र पछिल्लो केही समयमा मकै बाली लगायतका हरियो बालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ़दै गएका कारण बालीमा क्षति पुर्याएपछि धनकुटाका किसान चिन्तित भएका हुन्। अमेरिकी फौजी किरा करिब 7 वर्ष अघि अमेरिका अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको बताइन्छ। नेपालको तराई र पहाड़ी क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको बताइन्छ। फौजी किराले धनकुटामा वर्षेनी मकै बारी लगायतका हरियो बालीमा असर गर्दै आइरहेको छ।
0: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका विवादास्पद व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनसेक बहसपछि बुधबार थुनामा पठाउने आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल लगायत विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको थियो।
1: अब शेयर सम्बन्धी खबर। बुधबार नेप्से स्थिर बनेको छ। अघिल्लो दिन 2705.45 बिन्दुमा बन्द भएको नेप्से बुधबार पनि 2705.53 बिन्दुमा बन्द भएको हो। यो दिन नेप्से परिसूचकमा 0.08 अंकको वृद्धि देखिएको छ। पछिल्ला दुई दिनको कारोबारलाई हेर्दा नेप्से 2700 बिन्दु तल जान नसकेको देखिन्छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको स्टाफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अस्थिर राजनैतिक वातावरण, आर्थिक संकट र सशस्त्र समूहलाई नियन्त्रण गर्न असफल हुँदा पछिल्लो समय पाकिस्तानको अन्तर्राष्ट्रिय छवि धुमिलिँदै गएको थियो। गत वर्ष भारतसँगको सैन्य तनावका क्रममा पश्चिमा संचार माध्यमहरूले पाकिस्तानलाई अस्थिरता बढ़ाउने कारकका रूपमा चित्रण गरेका थिए। भारतसँग मात्र होइन, अर्को छिमेकी अफगानिस्तानसँग पनि पाकिस्तानको सम्बन्ध कटुतापूर्ण रहँदै आइरहेको छ। गत 21 फेब्रुअरीदेखि शुरू भएको सीमावर्ती सैन्य तनाव अझै पूर्ण रूपमा टुंगिएको छैन।
0: पापिन, थिएरी अनरी र ओलिभर जिरुड जस्ता विश्व प्रसिद्ध स्ट्राइकरहरू जन्माएको फ्रान्सेली फुटबल इतिहासमा अब एउटा नयाँ र सबैभन्दा सुनौलो अध्याय थपिएको छ। जारी विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगल विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै क्विलियन एम्बाप्पे गोल गर्ने मामिलामा फ्रान्सका पुराना सबै दिग्गजहरूलाई पछाडि पार्दै शिखरमा पुगेका छन्। रियल मड्रिडका विस्फोटक फरवार्डले मात्र 27 वर्षको उमेरमा देशका लागि आफ्नो 58 गोल पूरा गर्दै ओलिभर जिरुडको कीर्तिमानलाई इतिहासको पानामा सीमित राखिदिएका हुन्।
1: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ, नतिजा मात्र होइन शीर्षकमा सुशान्त तिवारी नेपालीले लेख्नु भएको छ। अदालत, संसद, सार्वजनिक सुनवाई, प्रेस, प्रतिपक्ष यी सबैले राज्यलाई केही सुस्त त बनाउँछन्, तर यी सुस्तता लोकतन्त्रको सुरक्षा हो र लोकतन्त्र जाना जानी सुस्त बनाइएको प्रणाली हो ताकि सरकारको शक्ति असीमित नहोस्। तसर्थ लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति नतिजा होइन, वैधता हो। त्यो वैधता चुनाव जितेर मात्रै आउँदैन, यो एक निरन्तर प्रक्रिया हो। यो नागरिकको सम्मान गरेर आउँछ, आलोचना सुनेर आउँछ, संसदलाई सम्मान गरेर आउँछ, विधि र प्रक्रियालाई मानेर आउँछ। किनकि अन्तत इतिहासले शहरको सौन्दर्यकरण मात्रै सम्झिँदैन, इतिहासले यो पनि सम्झिन्छ कि शहरलाई सुन्दर बनाउँदै गर्दा राज्यले आफ्ना नागरिकसँग कस्तो व्यवहार गर्यो। आजको कान्तिपुर दैनिकमा लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ, नतिजा मात्रै होइन शीर्षकमा छापिएको छ।
0: पूर्वाधार मन्त्रीका पक्षमा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। राज्यले ठेक्का बापतको रकम विनियोजन गरिसकेको छ र ठेकेदारले ठेक्का पारेको पनि वर्षौं भइसकेको अवस्थामा काम किन नभएको भनी निश्चय नै प्रश्न उठ्छ। आम नेपालीले मुलुकको एक भागबाट अर्को भागमा जान प्रयोग गर्ने राजमार्गमै यति विधि हेलचेक्राई हुनु क्षम्य हुँदै होइन। त्यति मात्र होइन, राजधानीवासीका लागि लाइफलाइन मानिने यो राजमार्ग सुचारूमा बिना कारण ढिलाइ गरिनुलाई सामान्य गल्ती मान्न सकिँदैन।
1: यसैगरी आजको कान्तिपुर दैनिकमा को पास होलान् सम्पत्ति छानबिन परीक्षामा शीर्षकमा दुर्गा कडेल छतखुलीले लेख्नु भएको छ। घरजग्गा खरीद बिक्रीमा थैली मूल्य कम राख्ने प्रचलन सामान्य मानिन्छ। अर्को पक्षले थैली मूल्य राखेर कर तिर्दैमा त्यो सम्पत्तिको मूल्य त्यति नै हो भन्न सकिने आधार छैन। व्यापारमा अण्डर इन्भाइस र ओभर इन्भाइस प्रचलन कायमै छ। बैंक तथा वित्तीय संस्थाबाट प्रतिपत्र खोलेर आयात गरिएका सामानहरूको मूल्य रोटेट भएर आउने गरेका केही उदाहरण पनि भेटिन्छन्। कुनै पनि कामको नतिजा फरक निकाल्न प्रक्रिया पनि फरक ढंगबाट गरिनुपर्छ। यसर्थ अनैतिक तरिकाबाट आर्जित सम्पत्तिको छानबिन गर्ने आधार स्तम्भ बनाउन असाधारण सर्वसाधारणले पनि सहयोग गर्नुपर्दछ। विशेष अधिकार सहित गठन भएको सम्पत्ति छानबिन आयोगको परीक्षामा को को पास होलान् हेर्न भने बाँकी नै छ। निष्पक्ष र स्वतन्त्र भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न सके समग्र समाजमा यसको सकारात्मक प्रभाव रहनेछ। यो कामको जटिलता हेरी सायद थप एक महिनाको समय सीमा बढ़ाइएको हो। यसले छानबिनलाई केही सहज बनाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ। आजको कान्तिपुर दैनिकमा छापिएको छ।
0: हस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 4 गते बिहीबार, जुन 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब रेट थपियो,
2: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
1: साई भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा, निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बाल बालिकामा रेबिजको जोखिम,
2: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 बढ़ीको ज्यान जोगाएको अध्ययन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर, विश्वभरका तेल ढुवानी जहाजहरूलाई पुनः संचालनमा आउन ट्रम्पको आह्वान,
1: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो, आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, अध्ययन विदाको नाममा बेखबर बनेका प्राध्यापकहरूलाई सम्पर्कमा आउनका लागि दिएको अल्टिमेटमको प्रसंग।
2: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम अल्टिमेटम दिएको छ। त्रिवीले हिजो सूचना जारी गर्दै अध्ययन विदामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो। तोकिएको समयभित्र त्रिवीमा हाजिर नभए वा सम्पर्कमा नआए त्रिवीसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ। यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा इमेल मार्फत सम्पर्क राख्नुहुन पूर्ण जानकारी गरिन्छ त्रिवीको सूचनामा भनिएको छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विदामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ। अध्ययन विदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफ्लेको नेतृत्वमा 4 सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक अध्ययन विदामा बसेको तर नफर्किएको फेला परेको थियो। अध्ययनपछि थप दक्षता बोकेर त्रिवीमा फर्किने वाचा सहित विदामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ। त्रिवीबाट अध्ययन विदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन्, जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बाफत लिएको 11.80 करोड़ फिर्ता गराएका हुन्। अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन्। त्रिवी सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउँछन्। उनीहरूले नियमित रूपमा तलब वा भत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो, तर 5 वर्षसम्म विदामा बसेपछि अधिकांश प्राध्यापक फर्किएका छैनन्। एकातर्फबाट पढेपछि नफर्किने र अर्कातर्फ त्रिवीले विदा अवधिभर दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठूलो नोक्सानी भएको हो।
1: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम शुरू भएको छ। हिजो 8 विभागीय मन्त्रीले जवाफ दिएका छन्। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार 3 सातादेखि सुकुमवासीहरूलाई लाल पूर्जा वितरणको तयारी भएको बताउनुभयो।
4: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको ₹59,04,600 बचत फिर्ता गरिएको छ।
1: रावलले सुकुमवासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि उहाँको भनाई छ। समस्याग्रस्त सहकारीका संचालक, व्यवस्थापक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको पनि जानकारी दिइयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती, गैंडा, बाघ, बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
5: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ।
2: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ।
5: आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ।

0: उपयुक्त चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै वहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1 देखि 2026मा भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्युरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कडाई गरेसँगै सहज रूपमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रेका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएनसँग बताउनुभयो।
1: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि चाहिँ अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व।
3: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
0: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
5: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
6: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
7: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
8: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
4: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
4: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
9: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु

0: आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित चार पक्राउ शीर्षकमा खबर प्रकाशित छ। राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्। जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। त्यस्तै भित्रपृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकिएको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। त्यस्तै बाल अधिकार परिषद खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज 6 मर्जर 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जीएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद 7 दिनभित्र 3 निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
0: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 देखि आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 वर्षदेखि आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2 लाख रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ। डलरको भाव बढ़दा 1.5 खर्ब ऋण थपिएको बारेमा, नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1.5 अर्ब 53 करोड़ रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्वसहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29.61 अर्ब 19 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैं झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका साथ स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सर्भरमा 3 बोरा जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चेत कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदानमै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले 12 बाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प घुम्दैछ लाख बढ़ीको रोजगारी शीर्षकमा यो तोयानाथ भट्टराईले इलामबाट र पार्थ मण्डलले लेख्नु भएको झापाको खबर छापिएको छ। कहिले बन्छ बोडी गण्डकी शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको खबर छापिएको छ भने पहिलो महाधिवेशनको तीव्र तयारीमा रासोपा शीर्षकमा अनिल ढकालले चितवनबाट लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधिक गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मशान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेन्जी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटलमा राखेर 22 लाख फिरौती माग्ने 5 जना पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 वर्षीय बालकको काठमाण्डुको होटलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 जनालाई प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार विक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ रासोपा प्रथम महाधिवेशन 5 वटा प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। एचपीभी विरूद्धको खोपले इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 जनाको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ। चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ। अनुसन्धान टोलीले सन् 2020-2024 24 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो। 5 वर्षको अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 जनाको मृत्यु हुने अनुमान पनि गरिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदद गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ। यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ। त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल ढुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले ढुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो। ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ। यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सालदेखि महीनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्।
0: साझा खबरमा अब खेल खबर। इंग्ल्याण्डले फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ। जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2 बराबरीमा सकिएको हो, तर दोस्रो हाफमा 2 गोल गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह केको खेलमा पोर्चुगलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो। बिहान पाउने 8 मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ। 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्ज गोविना समूह बीमा जीतको खोजीमा छन्। अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ।
1: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब रेबिजबाट बच्ने उपाय। नेपालमा मात्रै होइन दक्षिण एसिया क्षेत्रमा रेबिज लाग्ने मध्ये बालबालिकाको संख्या धेरै छ। यसको कारण र रेबिजबाट बच्नका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग कुराकानी गरेका छौं।
4: बच्चाहरू डराउँछ, अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएकोहरू उनीहरूले त्यो कुरा खुलेर बाबा आमालाई भन्दैन। त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
5: अभिभावक लाएर भनेन, संकेतहरू के हुन सक्छ त?
4: के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षण भन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचार मा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै हो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
5: लक्षण देखिसकेको
4: हामीले
5: सो
4: यसमा चाहिँ 2-3 कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकियो।
5: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 अथवा 10 साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
4: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। र कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ, जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नु पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा केही छ।
5: तत्कालै
4: तपाईँको समुदायको मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
5: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नु पर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
4: बिल्कुलै के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनु पर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ। त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ। डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब ऋण थपियो,
0: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बढ़ाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
1: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिका रेबिजको जोखिममा,
0: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 भन्दा बढ़ीको ज्यान जोगाएको अध्ययन प्रतिवेदन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर,
1: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिले विश्वकप चलिरहेको छ र प्रतिनिधि सभामा संसद चलिराख्दाखेरि त्यहाँ सांसदको संख्या पनि घटिराखेको छ। शुरूमा केही बढ़ेको जस्तो देखिन्छ तर पछि रित्तो कुर्सीको अगाडिपट्टि सांसद र मन्त्री लगायतले भाषण गर्नु परिराखेको अवस्था छ। एउटा बन्द कोठा छ, बन्द कोठामा टेलिभिजन चलिराखेको छ, सांसद लेखिएको छ त्यही नजिकै एउटा झोला र त्यहाँनिर खुट्टा लम्पसार पारेर एकजना सांसद जस्ता देखिने व्यक्तिले टेलिभिजनमा हेरिराखेका छन् विश्वकप फुटबल। तल चाहिँ यस्तो लेखिएको छ, संसदमा जानै भ्याइन छैन, देशको चिन्ताले आजकल रातभर निद्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
3: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
4: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उप प्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
4: चरण घाँस दाउरा सम्बन्धी विवाद
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
3: गाली बेइज्जती सम्बन्धी विवाद
4: लुटपिट सम्बन्धी विवाद
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप

0: हजुरको रेडियो 102.1 मेगा।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0447-90-466 98-692-65-99-8
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
9: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
9: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0484543998, 0484543998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगा।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: रानेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रानेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
10: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि, हो र होइन होला त्यस्तो त?
11: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ मिस।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Gatsa, आर्थिक विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको जनाएको छ। पेट्रोलियम पदार्थको आयात घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्य सहित विद्युतीय गाड़ी प्रवर्धनलाई बजेटमा जोड़ दिइएको छ। तर गाड़ी व्यवसायीहरूले भने नीतिगत स्थिरता कर संरचनामा हुने बारम्बार चुनौती रहेको बताएका छन्। विद्युतीय गाड़ीको माग बढ़े पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। नेपालमा विद्युत उत्पादन बढ्दै गएको, संचालन खर्च तुलनात्मक रूपमा कम हुने र वातावरणीय प्रभाव घटाउन सकिने भएकाले विद्युतीय गाड़ी क्षेत्रमा ठूलो सम्भावना रहेको सरोकारवाला बताउँछन्। चार्जिङ स्टेशन विस्तार, कर नीतिमा स्थिरता र निजी क्षेत्रसँग सहकार्य गर्न सके यो क्षेत्रले अर्थतन्त्र र रोजगारीमा समेत सकारात्मक योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती र इन्जिनियर श्रीकान्त यादवसँग कुराकानी गर्छौं। सबैभन्दा पहिले नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गरौं।
4: धन्यवाद।
3: सरकारले यस वर्षको बजेटमा गाड़ी र विशेष गरी विद्युतीय गाड़ीलाई कसरी प्राथमिकता दिएको देख्नुहुन्छ? कार्यक्रमको शुरूआत यसैबाट गरौं न।
4: यस्तो छ, सरकारले प्राथमिकता दिएकै छ। विद्युतीय सहरी साधनलाई पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारी हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो, यो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ। त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
3: तपाईँहरूले अलिकति एक दुईवटा कुरा चाहिँ सरकारले हेरफेर गर्यो अनि पछाडिपट्टि गएर प्रेस रिलिजमा फेरि एकदम अर्थतन्त्रलाई गतिशील दिने खालको पनि छ भनेर भन्नुभएको छ, अलिकति यो कुरालाई अलिकति खुलाइदिनुहोस् न।
4: यस्तो हो कि हामीले भन्ने खोजे चाहिँ के हो भने हरेक ठाउँमा हरेक माग 100% कसैको नि पुरा हुँदैन। हामीले भनेको कुरा 100% माग पुरा हुनुपर्छ र मेरो यही हो भनेर तपाईँ बस्नुभयो भने यो संस्था चल्दैन। पहिला कुरो त संस्थाले कतिपय कुराहरू के बुझ्न जरुरी छ भने हामीले गरेका मागहरू कतिवटा माग पुरा भयो, हामीले गरेका माग पुरा हुँदै भएन भन्ने पहिला त हामीले मूल्याङ्कन गर्नु पर्यो। सबभन्दा पहिला त हामीले धेरै कुराहरू मागेकोमा धेरै कुरा एड्रेस भएको छ, केही सामान्य चिजहरूमा तपाईँको रेटहरूमा केही हेरफेर भएको छ। त्यो सँगसँगै हामीले किन पछि स्वागत राम्रो यसपालिको उत्कृष्ट बजेट छ किन भन्यो भने बजेटको आकारलाई हेर्नुभयो भने यसपालिको बजेटको आकार ठूलो छ। यदि भनेको जस्तो अनि उहाँहरूले जुन एउटा अनुमान गर्नुभएको छ त्यो अनुमानमा चाहिँ यो बजेटको पैसा त्यही अनुसार विनियोजन भएर खर्च भएको खण्डमा देशमा त यसले तपाईँको अर्थतन्त्रमा त राम्रो योगदान पुग्छ। अर्थतन्त्रको योगदान पुग्नु भनेको के हो भने सवारी साधनको चाप बढ्ने हो। सवारी साधनको चाप नबढिकन देशको अर्थतन्त्र त बढ्दैन भने त्यो आधारले पनि हामीले त्यहाँनिर चाहिँ हामीले उत्साहजनक देखेको चाहिँ त्यहाँनिर हो।
3: यो बजेटमा यो अब गाडी व्यवसायका लागि चुनौतीपूर्ण चाहिँ के छ?
4: चुनौतीपूर्ण भनेको यस्तो हो, मैले भने नि बजेटको जुन आकार छ, बजेट राम्रोसँग खर्च भएन, विकास निर्माणमा खर्च हुने चिज समयमै विकास निर्माणका कामले गति लिएन भने चाहिँ बजेटले हामीलाई सबैजना अर्थतन्त्रलाई सँगसँगै हाम्रो अटोमोबाइललाई पनि ठूलो असर गर्छ। त्यही भएर हामी आशा गरौं यसपालिको बजेट जुन बनाउनु भएको छ विनियोजित समयमै खर्च पनि हुन्छ र विनियोजन पनि हुन्छ।
3: भन्सार अन्तशुल्क वा कर नीतिले अहिले इभी बजारलाई कस्तो प्रभाव पर्ने देखिन्छ?
4: यस्तो छ, सबभन्दा पहिला त अन्तशुल्क नै खारेज भइसकेका छ अटोमोबाइलमा, त्यो यो विद्युतीयमा खारेज भइसकेका छ भने त्यही एउटा राम्रो आइमेल तपाईँलाई भने राम्रो मध्येमा एउटा त्यो पनि हो. र भन्सारको कुराहरू भनेको के हो भने सरकारले आवश्यकता अनुसार खर्च गर्नको लागि काहीँ न काहीँबाट उहाँलाई चाप पर्छ भने कुन वस्तुबाट लिँदाखेरि असर गर्दैन भने सरकारले तय गर्ने भएको कारणले गर्दाखेरि मलाई लाग्छ भन्सारको अन्त शुल्कको त्यति ठूलो चाप हामीलाई पर्दैन. अहिले पनि पुनः गर्छु, निर्माणले गति लिनुपर्छ. देशमा उहाँहरूले जुन अनुमान गर्नुभएको छ, एउटा अनुमानित गर्नुभएको छ कि 100 बिलियनको अर्थतन्त्र बनाउँछु भनेको छ भने तपाईँ हामी सबैजना मिलेर यो देशमा चाहिँ आय स्तर सबैको बढाउनको लागि र 100 बिलियनको अर्थतन्त्र बनाउनको लागि लाग्नु पर्यो.
3: अब तपाईँ नाडाको अध्यक्ष हुनुहुन्छ, अहिले भर्खरै आउनु भएको छ कार्य समितिको अध्यक्ष भएर नेतृत्वकर्ता भएर. यो गाडी र विद्युतीय गाडी, मानिसहरूले पहिला गाडी भनेर पेट्रोल डिजेल भनेर सम्झिन्थे, अब अहिले विद्युतीय गाडीहरू आइरहेको छ, विभिन्न परिवर्तन भइरहेको छ गाडीको इतिहास, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
4: यस्तो तपाईँ हाम्रो पालामा हामीले थाहा पाउँदा डिजेल पेट्रोल आयो भने त्योभन्दा अगाडि पनि डिजेल पेट्रोलमा गाडी चल्दैन अरे, बुझ्नुभयो नि? इतिहास पल्टाएर हेर्नुपर्छ. यो अहिले हामी इभीमा छौँ, अहिले ई मोबिलिटीमा छौँ भने अहिलेको हामीले चाहिँ अनुभव गर्ने सबैले देख्ने विश्वको सबै अटोमोबाइलहरू अहिले केन्द्रीकृत भएर अहिले इभीमा चलिरहेछ, होइन? इभी र हाइवे तपाईँको हाइब्रिडमा चलिरहेछ भने भविष्यमा यो टेक्नोलोजी चेन्ज हुन सक्छन्. त्यही भएर समय परिस्थिति अनुसार हरेक ठाउँमा हरेक चेन्जेस आउँछ भने त्यसलाई चाहिँ हामीले अङ्गाल्दै अगाडि बढ्नुपर्ने स्थिति हुन्छ.
3: अब यो बजेटकै कुराकानी गरिरहँदा सरकारले विद्युतीय गाडी प्रवर्धनका लागि घोषणा गरेका कार्यक्रम कार्यान्वयन हुनेमा चाहिँ कतिको विश्वस्त छ नारा?
4: हामी त पूर्ण विश्वस्त छौँ, हामी पूरा आशावादी छौँ. अहिलेको जुन सरकार छ, यत्रो देशभरि चाहिँ यत्रो नेपाली सबैजनाले एकजुट भएर झण्डै 2/3 मत दिएर पठाएको छौँ भने तपाईँ हामी यसमा पोजिटिभ हुन जरुरी छ.
3: जस्तो निजी क्षेत्रले उठाइरहेको नीतिगत स्थिरताको कुराहरू थियो नि, अब यो सरकार 5 वर्षको लागि स्थिर भइरहेको छ, यो नीतिगत अस्थिरता हुँदाखेरिमा व्यवसायलाई परेका समस्या र अब स्थिर सरकार आइसकेपछि नीतिगत रूपमा राम्रो भयो भने व्यवसायलाई चाहिँ के कुरामा सहज हुन्छ, सकारात्मक हुन्छ?
4: तपाईँले भन्नुभएको जस्तै अहिले तपाईँको प्रश्नमै उत्तर छ. हामी भन्न चाहिँ नीतिगतमा समस्या भयो भन्ने कारण के हो भने हामीले देख्दाखेरि चाँडै चाँडै सरकार परिवर्तन भएपछि सरकारका हरेक नीति निर्माणहरू चेन्ज हुँदै जान्छ. त्यही भएर हामी सबैजनाले भन्ने आएको के हो भने स्थायित्व चाहियो, दीर्घकालीन सोच चाहियो. त्यही भएर नयाँ सरकार आएछ, हामी यस्तो प्रेसर दिइरहेको छौँ कि आएको भर्खर तपाईँको 60-70 दिन भएको छैन, 60 वर्षदेखि गर्ने कामलाई हामी प्रेसर गरिरहेछौँ भने हामी पनि केही चिज कुर्न सक्नुपर्छ. र केही चिज उहाँहरूले गर्न खोजिरहनु भएको छ, केही समय लागिरहेछ यत्रो पुरानो संरचना. तपाईँको प्रश्नमै उत्तर छ. हामी भन्न चाहिँ नीतिगतमा समस्या भयो भन्ने कारण के हो भने हामीले देख्दाखेरि चाँडै चाँडै सरकार परिवर्तन भएपछि सरकारका हरेक नीति निर्माणहरू चेन्ज हुँदै जान्छ. त्यही भएर हामी सबैजनाले

0: तपाईँको चाहिँ हामी आफ्नो उहाँलाई क्रिटिसाइज गर्नपट्टि लाग्नु हुँदैन जस्तो लाग्छ। हामी पाँच वर्षको लागि जनताले चुनिसकेका छ भने पाँच वर्ष चलाउने र चलाउन सक्ने वातावरण हामी बनाएर जानु पर्यो कि।
1: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावनाबारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब सर, यो पछिल्लो वर्षहरूमा विद्युतीय गाडीको माग परिवर्तन भइरहेको छ, कस्तो देख्नुहुन्छ? पहिलाका गाडीहरू खोज्नेको संख्या भन्दा अलिकति बढी वृद्धि भइरहेको हो?
0: यस्तो छ, गाडीको संख्यामा वृद्धि आइसकेको छैन। त्यसको लागि के छ भने आम नागरिकको आय स्तर बढ्नुपर्ने छ। आय स्तर बढ्नको लागि त्यो किसिमको चलायमान हुने गरी यहाँ पर उद्योग धन्दाहरू सञ्चालन भइसकेको स्थिति छैन। तर सरकारले अहिले सुरुमै आउँदा राम्रो काम चाहिँ के गरिरहेछ भने जसले आफ्नो आय स्तर चाहिँ बढाउनलाई काम गरिरहनु भएको छ, आफूले चाहिँ कहीँ कोही जब गरिरहेछ, सर्भिस छ, कहीँ आफ्नो स्वरोजगार भएर काम गरिरहनु भएको थियो भने सरकारले त्यसमा चाहिँ अहिले तिर्न पर्ने तपाईँलाई आयकरमा छुट दिएको छ नि। त्यो दिएको कारण किनभने तपाईँ हामीले खर्च गर्न सकोस् भन्नुको लागि हो कि। त्यही भएर पनि अब बिस्तारी खर्च गर्ने बानी बस्छ, बिस्तारी यो वातावरण बन्दै जान्छ, नेपालीको आय स्तर बढ्दै जान्छ, त्यसपछिबाट चाहिँ गाडीको मागहरू पनि बढ्ने, गाडीका बिक्रीहरू पनि बढ्ने। सबैभन्दा पहिला त के चाहियो भन्दाखेरि आजको दिनमा सबैभन्दा तत्काल रूपमा हामीले देखेको भनेको रोड हो। रोड वास्तवमा डेभलप भएकै छैन। जहाँ रोड डेभलप गर्न दिएको छ, रोड बनाउन दिएको ठाउँमा त्यहाँ कम्प्लिटै कहिले हुँदैन भने यो विकृतिबाट चाहिँ अब आउने सरकारले चाहिँ यो रोक्नुपर्छ। कुनै पनि चिज समयमा सक्नुलाई उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ भने समयमा नसकिनेहरूलाई चाहिँ के किसिमको चाहिँ दण्ड सजाय दिने हो सरकारले चाहिँ मलाई लाग्छ त्यो बारेमा सोच्न जरुरी छ।
1: अब सरकारले यो विद्युतीय गाडीलाई प्रवर्धन गरिरहँदाखेरि सार्वजनिक यातायातलाई प्रवर्धनमा के कन्जुसाइ गरेको, अलिकति हामीले बढाउनु पर्ने त सार्वजनिक यातायात थियो होला इभीमै पनि, यो व्यवसायलाई चाहिँ यो निजी गाडी बढ्दा बढी फाइदा कि सार्वजनिक गाडीको माग बढी बढ्दाखेरि फाइदा?
0: यस्तो अब यो तपाईँले के आधारले कहाँ हेरेर भन्नुभयो म तान्दिनँ। सरकारले सार्वजनिक सवारी साधन यदि तपाईँ 25 सिट भन्दा माथि या ल्याइरहनु भएको छ भने जम्मा 1% भन्सार छ भने सरकारले कति राजस्व लिन्छ त्यसबाट? प्रबन्धनै गर्न खोजेको हो नि त। सँगसँगै सरकारले आफ्नो 100 दिनेमा प्रधानमन्त्रीज्यूको एउटा आई प्रतिवेदन पनि आइसकेका छ र इभीलाई नेपालमा प्रमोट गर्नलाई सम्भाव्यता अध्ययन गरी हरेक ठाउँमा चार्जिङ स्टेसन बनाउने पनि भनिसक्नु भएको छ भने मलाई लाग्छ प्रवर्धन नै हो। हामी त्यही भनि नि मैले तपाईँलाई, हाम्रो बानी के भयो भने कुर्न सक्ने र धैर्य गर्ने धारणा चाहिँ हामीसँग छैन कि। त्यही भएर केही समय कुर्नुपर्छ। अहिले नै धेरै कुराको हामी अहिले कमिटमेन्ट गरिहाल्नु हुँदैन, कुरौँ हामी केही समय हेरौँ न।
1: अब यो उपभोक्ताले विद्युतीय गाडी किन्दा के कुरामा ध्यान दिने? हिजो अब पेट्रोल डिजलको गाडी किन्दाखेरिमा कस्तो गाडी किन्ने, के कुरामा ख्याल गर्ने भन्ने कुरा मान्छेमा सेटअप थियो। अब नयाँ विद्युतीय गाडी आइसकेपछि हामीले काठमाडौँ उपत्यकाभित्र त देख्छौँ राम्रै छ, बढ़िरहेको छ संख्या, तर बाहिर चाहिँ अझै पनि शंकाको घेरामा त छ नि विद्युतीय गाडी?
0: होइन, शङ्काको घेरामा त छ मलाई लाग्दैन। होइन, तपाईँले भन्नुभएको जस्तो हुनसक्छ, तपाईँले भने नि काठमाडौँ एउटा सिटी भएको कारणले गर्दाखेरि यस्तै किसिमका सिटीहरू सबै ठाउँमा त्यही किसिमका चाहिँ बस्ने जनसङ्ख्या नभएको कारणले गर्दाखेरि चाहिँ यो किसिमको समस्या आउँछ। तर सवारी साधन किन्नुभन्दा अगाडि चाहिँ पहिला तपाईँले जुन सवारी साधन किन्दै हुनुहुन्छ त्यो सवारी साधनको बारेमा विस्तृत रूपमा बुझेर कस्तो मान्छेले उहाँ इम्पोर्ट गर्दै हुनुहुन्छ, उहाँको बिक्री पछिको सेवा के छ र उहाँको अबको 5 वर्षसम्म चाहिँ उहाँहरूले कसरी जाने योजना बनाउनु भएको छ, त्यो हेरेर चाहिँ लगानी गर्नुभएको खण्डमा मलाई लाग्छ तपाईँहरूले भोलिको दिनमा चाहिँ यो आउने समस्याबाट तपाईँहरू चाहिँ पर्न सक्नुहुन्न, त्यो समस्याको समाधान गर्नु पर्दैन जस्तो लाग्छ मलाई। सामना नगरिकन नै समाधान हुन्छ जस्तो लाग्छ मलाई। सबभन्दा पहिला चाहिँ बिक्री पछिको सेवा कस्तो छ त्यो ध्यान दिनु पर्यो।
1: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि, अब यसलाई चाहिँ परिपूर्ति गर्नको लागि केही नीतिगत कुराहरू पनि आवश्यकता छ, अघि हामीले कुराकानी गरिसक्यौं। कतिको अब सहज छ बिस्तारै यो विद्युत गाडी चढ्ने मान्छेको सोखलाई चाहिँ?
0: गाडी चढ्नको लागि धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि

0: भने सर्वसाधारणलाई साँच्चीकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई. किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चल्न सक्छ भने 10 वर्ष दिनु पर्यो. बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 पाङ्ग्रे जरुरी छ भने कसैको लागि 2 पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ. धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 पाङ्ग्रे ल्याइरहेको हुन्छ भने 2 पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीले, हरेक नेपालीको घर घरमा सवारी साधन चाहिँ पुग्छ, चाँडै हुँदा चाँडै पुग्छ.
1: अहिले यो बजारमा देखिएको विद्युतीय गाडी भनौँ न, अलिकति सस्तो पनि, अलिक धेरै आरामदायी पनि, धेरै एडभान्स, पहिला पहिला महँगो पैसा हाल्नु पर्थ्यो भने अहिले अलिक सस्तो पैसामा राम्रो गाडीहरू पाइरहेको छ. अहिले कतिदेखि कतिसम्मका कस्ता कस्ता खालका यो विद्युतीय गाडीहरू नेपालमा भित्रिएका छन् पछिल्लो समय?
0: यस्तो छ, हेर्नुहोस्, सस्तो चाहिँ होइन, सरकारले भन्सार छुट दिएको कारणले गर्दा सस्तो हो. त्यही भएर सरकारको योगदान छ यसमा, छुट हुने भने पनि तपाईँ हामीले राजस्व नपाउनु भनेको पनि सरकारले एउटा राजस्व गुमाएर भए पनि सर्वसाधारणले राम्रो पाओस् भनेर दिएको हो नि त. यसमा आजको दिनमा हेर्ने हो भने सवारी साधन छन् नेपालमा 15 लाखदेखिबाट धेरै माथिसम्मका सवारी साधनहरू छन् 4 पाङ्ग्रेमा हेर्ने हो भने.
1: आयात प्रक्रिया वा बैंकिङ क्षेत्रमा केही समस्या व्यवसायले अहिलेसम्म भोगिरहेका छन् के के छन्, कस्ता कस्ता छन्?
0: यस्तो छ, आयात प्रक्रियामा त त्यस्तो ठूलो समस्या हुँदैन, सबभन्दा ठूलो अहिले मैले भने जस्तो बैंकिङ प्रक्रिया हो. बैंकिङ प्रक्रिया एकदमै झटिलो छ, बैंकिङ प्रक्रिया सहज हुनु पर्यो, बैंकिङ फाइनान्स झन् झन्झटिलो छ. एउटा सवारी साधन किन्नको लागि नेपालमा 60% चाहिँ तपाईँको लगानी गर्नुपर्छ, होइन 40% डाउन पेमेन्ट गरेर 60% चाहिँ ब्याङ्कबाट लगानी लिनुपर्छ भने अरू कन्ट्रीहरूमा हेर्नुहुन्छ नि तपाईँको आवश्यकता अनुसार तपाईँको इन्कमले धान्छ भने उसले 100% पनि ऋण पाइन्छ, उसले लोन पाइन्छ र आरामले उसले 15% तिर्न पाइन्छ भने हामी त्यो कुराबाट चाहिँ वञ्चित छौँ भने त्यो कुरा सहज भएको खण्डमा सवारी साधनको प्रबन्धन राम्रै हुन्छ.
1: तपाईँ अब अध्यक्ष भएको नाताले पनि यो कुरा मैले उक्काउनै पर्छ, केही समय अगाडि सरकारले मुस्ताङको कर्ला नाकामा यत्रो गाडीहरू एकछिन नियन्त्रणमा लिएर छोडेको अवस्था छ. यस्तो सरकारले हडासमा केही नीतिहरू अथवा केही एक्सनमा जाँदाखेरि कार्यान्वयनमा जाँदा व्यवसायप्रति चाहिँ सरकार अलिकति आक्रामक भएको जस्तो देखिन्छ, यसले चाहिँ व्यवसायलाई कतिको प्रभाव पारिरहेको छ यस्तो कुराहरूले?
0: यस्तो हेर्नु, व्यवसायलाई यसले प्रभाव पार्छ नि, तर कतिपय कुराहरूलाई यसलाई के गर्नु पर्यो, कहीँ उजुरी आयो या केही कुराको अनुसन्धान गर्नु पर्यो भन्यो भने सरकारले यो केही पनि होइन अनुसन्धान मिल्दैन नि त. त्यसले गर्दाखेरि यसलाई नियमित प्रक्रियामा जानु पर्यो, यसलाई हामी अतिरञ्जित बनाउनु भन्दा पनि ठिकै छ, आखिर तपाईँको उहाँले अनुसन्धान गर्नुभयो, आखिर केही छैन रहेछ, जसले तपाईँको उहाँहरूभित्र एउटा चाहिँ एलिगेसन थियो त्यो हट्यो भने मलाई लाग्छ त्यो राम्रो पक्षमा जानु पर्यो कि. त्यसले गर्दा सरकारको पनि राम्रो भयो, जो व्यापारी पनि राम्रो भयो, पब्लिकले हेर्दाखेरि पनि जुन किसिमको एउटा अराजक जुन देखिएको थियो नि त त्यो हट्यो नि त. नत्र यहाँ धेरै कुराहरू चाहिँ व्यापारीले सहनु पर्थ्यो, उहाँहरूलाई लाग्थ्यो भने त्यो हट्यो नि त. त्यही भएर मलाई लाग्छ त्यसलाई खासै ठुलो कुरा होइन यसलाई.
1: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावनाबारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती. अघि तपाईँले एउटा पूर्वाधारको कुराहरू उठाउनु भयो केही, होइन, जस्तो अब यो विद्युतीय गाडीलाई प्रवर्धन गर्न सरकारले पूर्वाधारका क्षेत्रमा चाहिँ कुन कुन पूर्वाधार चाहिँ आवश्यकता छ नेपालमा अहिले तत्काल गर्नुपर्ने काम र मध्यकाल र दीर्घकालमा हेर्दाखेरि?
0: यस्तो छ, सबैभन्दा पहिला त के गर्नु पर्यो भने रोडसँग जति पनि रिलेटेड छ नि, रोड कन्स्ट्रक्सन निर्माणसँग रिलेटेड भएको चिजलाई ध्यान दिनु पर्यो. अर्को तपाईँको उद्योगीहरूले कुनै पनि सामान बनेको सामान छ फ्याक्ट्रीबाट लिएर जाने, ढुवानीको लागि जाने सवारी साधनको वर्गीकरण हुनु पर्यो. र हामी कृषिमा क्रान्तिको कुरा गर्छौँ भने कृषिलाई हेरेर कृषिमा कस्तो किसिमका चाहिँ सवारी साधन आवश्यकता छ कृषिको क्रान्तिको लागि साँच्चीकै हामी सोच्ने हो भने त्यसको लागि वर्गीकरण जान्नु छ. त्यस्तै गरेर अर्को नेसेसिटी र लग्जरीको कुराहरू छुटाउनु जरुरी छ. त्यो भयो भने धेरै हदसम्म मलाई लाग्छ यो समस्या पनि समाधान हुन्छ र राम्रो पनि हुन्छ.
1: यो अब हामीले अहिलेसम्म प्रयोग गरेको कृषि क्षेत्रमा पेट्रोल र डिजेलबाट चल्ने गाडीहरू नै हामीले प्रयोग गरिरहेका छौँ. अब यो भविष्यमा हामीले अब के गर्न जरुरी छ जसले गर्दा कृषिमा हरेक क्षेत्रमा ग्रामीण भेगहरूमा पनि विद्युतीय गाडीहरूलाई नागरिकले प्रयोग गरेर अगाडि बढ्न सक्छन्?
0: सबभन्दा पहिला त रोड बन्नु पर्यो. रोड बनिसकेपछि विद्युतीय सवारी साधन प्रवर्धन गर्ने हो भने त्यहाँ विद्युतको ट्रान्सफर्मर राम्रो हुनु पर्यो, त्यसपछि स्वतः प्रवर्धन हुन्छ.
1: जस्तो सरकारले भने नि अस्ति भर्खर होइन बजेट भाषणमा हामीले विद्युतीय सवारीदेखि लिएर हरेक सामग्रीलाई हामीले सहुलियत दिन थाल्यौँ भने हाम्रो क्षमताले धान्दैन भनेर. अब सरकारले त विद्युत उत्पादनमा पनि बढाउनु पर्ने र उत्पादन भएको विद्युतको जुन क्यापासिटी छ त्यसलाई पनि बिल्डअप गर्नुपर्ने जस्तो देखिन्छ नि.
0: तपाईँले के बुझ्नु पर्यो भने बिल्डअप भइरहने हुन्छ यो भनाइ र गराइमा मान्छेले बुझाइमा कहिले काहीँ फरक पर्ने कुरा हो. तपाईँले एउटा घरमा बत्ती लिनु भएको छ होइन, त्यो बत्तीमा तपाईँले त्यहाँनिर ल्याएर ठुलो जेनेरेटर जोड्नु भयो भने तपाईँ अब ठुलो एउटा कुनै मेसिन जान्नुभयो भने तपाईँ घरमा धान्छ धान्दैन नि त. एउटा बत्तीको क्यापासिटी हुन्छ त्योभन्दा बढी तपाईँले युज गर्नुभयो भने त्यो किसिमको क्षति बेहोर्न पर्ने हुन्छ. भनेपछि सामान्य काहीँ एउटा चाहिँ ट्रान्सफर्मर चलिरहेको छ त्यो ट्रान्सफर्मरको क्यापासिटी भन्दा बढी तपाईँको डिमान्ड बढी भयो र त्यो युटिलाइज बढी भयो भने त्यो ट्रान्सफर्मर पड्किन सक्छ भन्ने कुरा हो कि. त्यही भएर समय परिस्थिति अनुसार इलेक्ट्रिसिटीको कन्जम्सनलाई ध्यान दिएर जहाँ जहाँ ट्रान्सफर्मर चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ नेसनल ग्रिडहरू चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ तपाईँको यो इलेक्ट्रिक तारहरू चेन्ज गर्नुपर्ने छ आवश्यकता अनुसार त्यो चेन्ज गर्दै नयाँ इलेक्ट्रिफिकेसनमा जाने हो भने त्यो अनुसारको गर्दै गयो भने चाहिँ सहज हुन्छ र जुन अहिले हामी परिकल्पना गरिरहेछ त्यो चिज नहुनको लागि त्यो दुर्घटनाबाट बच्नलाई त्यो जरुरी पनि छ.
1: पूर्वाधार अभावले गर्दाखेरि पनि हामी व्यवसायहरूलाई अलिकति समस्या परेको यो बिक्री व्यवसाय गर्नको लागि गाडी
0: धेरै हदसम्म त त्यो जहिले पनि यो कुरा सत्य हो किनभने हामी अहिले चाहेर पनि धेरै ठाउँमा सवारी साधन जहाँ लान सक्दैन जहाँ लान्छौँ त्यहाँ पूर्वाधार नभएको कारणले गर्दा बिक्री गर्न सक्दैन भने यो सामान्य कुरा हो कि. यसलाई के हो भन्दा तपाईँले के बुझ्नु पर्यो भने हामीले तपाईँहरूले सुन्नु भए पनि होला कति ठाउँमा हामी सुन्छौँ तर त्यो कुरालाई चाहिँ अरूको भयो भने छोडिदिन्छौँ अनि कोही सम्बन्धित भयो भने अलिक बढी हाइलाइट गर्ने हाम्रो बानी भएर मात्रै हो. तपाईँहरूले सुन्नुभयो होला कति ठाउँमा हाइड्रो बनाएको छ तर नेसनल ग्रिडमा जोड्नको लागि विभिन्न कारणले गर्दा मैले जोड्न पाएन भनेर सुन्नु भएको छ नि त. अनि त्यो कुरा त हामी फेरि त्यसलाई त हेर्दैनौँ भने त्यो लस भइरहेको छ नि त्यहाँबाट व्यवहारलाई त त्यो कुरा पनि हामीले लेख्नु पर्यो नि त जान्नु पर्यो सबैले महसुस गर्नु पर्यो भने त्यसलाई पनि हाइलाइट गर्नु पर्यो भने त्यही सामान्य प्रक्रिया हो. कुनै पनि ठाउँमा जान खोजिरहेको छ तर त्यो पूर्वाधार छैन भने त पूर्वाधार बनाउनु पर्यो नि त. भने कुनै ठाउँमा बनिसकेको चिज छ तर त्यसलाई नेसनल ग्रिडमा जोड्न सकेको छैन भने त्यो लस हो नि त. भने सेम यही चिज हो.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती. अब यो पूर्वाधारको कुराकानी पछि अब अलिकति गाडीको यो मर्मत, स्पेयर पार्ट्स र प्राविधिक जनशक्तिको कुराकानी गरौं. के छ यो विद्युतीय गाडीमा चाहिँ एउटा हामीले बाहिर सुनेको कुरा मैले तपाईँसँग लिएर आउने त हो नि होइन. विद्युतीय गाडी प्रयोग गर्दाखेरिमा यसका पार्ट्सहरू धेरै महँगो यहाँ नपाइने भन्ने कुराहरू एकदम गुन्जायज छ. अनि के नागरिकले गुनासो गरे जस्तै भोगे जस्तै त्यस्तै हो कुरा.
0: तपाईँले थाहा पाउनु भएको छ कहीँ त्यस्तो सुन्नु भएको छ जुन यो सामान किन्न जाँदाखेरि या यो पार्ट्स किन्न जाँदा मैले नपाएको या मलाई अत्याधिक कसैले महँगो लिएको सुन्नु भएको छ.
1: कति कति सुनिन्छ हल्ला त हो नि.
0: हल्लाको पछि लाग्नु हुँदैन. कुनै पनि चिज नयाँ आइसकेपछि त्यसलाई हामी बुझ्नु भने अँगाल्नलाई टाइम लाग्छ कि. त्यही कारणले गर्दा होला एक दुईजना कहीँ भएको ठाउँमा कसले ल्याएको ठाउँमा होला. मैले भने नि तपाईँलाई ल्याउने मान्छे र बिक्री गर्दाखेरिको बिक्रीपछिको सेवा हेरेर सवारी साधन किन्नुभयो भने यो किसिमका समस्या आउँदै आउँदैन. यो नर्मल थिङ हो. त्यही भएर आफूले किन्दाखेरि ध्यान दिनु पर्यो कि.
1: जस्तो सर अब एसेम्ब्लिङ जुन पहिला पेट्रोल र डिजलबाट चल्ने गाडीहरू एसेम्ब्लिङ हुन थालेको थियो अब विद्युतीय गाडीले अलिकति बजारलाई प्रतिस्थापन गर्दैछ के छ. अनि अब नेपालमा पनि एसेम्ब्लिङ गर्ने प्रणाली विकास हुन सक्छ वा हुँदैछ के छ यसको सम्बन्धमा.
0: यस्तो छ नेपालमा इभीको एसेम्ब्लिङ आज होइन धेरै पहिलादेखि भइरहेछ. यो किनभने न्युजमा नआएपछि मान्छेलाई त्यो लाग्दैन. तपाईँले आजको दिनमा हेर्नुभयो भने तराईतिर जति पनि चल्ने थ्री व्हिलर छ इभी थ्री व्हिलर छ त्यो कहाँ हुन्छ एसेम्ब्लिङ नेपालमै छ नि. भनेपछि यही चिज हो यही पोइन्ट गरेर देखायो भने सबैले थाहा पाउँछ हुँदो रहेछ भनेर. तर नेपालमा भइरहेको चिजलाई चाहिँ हामी लेख्दैनौँ कि. भनेपछि अब अरू चिजहरू पनि बिस्तारै हुन्छन् भने हिजोको दिनमा त्यो थियो नि त भने आज पनि छ भने भोलि पनि हुन्छ.
1: त्यो त थ्री व्हिलर छँदैछ त्यो बाहेक अरू पनि सार्वजनिक गाडीदेखि निजी गाडीहरू पनि त्यसको एसेम्ब्लिङको कुराहरू नि.
0: त्यही भएर भनेको मैले अहिले भर्खर त पहिला थ्री व्हिलर सुरु भयो. थ्री व्हिलर सुरु भयो कति भयो कति वर्ष लागेर अहिले एसेम्ब्लिङ सुरु भएको छ भने त्यही भएर ओभरनाइट हामीले हरेक कुरा आश गर्नु भएन कि. समय परिस्थिति अनुसार व्यापार गरिसकेपछि व्यापारी किन लगाउँदैन. हिजो हामी परिकल्पना गरेको छ र नेपालमा टू व्हिलरको एसेम्ब्ली लाग्छ भनेर आज छ नि त. भनेपछि समय परिस्थिति माग अनुसारको यो सबै आवश्यकता पूर्ति हुँदै के अरे आवश्यकता पूर्ति हुँदै जान्छ र त्यो सँगसँगै यहाँ पनि त्यो किसिमका संरचनाहरू बन्दै जाने हो.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब अलि जनशक्तिको कुराकानी गरौं न। गाडी व्यवसायले कति जनशक्तिलाई चाहिँ अहिले रोजगारी दिइरहेको छ, के छ जनशक्तिको अवस्था, दक्ष जनशक्ति छ कि नेपालमा, भएका पनि विदेश पलायन हुने क्रम छ, तपाईँहरूको यो गाडी व्यवसायमा पनि परेको यो क्षेत्रसँग सम्बन्धित कुराहरू भनेको सुनेको छु।
0: यस्तो छ, नेपालमा विदेश जाने त एउटा नेपालीको एउटा फेसन नै हो, मान्छेहरूलाई कतिलाई मजबुरी छ भने कतिजनाले आफ्नो हेरेर जानुहुन्छ होइन। अब त्यसमा चाहिँ अहिले रोजगारीको सिलसिलामा भन्नुहुन्छ भने अटोमोबिलमा आजको दिनमा हामी त सबैजनालाई आवश्यकता अनुसार नेपालभरि नै सिपमूलक कार्यक्रम सिकाइरहेको छौँ। सिकाउने मात्रै होइन, यदि कोही हामीसँग चाहिँ ग्रेजुएट हुनुभएको छ भने उहाँको जबको ग्यारेन्टी पनि गराइरहेको छ नाडाले, भने त विदेश जानै परेन, त्योभन्दा बढी पैसा यहीँ नै छ होइन, हामी देखिरहने छौँ। र आजको दिनमा भन्नुहुन्छ भने अटोमोबिललाई हामीले के देख्छौँ भने बाटोमा गुड्ने एउटा गाडीसँग तुलना गर्छौँ, त्यो मात्रै होइन, प्रत्यक्ष रूपमा तपाईँले हेर्नुहुन्छ भने आज पनि मिनिमम पनि 10 लाख भन्दा बढी मान्छेले रोजगारी पाएको भनेको अटोमोबाइल हो। अब यसलाई अप्रत्यक्ष रूपमा हेर्नु हो भने तपाईँ आफै आजको दिनमा हेर्दै जानुहोस्, अहिले हामी इभीका कुरा गर्दैछौँ भने तपाईँ हेर्नुहोस् बाटोमा एउटा चार्जिङ राखेर स्वरोजगार भन्ने मान्छे कति छ, एउटा होटल व्यवसाय गरेको ठाउँमा चार्जिङ स्टेसन राखिकन बसेको छैन नि त। इन्सुरेन्स व्यवसाय हेर्नुहोस् कहाँबाट छ, अटोमोबिलबाट छ। पेट्रोल डिजलको व्यापार कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। ग्यारेजको परिकल्पना कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। मेकानिकहरू जति पनि हामीलाई चाहिन्छ कहाँबाट छ, यहीबाट भयो। त्यस्तै गरेर यसको इको सिस्टमलाई तपाईँले कम्प्लिट हेर्नुभयो भने मिडिया धेरै चिजलाई यसले तपाईँको अङ्गालेको हुन्छ। त्यही भएर एउटा अटोमोबिल चल्दाखेरिको अवस्थामा यो देशको अर्थतन्त्र नै कायापलट हुन्छ। त्यसले गर्दाखेरि हामी बाहिर जाने साथीहरूलाई नै हामी त्यही भन्छौँ, अटोमोबिलमा नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ, नयाँ नयाँ टेक्नोलोजीको लागि ट्रेनिङहरू गर्नुहोस्। ट्रेनिङ गर्नको लागि तपाईँहरूलाई कुनै पनि इच्छा छ भने नाडामा सम्पर्क गर्नुहोस्। हामी 7 वटै प्रदेशमा आजको दिनमा हामी प्रोग्राम गरिरहेछौँ। नेपालमा अटोमोबिलमा काम गर्ने आज हामी विदेशबाट लिएर आएर टेक्निसियन राख्न परिरहेको स्थिति छ भने नेपालीले गर्दा त सबैजना खुसी हुन्छ नि त। भने यहाँनिर अहिले सिक्युरिटी उद्योगहरू पनि छ, यत्रो सिक्युरिटी उद्योगमा नि हेर्नुहुन्छ भने विदेशबाट मान्छे ल्याएर राख्नु परिरहेछ, नेपाली टेक्निसियनहरू विदेश जाने भएको कारणले गर्दा विदेशको टेक्निसियनहरू चाहिँ नेपाल ल्याउनु परिरहेछ भने हामी सबैजनालाई त्यही भन्छौँ, विदेश जानुभन्दा अगाडि आफ्नो देशमा केही छ भने यहाँ पनि मेहनत गरेर यहाँ पनि हुन सक्ने सम्भावना धेरै छ, त्यसलाई अँगाल्नुपर्छ जस्तो लाग्छ।
1: जस्तो यो अब विदेशबाट जुन बाहिरबाट गाडीहरूले लिएर आउँदाखेरिमा, हिजो पेट्रोल र डिजलबाट चल्ने गाडी ल्याउँदाखेरिमा व्यवसायलाई बढी अलिकति सहज थियो कि अहिले विद्युतीय गाडी लिएर आउँदाखेरि बढी सहज छ, र उपभोक्तालाई त एउटा अलिकति सस्तो चाहिँ विद्युतीय गाडी परिरहेको हामीले देख्छौँ भने व्यवसायको हकमा चाहिँ के छ?
0: उपभोक्तालाई सहज पर्नु भनेको नै व्यवसायलाई सहज हो नि त, हामी त उपभोक्ताको हक हितको लागि गर्ने हो नि त, उपभोक्ता खुसी हुनु नै हामी खुसी हो कि, त्यही भएर यसलाई मलाई लाग्छ हामी खुसी नै छौँ यसमा।
1: नेपालको सन्दर्भमा यो जुन विद्युतीय गाडीको बजार सम्भावना अब चाहिँ कस्तो त?
0: होइन, सम्भावना त अहिले पनि राम्रो छ, पछि पनि राम्रो हुन्छ। रोड बन्नु पर्यो र नेपालीको आय स्तर बढेपछि र सरकारको दृष्टिकोण जुन स्किमले अहिले चार्जिङ स्टेसनमा उहाँ फोकस गरिरहनु भएको छ, त्यो भयो भने मलाई लाग्छ राम्रै हुन्छ।
1: निजी क्षेत्रले थप लगानी गर्न के खालको सरकारी सहयोगहरू अब चाहिन्छ व्यवसायको लागि चाहिँ लगानी भित्राउन? अहिलेसम्म हाम्रो गाडी व्यवसायमा जस्तो वैदेशिक लगानी कस्तो छ?
0: यस्तो छ, सबभन्दा पहिला त पूर्वाधारमा लगानी हुनुपर्छ। पूर्वाधारमा लगानी भयो भने आवश्यकता अनुसार नेपालमा कन्जम्सन बढ्दै गएपछि वैदेशिक लगानी पनि स्वतः आउने भयो।
1: अब कर छुट बाहेक अरू केही नीतिगत कुराहरू पनि गर्नुपर्ने देखिन्छ सरकारले?
0: सरकारले कर छुटको लागि मात्रै होइन, सरकारले जहिले फेसिलेट गर्ने चिज हो, फेसिलेट उहाँले गरिरहनु भएको छ। सँगसँगै इन्फामा लगानी गरिरहनु भएको छ भने इन्फा सँगसँगै सुरक्षाको कुराहरूलाई पनि ध्यानमा दिएर गर्यो भने राम्रो हुन्छ।
1: अब नाडाले यो महोत्सवहरू पनि गर्छ नि होइन, हरेक वर्ष एउटा ठुलो चाडपर्व जस्तो फेस्टिभल जस्तो हामी देख्छौँ, त्यो कसरी चलिरहेको छ, कसरी भइरहेको छ? अब यो वर्ष पनि हुँदैछ, कसरी छ कार्य समितिको प्लान छ, यसमा योजना कस्तो छ?
0: हाम्रो भाद्रमा हुन्छ जहिले पनि, दसैँको अगाडि हाम्रो यो एउटा अटोमोबाइलको सबैजनालाई एकै ठाउँमा लिएर आएर जति पनि कन्ज्युमरहरूले किन्नको लागि सहजीकरण गर्नको लागि चाहिँ हामी गरिदिने हो। त्यहाँ सबै एकै एउटै छानामा हुने विभिन्न ब्रान्डहरू भएको कारणले गर्दाखेरि कन्ज्युमरलाई बेनिफिट नै हुन्छ। हाम्रो काम भने कन्ज्युमरलाई सहज र बेनिफिट दिने काम हो, संस्थाले त्यो चिज निरन्तर गरिरहन्छ।
1: यस्तै खालका प्रदर्शनीहरू हामीले काठमाडौँ बाहिर पनि देख्न सक्छौँ आगामी दिनमा
0: गरिरहेको छौँ हामीले। अहिले भर्खरै हामीले पोखरामा गऱ्यौँ, त्योभन्दा अहिले रिसेन्टली अहिले चितवन हाम्रो भातृ संगठन तपाईँको चितवन अटोमोबाइल्सले पनि उहाँ चितवनमा गरेको छ भने हाम्रो कार्ययोजना अनुसार सातवटै प्रदेशमा गर्ने हाम्रो योजना हो।
1: अब तपाईँ एउटा व्यवसायी भएको नाताले युवाहरू विदेश पलायन भइरहेका छन् होइन, हाम्रै नेपालमा पनि केही गर्न सकिन्छ भनेर चाहिँ तपाईँको सन्देश चाहिँ ती युवाहरूलाई चाहिँ के छ?
0: मेरो त्यही हो, सबैजनालाई सम्भावना खोज्नुपर्छ। सम्भावना खोजिसकेपछि हरेक ठाउँमा चाहिँ तपाईँको त्यसका सुवर्ण अवसरहरू हुन्छ, त्यसलाई हामीले पहिलाउनुपर्छ। अटोमोबाइल भनेको यो एउटा युगमा तपाईँको जुनसुकै कन्ट्रीमा पनि परिवर्तनकारी चिज हो, यसलाई हामीले अँगालेर यसमा हुने हरेक चिजहरूलाई तपाईँले सिक्न सक्नुभयो र म कुन सेक्टरमा जाँदाखेरि मलाई राम्रो हुन्छ भन्ने कुरा हेर्नुभयो भने नेपालमै नै भविष्य छ र राम्रो पनि छ र दीर्घकालीन पनि छ।
1: अब अन्त्यमा व्यवसायी व्यापारी अनि उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
0: मेरो सन्देश सबैजनालाई यही हो, अटोमोबाइललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबाइल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। अहि भने जस्तै एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो, यातायात चाहिन्छ। हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊँ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यक अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढौँ जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नु होला भन्ने म सबैजनालाई अनुरोध गर्न चाहन्छु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदियो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गर्यौं। विद्युतीय गाडीको प्राविधिक विषयबारे इन्जिनियर श्रीकान्त यादवसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ, कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
5: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 0153551990 सम्पर्क गर्नुहोला।
8: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
9: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
10: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
11: Séptima Payo.
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाडसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
12: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
15: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानी सुन्यौं। अब विद्युतीय गाडीको प्राविधिक विषयबारे इन्जिनियर श्रीकान्त यादवसँगको कुरा सुनौ।
3: धन्यवाद सर।
2: नेपालमा सड़क र सड़कमा चल्ने गाडीको अवस्था चाहिँ अहिले कस्तो देख्नुहुन्छ तपाईँ एउटा प्राविधिक भएको हिसाबले?
3: धन्यवाद तपाईँको क्वेसनको लागि। होइन, नेपालको सड़कहरू अब त्यो हामी सबैलाई थाहा भएको कुरा हो, सड़कहरू साँगुरो छ र हाम्रो

0: काम गर्छ र त्यो बिजुलीबाट चल्छ। त्यो बिजुली भनेको ब्याट्रीमा स्टोर गरेर राखेको, शक्तिको रूपमा स्टोर गरेर राखेको हुन्छ। र छोटकरीमा भन्दाखेरि ब्याट्रीबाट मोटर सञ्चालन गरेर गाडी चलाउनुलाई चाहिँ अब विद्युतीय सवारी भन्छ।
1: विद्युतीय गाडीको प्रमुख फाइदाहरू चाहिँ के हुन्छन्?
0: पक्कै पनि यो पछिल्लो समय चाहिँ जुन हिसाबले चाहिँ विद्युतीय सवारी साधनहरू आइरहेछ, त्यो अरूभन्दा फाइदा भएरै ल्याएको हो होइन। खासमा चाहिँ यसमा मैले दुईटा चाहिँ फाइदा, तपाईँले फाइदाको कुरा गर्नुभयो, केही बेफाइदाहरू पनि होला होइन, तर फाइदाको कुरा गर्दाखेरि मुख्य रूपमा चाहिँ यो सडकमा किफायती भन्यो होइन, हाम्रो रनिङ कोस्ट भन्छ, सवारी साधन सञ्चालन गर्दाखेरि फ्युलको खर्च चाहिँ सबभन्दा बढी हुने गर्छ। र यसमा विद्युतीय सवारीमा चाहिँ फ्युलको रूपमा युज हुने ब्याट्री चाहिँ एकचोटि चार्ज गरेपछि 200, 300, 500, 700 किलोमिटरसम्म गुड्ने किसिमका ब्याट्रीहरू हुने भएकोले र त्यो चार्ज गर्न 200 देखि 500 रुपियाँ खर्च हुने अवस्था रहेकोले चाहिँ त्यो चाहिँ एक हिसाबले इन्धनको रूपमा इन्धन किफायती भयो। त्यो अलिकति अहिले त सुरुमा त महँगै छ होइन, तर यो बिस्तारै सस्तो पनि हुन्छ भने विश्व बजार हेर्दाखेरि त्यसरी आकलन चाहिँ गर्न सकिन्छ।
1: यस्ता बेफाइदाहरू चाहिँ के छन्?
0: बेफाइदाहरू अहिले ठ्याक्कै यो एकदम तपाईँ भने जस्तै त्यो एक्सपेरिमेन्ट अथवा भनौँ त्यसको रिसर्चहरू भइ नसकेको अवस्थामा चाहिँ यही बेफाइदा हो भन्ने अवस्था त छैन। तर पनि कहिलेकाहीँ सुनिएको कुराहरू अब कस्तो भन्दाखेरि यो चाहिँ अरू सवारी भन्दा यो डिजल पेट्रोलको सवारी भन्दा अलिकति बलियो छैन कि अथवा बलियो हुँदैन कि भन्ने एउटा छिटै बिग्रिने हुन्छ कि भन्ने एउटा बजारमा एक किसिमको चाहिँ हल्ला त्यस्तो पनि सुनिन्छ। र कहिलेकाहीँ चाहिँ बाहिर त्यो बजारमा आएकै कुराहरू सुन्दाखेरि हामीले त्यसको इभिडेन्स हेर्न नसक्यौँ, अहिलेसम्म हेर्न पाएको छैनौँ, तर त्यो कहिलेकाहीँ चाहिँ त्यो आगलागीहरू पनि हुन्छ भन्ने कुराहरू चाहिँ आइराखेको छ बजारमा।
1: जुन आगलागी हुँदाखेरि मानिसमा एउटा डर पनि भइरहेको छ नि पछिल्लो पटक होइन, हुन त पेट्रोलियम गाडीहरू पनि आगलागी हुन्छ तर मानिसले भर्खर इभी गाडी स्टार्ट हुँदै गर्दाखेरि होला, यसको यो प्राविधिक कारण चाहिँ के हुँदो रहेछ, किन आगलागी हुँदो रहेछ?
0: बाहिर चाहिँ बजारमा सुनिएको कुरा चाहिँ मैले भनेको हो, तर यसमा आग लागि हुन्छ भनेर मैले चाहिँ प्राविधिक रूपमा चाहिँ म त्यसरी भन्न सक्दिनँ, किनकि कम्पनीहरूले चाहिँ कुनै गाडी बजारमा ल्याउनुभन्दा पहिले नै एकदम विभिन्न स्टेपमा चाहिँ त्यसको रिसर्चहरू गरेको हुन्छ र सेफ्टीका सबै मेजरहरू चाहिँ अप्नाएरै बजारमा ल्याएको हुन्छ। त्यही भएर चाहिँ त्यो अब बजारमा भनेको भरमा चाहिँ आगलागी भइहाल्छ भन्ने विषयमा म त विश्वास गर्दैन होइन, त्यो बजारमा सुनिएको कुरा चाहिँ त्यो हो भनेको।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। अहिले नेपालमा जुन आइरहेका छन् विद्युतीय गाडीहरू, यी विद्युतीय गाडीहरू कस्ता कस्ता ब्रान्डमा उपलब्ध छन् तपाईँले यसको सरसर्ती हेर्दाखेरिमा?
0: हेर्नुहोस्, नेपालमा चाहिँ अब विभिन्न किसिमका सवारी साधनहरू आएका छन्, दुई चक्केदेखि लिएर दुई चक्के, तीन चक्के, चार चक्के र छ चक्के सवारी साधनहरू पनि विद्युतीय सवारीको रूपमा आयात भएको छ। सुरुमा चाहिँ टू व्हिलर्स र थ्री व्हिलर्सको अलिकति बढी चाप थियो अथवा बढी आयात भइराखेको थियो भने अहिले पछिल्लो समय विगत दुई तीन वर्षदेखि हेर्दाखेरि फोर व्हिलर्सहरू खास गरी कार सेक्टरका सवारी साधनहरू अलिकति बढी र त्यो सार्वजनिक सवारीको रूपमा प्रयोग हुने माइक्रो भ्यानहरू अथवा मिनी बसहरू पनि आइराखेको छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्था कस्तो छ भनेर कुराकानी गरिरहेका छौँ। विद्युतीय गाडी चार्ज गर्नको लागि आवश्यक पूर्वाधारहरू चाहिँ कस्तो छ नेपालमा अहिलेको अवस्था हेर्दाखेरि?
0: हामी कस्तो भयो भन्दाखेरि टेक्नोलोजी अगाडि अगाडि, हाम्रो नियम कानुनहरू अलिकति पछाडि पछाडि भए जस्तो मैले महसुस गरेको छु। यो बजारको माग अनुसार चाहिँ धेरै सवारी साधन नेपालमा आयो, तर त्यसको लागि चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ अझै पनि जति मात्रामा हुनु पर्थ्यो त्यो चाहिँ हुन सकेका छैन कि जस्तो लाग्छ। प्राइभेट सेक्टरहरूले जो जोले गाडी मगाउनुहुन्छ उहाँहरूले आफ्नो इनिसिएसनमा विभिन्न ठाउँमा चाहिँ चार्जिङ स्टेसनहरू राख्नु भएको छ, पछिल्लो समय विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेसनहरू राखेका छन्, तर त्यो मात्रै चाहिँ सफिसियन्ट होइन। त्यही भएर चाहिँ विद्युतीय सवारी सम्बन्धी चाहिँ एउटा मापदण्ड चाहिँ हुनुपर्छ भन्ने विषयमा चाहिँ हामीले यो पछिल्लो समय चाहिँ आवश्यकता महसुस गरेर त्यसको चाहिँ हामी इन्टर्नल तयारी गर्दैछौँ। छिट्टै मलाई लाग्छ यो विद्युतीय लगायत कुनै पनि सवारी साधन बाहिरबाट आयात गर्दाखेरि के इन्फ्रास्ट्रक्चरहरू हुनुपर्छ, के चाहिँ म्यान पावर अथवा त्यसको नियमहरू के फलो गर्नुपर्छ भन्ने विषयमा एउटा एक किसिमको क्लियर कट मापदण्ड बनाउन आवश्यक छ र त्यो हामी बनाउँदैछौँ।
1: नेपालमा अब पूर्वाधारकै कुराकानी गरिरहँदा तराई क्षेत्रमा

0: चाहिँ अब छिटो अलिकति पूर्वाधार पनि बन्छ, सहज पनि छ इभी गाडीको लागि, तर पहाडी क्षेत्रहरूमा चाहिँ लिएर जानको लागि अझै पनि अलिकति डर मानिसमा, होइन, त्यहाँ गइसकेपछि पूर्वाधार के छ, कस्तो छ, चढ्छ कि नै गाडी भन्ने यस्ता खालका यावत गुनासाहरू र यस्ता खालका समस्याहरू पनि कतै कतै देखा पर्छन् नि। यसमा चाहिँ के भन्नु छ एउटा प्राविधिक हिसाबले?
1: ठिक छ, तपाईँले भनेको कुरा चाहिँ मैले पनि सुनेको छु, त्यो बाहिर पब्लिकहरूले चाहिँ त्यसरी पनि भनेको सुन्छु, होइन, तर खास त्यसको प्राविधिक पक्षको कुरा गर्दाखेरि के छ भन्दाखेरि, कुनै पनि कम्पनीले सवारी बनाउनुभन्दा पहिले त्यसको रिसर्च फेजमा चाहिँ धेरै चिज रिसर्च गरेर यो गाडी चाहिँ कस्तो ठाउँको लागि उपयुक्त हो भन्ने हिसाबको चाहिँ एक हिसाबको चाहिँ उसले टेक्निकल डिटेल्स टेक्निकल स्पेसिफिकेसन बनाउँछ र त्यसको डिटेलहरू त्यहाँको टेस्टिङ एजेन्सीहरूबाट चेक गराएर मात्रै बजारमा ल्याउने हो। त्यसैले कम्पनीले दिएको स्पेसिफिकेसन अनुसारको हामीले पनि दर्ता गर्दाखेरि त्यो चिजलाई फलो गर्नुपर्छ, हामीले त्यो आयात गर्दाखेरि त्यो चिज हेर्छौँ, यो गाडी कस्तो ठाउँको लागि चलाउनको लागि उपयुक्त छ, कम्पनीले के चिज रिकमेन्ड गरेका छ त्यही अनुसारको ठाउँमा चलाउनको लागि हामीले सिफारिस गर्ने गरेका छौँ। त्यो यातायात व्यवस्था विभागले चाहिँ हामीले चाहिँ त्यसलाई सिफारिस गरेर कार्यालयहरूले चाहिँ लेखी पठाउँछौँ, होइन, जस्तो कुनै गाडी चाहिँ तराईको क्षेत्रमा मात्रै चलाउनको लागि योग्य छ भने त्यसले तराईमा मात्रै चलाउन पाउने गरी सिफारिस गर्छौँ भने, कुनै चाहिँ काठमाडौँ उपत्यका लगायतको पहाडको सबै ठाउँमा चलाउन उपयुक्त छ कि अथवा काठमाडौँमा चलाउन उपयुक्त नभएर पहाडमा मात्रै छ कि, जे होस् अब जुन ठाउँको लागि उपयुक्त छ त्यो ठाउँ सिफारिस गरेर नेपालभरिको सवारी साधनलाई त्यसरी हामीले सिफारिस गरेर पठाएपछि कार्यालयहरूले दर्ता गर्ने गरेछ।
0: नेपालमा विद्युतीय सार्वजनिक गाडीहरू जस्तै अब सिटी सफारी बसको अवस्था चाहिँ कस्तो छ? किनकि व्यक्तिगत रूपमा गाडीहरू त धेरै नै भित्रिरहेका छन्, लामो दूरीका सवारीहरू र अलि लामा बसहरू चाहिँ विद्युतीय गाडी भइदियो भने यो पोल्युसन कन्ट्रोलमा पनि केही टेवा पुग्थ्यो कि भन्ने एउटा आश गरिन्छ, तर नेपालमा त अब अलिकति प्राइभेट गाडीहरू मात्रै धेरै भित्रिरहेको छ, यो सिटी सवारी बसको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ? यसमा थप्नुपर्छ जस्तो लाग्छ कि नै?
1: सिटी सवारीको रूपमा चाहिँ विद्युतीय थप्ने अथवा आइसी थप्ने, त्यो डिजल पेट्रोलबाट चल्ने सवारी थप्ने, त्यो अलिकति फरक पाटो भयो, होइन, जस्तो काठमाडौँ उपत्यकाको हकमा सवारीहरू सेचुरेटेड अवस्थामा छ भनिन्छ, होइन, यसमा चाहिँ अरू एक्स्ट्रा सवारीहरू थप्न सकिँदैन कि भन्ने पनि छलफल छ, यद्यपि त्यसको चाहिँ कुनै अध्ययन चाहिँ एकदम क्लियर कट अध्ययन चाहिँ भइसकेको छैन, तर तपाईँले भनेको कुरामा चाहिँ मास ट्रान्जिटमा चाहिँ हामी इभीलाई प्रयोग गर्न सक्यौँ भने त्यसले चाहिँ हामीलाई पोजिटिभ इम्प्याक्ट दिन्छ भन्ने कुरामा दुई मात्रै छैन, पक्कै पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ। पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसलाई महसुस गरेर चाहिँ साझा यातायातसँग कोर्डिनेसन गरेर ठूला सवारीहरू विद्युतीय सवारीको रूपमा केही सवारी ल्याएका पनि छन्, त्यो सफिसियन्ट त छैन, तर त्यो हाम्रो देशमा चाहिँ धेरै जसो पब्लिक सवारी साधनहरू प्राइभेट सेक्टरबाट अन्ड गरेको हुनाले चाहिँ उहाँहरूले पनि यसमा चाहिँ कसरी इन्भल्भ गर्न सकिन्छ अथवा यतातिर आकर्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा पक्कै पनि छलफल हुनुपर्छ।
0: गाडी प्रदूषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कस्ता कस्ता काम भइरहेका छन्?
1: डिजल र पेट्रोलबाट चल्ने सवारीको कुरा गर्नुभयो, होइन, त्यसमा चाहिँ यो पछिल्लो समय के भएको छ भन्दाखेरि हामीले चाहिँ नेपालमा 2056 सालमा चाहिँ नेपाल प्रदूषण मापदण्ड 2056 भनेर आएको थियो, 12-13 वर्षपछि 2069 सालमा चाहिँ त्यसलाई चाहिँ नेपाल प्रदूषण मापदण्ड 2069 भनेर त्यो युरो थर्ड स्ट्यान्डर्ड भन्छ, होइन, युरोपियन युनियनको मापदण्ड तेस्रो लेभलको मापदण्ड भन्छ पोल्युसनको मापदण्ड, त्यसमा चाहिँ हामी जम्प गरेका छौँ, अहिले चाहिँ त्यही चलिरहेको छ र त्यो पनि अब अपडेटेड भयो भन्ने हिसाबले चाहिँ नेपाल सरकारले त्यसले महसुस गरेर पछिल्लो समय वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले चाहिँ यसलाई यो युरो 6 जानुपर्छ कि भन्ने विषयमा चाहिँ उहाँहरूको तयारी भइराखेको छ, त्यसमा मलाई लाग्छ अहिले नीति र कार्यक्रममा पनि आएको छ, त्यो हिसाबले चाहिँ अब छिट्टै मलाई लाग्छ युरो 6 स्ट्यान्डर्डमा जान्छ। त्यो भनेको चाहिँ के हो टेक्निकली भन्दाखेरि चाहिँ हामी अहिले जति पोल्युटेड सवारी साधन नेपालमा भित्रिराखेको छ अब भित्रिने सवारीहरू चाहिँ त्योभन्दा कम पोल्युसन गर्ने खालको हुन्छ भनेर बुझ्नु।
0: पेट्रोलमा युरो 6 परेको हुने हो कि अथवा सवारी साधनमा कुनै यन्त्र परेको हुने हो?
1: होइन, युरो 6 भनेको के हो भन्दाखेरि त्यो इन्जिनले फ्युललाई बर्न गरिसकेपछि फाल्ने धुवाहरूमा चाहिँ पोल्युसनको मात्रा अर्थात् त्यसमा चाहिँ जुन चिजले चाहिँ वातावरणलाई पोल्युट गर्छ त्यसले कार्बन मोनोअक्साइड भन्छौँ हामीले होइन, पार्टिकुलेट मेटर हुन्छ, तिनीहरू चाहिँ निष्कासन हुने मात्रा चाहिँ जति माइन्युट इन्जिन हुन्छ, जति राम्रो तरिकाले बनाएको इन्जिन हुन्छ, त्यसले चाहिँ त्यति नै चाहिँ फ्युललाई राम्ररी बर्न गरेर वातावरणलाई पोल्युसन गर्ने मात्रा पनि त्यही हिसाबले कम हुन्छ। त्यही भएर युरो थ्री भनेको के भयो त भन्दाखेरि त्यो युरो थ्री लेभलको सवारीको इन्जिनले वातावरणमा फाल्ने धुवाँ चाहिँ जति पोल्युटेड हुन्छ, युरो सिक्स इन्जिन भएको सवारी को इन्जिनले फाल्ने धुवा चाहिँ त्योभन्दा कम पोल्युटेड हुन्छ भन्ने कुरा हो।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। युरो छ लागू भइसकेपछि अहिले भएका गाडीहरूले त सबैले इन्जिन फेर्न पर्ने अवस्था आउने हो कि इन्जिनमै त्यो जोड्न मिल्ने अवस्था हो, यो प्राविधिक पक्षमा के भन्नुहुन्छ?
1: अहिले चलिराखेको सवारीको लागि भन्दा पनि अब आउने सवारीहरू चाहिँ नेपालमा भित्रिँदाखेरि त्यो युरो सिक्स लागू भइसकेपछि युरो थ्री लेभलको इन्जिन जडित कुनै सवारी नेपालमा नयाँ सवारी कुरा गर्दैछु भित्रिन खोज्यो भने त्यसले चाहिँ भित्रन दिँदैनौ भन्ने कुरा हो। चलिराखेको सवारीले चाहिँ यसले अहिले नै असर गर्छ भन्ने होइन।
0: अब यो ब्याट्री स्वापिङ भन्दो रहेछ होइन, ब्याट्री स्वापिङ कि चार्जिङ स्टेसनमा कुन चाहिँ उत्तम भनिँदो रहेछ क्या?
1: यो कस्तो भन्दाखेरि यो हाम्रो केही कम्पनीहरूले चाहिँ ब्याट्री स्वापिङको कन्सेप्ट चाहिँ ल्याउनु भएको रहेछ, विदेशतिर पनि सुनिन्छ होइन। एक हिसाबको यो राम्रो कन्सेप्ट हो। त्यो भनेको जस्तो तपाईँको ब्याट्री गाडीमा चल्दा चल्दै डाउन भयो भने स्वापिङ स्टेसनमा गएर तपाईँ आफ्नो ब्याट्री राख्नु र अर्को ब्याट्री त्यहाँबाट हायर गरेर लिएर जानुहोस् भनेको। त्यसमा टाइम कन्ज्युमिङ, ब्याट्री चार्ज गर्नको लागि जुन टाइम लाग्थ्यो त्यो चाहिँ नलाग्ने भएकोले चाहिँ एक हिसाबको त्यो राम्रो हो, तर त्यसका पनि केही अब लिमिटेसन्सहरू होला। यदि त्यो सबैलाई चाहिँ ओपन रूपमा त्यसरी दियो भने एउटा कम्पनीको ब्याट्री चाहिँ अरूमा फिट नहुने अवस्था पनि हुन्छ। यो ब्याट्री स्वापिङको कन्सेप्ट चाहिँ सबैतिर चाहिँ भनौँ न त्यो एक्सपान्ड गर्न सक्यो भने त्यो राम्रो कन्सेप्ट।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। अब अलिकति चार्जिङ स्टेसनमा जाँदाखेरिमा विद्युतीय गाडी त आयात भइरहेको छ होइन, यसरी आयात भइरहँदाखेरिमा जस्तो पेट्रोल गाडी किनेर पेट्रोल गाडी चलाउँदाखेरिमा एकछिन गयो पेट्रोल हाल्न धेरै टाइम लाग्दैन, 4-5 मिनटमा फिल हुन्छ। चार्जिङ स्टेसनमा गएर लाइन बसेर अलिकति टाइम लाग्दो रहेछ, अनि यसले गर्दा पनि अलिकति विद्युतीय गाडीलाई समस्या पार्छ कि?
1: हेर्नुहोस्, कुनै पनि नयाँ टेक्नोलोजी आउँदाखेरि त्यसका केही कन्स्ट्रेन्टहरू, अवरोधहरू अथवा भनौँ न व्यवधानहरू चाहिँ हुन्छ। यो नयाँ टेक्नोलोजी हो, मैले अघि नै पनि भने नेपालमा आउनु थालेको 8-9 वर्ष जति भयो होइन, त्यो हिसाबले चाहिँ केही समस्याहरू जस्तो सुरुमा चाहिँ लिथियम आयन ब्याट्रीको युज गरिन्थ्यो, अहिले त्यो लगभग चाहिँ हराउँदै गइरहेछ होइन। त्यो सरी त्यो के अरे पहिले सुरुमा लिड एसिड ब्याट्रीको प्रयोग हुन्थ्यो, त्यो चाहिँ अहिले चाहिँ अलिकति त्यसको इफिसियन्सी लगायतका कुराले चाहिँ अब त्यसलाई चाहिँ रिप्लेस गरेर अहिले लिथियम आयन ब्याट्री आइरहेको छ। लिथियम आयनबाट पनि अब नयाँ टेक्नोलोजीमा सिफ्ट हुँदैछ संसारको कुरा गर्दाखेरि, हामीमा पनि त्यो टेक्नोलोजीहरू बिस्तारै आउन थालेछ। त्यही भएर चाहिँ यो बिस्तारै चाहिँ अलिकति सुधार हुँदै जाने कुरा हो। अनि यो ब्याट्री चार्जिङको जुन कुरा गर्नुभयो, सुरुमा मैले देखेको थिएँ होइन 6-7 घन्टामा चार्ज हुने ब्याट्रीहरू पनि थियो, अहिले चाहिँ जुन कारहरूमा आउने ब्याट्रीहरू लिथियम आयन ब्याट्रीहरू 45 मिनटमा चार्ज हुने गरी धेरै जसो कम्पनीहरूले त्यसरी चाहिँ ब्याट्रीहरू ल्याइसकेका छन्। त्यो भनेको चाहिँ यो बिस्तारै टेक्नोलोजीहरू इन्हान्स हुँदैछ, सुधार हुँदैछ भन्ने कुरा हो। र त्यही पनि तपाईँले फ्युल भर्न 2 मिनट अथवा 5 मिनट लाग्ने र चार्ज हुन 45 मिनट लाग्ने अझै पनि डिफरेन्स त छ, तर त्यो डिफरेन्स हुँदाहुँदै पनि अब त्यो सुधार उन्मुख छ भन्ने बुझिन्छ।
0: नेपालमा कति मूल्यदेखि कति मूल्यसम्मका विद्युतीय गाडी भित्रिएका छन्? स्कुटर, मोटरसाइकल, कार, पिकअप, भ्यान आदि, यसमा केही अलिकति हेर्नु भएको छ तपाईँले?
1: मूल्यको विषय चाहिँ अब धेरै हामीसँग सम्बन्धित त छैन होइन, हामीले चाहिँ त्यसका अब प्राविधिक पाटोहरू हेर्छौँ होइन। तैपनि यसो हेर्दाखेरि मूल्य अब यहाँले चार चक्केको कुरा गर्नुभयो होला कारहरूको होइन, मूल्य यसो हेर्दाखेरि नेपालमा चाहिँ 15 लाखदेखि 2-3 करोडसम्मको कारहरू भित्रेको देख्छु।
0: यो अहिले हेर्दाखेरिमा यो 60-40 को नीति भनेर भनिँदो रहेछ यी गाडीमा होइन, 60-40 भनेर
1: नेपाल सरकारको नीति हो, नीतिमा हामीले कमेन्ट गर्ने कुरै हुँदैन होइन। सरकारले केही राम्रै सोचेर 40 र 60 को नीति ल्याएको होला। त्यो व्यवसायहरूको कुरा सुन्दाखेरि पहिले 20 र 80 थियो भन्ने कुरा गरिन्छ होइन, त्यो भनेको चाहिँ 20% चाहिँ क्यास पेमेन्ट गर्यो भने 80% फाइनान्सिङ हुने भन्ने कुरा यही भन्न खोज्नु भयो नि त, अनि त्यो थियो रे होइन। त्यो गर्दाखेरि उहाँहरूले थोरै लगानीमा धेरै गाडीहरू भित्राउने जस्तो केही कुरा थियो होइन, त्यो यो मसँग सम्बन्धित खासै होइन, नेपाल सरकारले ल्याएको नीति हो, राम्रैकै लागि ल्याउनु भयो होला ल्याइयो होला भन्ने लाग्छ।
0: यो भन्सारमा चाहिँ अहिले पछिल्लो पटक यस्ता यस्ता नीतिले गर्दा पनि विद्युतीय गाडीहरूमा अलिकति कम आयो भन्ने पनि गुनासो हुन्छ व्यापारीहरूको चाहिँ होइन। अब सरकारले चाहिँ यसलाई अझै प्रमोट गर्नको लागि के आवश्यक छ अथवा केमा काम भइरहेको छ त्यस्तो के?
1: यस्तो हेर्नु, सरकारले चाहिँ विद्युतीय सवारीलाई प्रमोट गर्नुपर्छ, त्यसमा कुनै दुई मात्रै छैन, सरकारले गरि पनि राखेको छ। त्यो क्वालिटीमा चाहिँ कम्प्रोमाइज गर्न सकिँदैन होइन, लो क्वालिटीको सवारी साधन अथवा जस्तो अहिले पब्लिकले फेस गरेको अहिले पछिल्लो समयको समस्या के देखा छ भन्दाखेरि, थोरै पुँजी भएका अथवा भनौँ न सवारी आयातलाई चाहिँ साइड बिजनेसको रूपमा पनि लिन खोजेको देखिन्छ। तर यसमा हाम्रो बुझाइ चाहिँ के हो भन्दाखेरि, यो चाहिँ लामो समय इम्प्याक्ट गर्ने, एकचोटि तपाईँ सवारी किनिसकेपछि त्यसको कम्तीमा पनि 20 र 25 वर्षसम्म त्यो युज गर्ने भएकोले 20-25 वर्षसम्म त्यसको आफ्टर सेल सर्भिस दिने खालको आयातकर्ताहरू हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो। त्यही भएर चाहिँ अब क्वालिटीको सवारी साधन आउनुपर्छ, र भन्सार छुटको विषयमा चाहिँ जस विद्युतीय सवारीको लागि चाहिँ भन्सार छुट पनि छ, थोरै भन्सार दर पनि छ, अरू सवारीको हकमा चाहिँ सरकारले चाहिँ एकदम यसलाई चाहिँ प्रायोरिटीमै राखेको देखिन्छ होइन। तर त्यो गर्दाखेरि क्वालिटीको चिज चाहिँ आउनुपर्छ भन्नेमा चाहिँ सरकार सिरियस छ।
0: उहाँ हुनुहुन्थ्यो इन्जिनियर श्रीकान्त यादव। आज हामीले बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग पनि कुराकानी गर्यौं। यो कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843631994।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
8: अहिले बिहानको 9 बज्यो।
2: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको FM 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राप्रपाको कार्य सम्पादन समिति बैठक आज बस्दै केन्द्रीय समिति बैठक आयोजनरात तय गर्ने। वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मच्छन्द्रनाथको रथलाई लगन खेलबाट तानेर जाउला खेल पुर्याइयो। सिन्धुलीको फिकलमा निशुल्क कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविर सञ्चालन। सिन्धुलीको मरिन गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरू। अमेरिका र इरानबीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर। र विश्वकप फुटबलमा इङ्ल्याण्डको विजय शुरूआत। पोर्चुगल र कंगोको खेल बराबरी।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475946 98692 65998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
7: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। वहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङ ईको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ पुग्नु भएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङ बीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ। आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको तथा नेपालका तर्फबाट एक चीन सिद्धान्त प्रति रही आएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको विज्ञप्तीमा उल्लेख छ। चीनिया पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रता प्रति रही आएको चीन सरकारको दृढ समर्थन दोहोर्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उप पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको पनि मन्त्रालयले जनाएको छ। साथै पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवं संवेदनशीलता प्रति रही आएको प्रतिबद्धता दोहोर्याउँदै द्विपक्षीय पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि, हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो। सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाडौँका सुकुम्बासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुम्बासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुम्बासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000 मात्र लाल पूर्जा पाउनु लजास्पद अवस्था रहेकोले सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनु भएको छ। यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रति

पङ्खा तर्फका गरी व्यवस्थापन गरिएको हो। पछिल्लो तीन महिनामा 3,54,49,000 रूपियाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने उहाँले बताउनु भएको छ। केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो 12:30 केन्द्रीय कार्यालय धुम्बराईमा बस्न लागेको हो। कार्य सम्पादन समितिको बैठकले असार 5 र 6 गते बोलाइएको केन्द्रीय कार्य समितिको बैठकको एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। प्रवक्ता श्रेष्ठका अनुसार यस पटकको केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ। बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ। केन्द्रीय कार्य समिति बैठक धुम्बाराहीको एक ब्याङ्कुटमा असार 5 गते बिहान 11 बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ। वर्षा र सहकालका देवताको रूपमा पुज्ने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जाउला खेल पुर्याइएको छ। हिजो दिउँसोदेखि रथ तान्न शुरू गरेर बेलुकी जाउला खेल पुर्याइएको हो। रथलाई हिजो जाउला खेल पुर्याएपछि अब पर्सि शनिबार भोटो जात्रा मनाइन्छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमाती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ। त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ। रथलाई लगनखेलबाट जाउला खेल तान्नको लागि गएको वैशाख 24 गते ज्योतिषहरूले हिजोको सहायता निकालेका थिए। यस वर्ष रथ जात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको रातो मच्छिन्द्रनाथको जात्रा देशको सबैभन्दा लामो जात्रा हो। बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने तयारी गरेको छ। सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्नका लागि ₹1 करोड विनियोजन गरेको छ। 13 वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको संख्या 2500 भन्दा बढ़ी रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारमगरले जानकारी दिनुभएको छ। सरकारले पत्रकारहरूका लागि सामाजिक सुरक्षा कोष र बीमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेशागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। उक्त कार्यक्रमसहित संचार क्षेत्रको हित र प्रवर्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्य का लागि पनि उहाँले सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ। सरकारले विदेशमा पीआर लिएर बसेका कर्मचारीहरूमाथि कार्यवाही शुरू गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा नआएका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। उनीहरूले सम्बन्धित देशकै अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयले जनाएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समय दिन नपाइने व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा एन विपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। विशेष अदालतले सम्पत्ति शुद्धिकरणसहित विभिन्न कसुरमा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी उनीहरूलाई थुनामा राखी मुद्दाको पूर्वपक्ष गर्न अदालतले आदेश दिएको। अग्रवालको हकमा स्वास्थ्य उपचारलाई मध्यनजरमा राख्न अदालतले भनेको छ। उनीहरूबाट बरामद भएका विदेशी विनिमय अमेरिकी डलर र थाई भट्ट नेपाल राष्ट्र ब्याङ्कमा पठाउन भनिएको छ। भट्ट र अग्रवाल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरी उनीहरू विरूद्ध विशेष अदालत उच्च अदालत जिल्ला अदालत 5 छुट्टै मुद्दा दायर गरिएको थियो। उनीहरूमाथि बीमा ऐनको सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धिकरण निवारण ऐन अन्तर्गत कसुर, धितोपत्र सम्बन्धी कसुर र विदेशी विनिमय ऐन सम्बन्धी कसुर गरेको आरोप छ।
पछिल्लो समय बढ्दो साइबर अपराध र डिजिटल माध्यमबाट हुने हिंसाबारे

0: विद्यार्थीलाई सचेत बनाउने उद्देश्यले रामेछापको लिखुतामको सिकाउपालिका चार कोटगाउँ स्थित भृङ्गेश्वर माध्यमिक विद्यालयमा विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। लिखुतामको सिकाउपालिकाको न्यायिक समितिको कार्यालयको आयोजना तथा इलाका प्रधिकार धोबी डाँडाको सहजीकरणमा सम्पन्न कार्यक्रममा कक्षा 8, 9 र 10 अधीनरत 57 जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, अनलाइन माध्यमबाट महिला तथा बाल बालिकामाथि हुन सक्ने हिंसा तथा त्यसबाट जोगिने उपायबारे जानकारी दिएको थियो। विषयवस्तुलाई थप प्रभावकारी बनाउन श्रव्य दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो। सहजीकरणका क्रममा प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले डिजिटल युगमा विद्यार्थीहरूले अप्नाउनुपर्ने सावधानी, कानूनी दायित्व तथा साइबर सुरक्षाका आधारभूत पक्षबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिपा पाखरिन, वडा नम्बर 4 का अध्यक्ष दीपक पुलामी मगर, विद्यालयका सहायक प्रधानाध्यापक कैलाश प्रसाद तिमल सिन्हा, न्यायिक समितिकी सहजकर्ता सुमित्रा लामा लगायत शिक्षक शिक्षिकाको उपस्थित रहेको थियो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सामुदायिक स्तरमा कुकुरको नियन्त्रित वृद्धि नियन्त्रण गर्नुका साथै रेबिज रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सिन्धुलीको फिकल गाउँपालिकामा 2 दिने निशुल्क कुकुर बन्ध्याकरण तथा रेबिज विरूद्धको खोप शिविर सञ्चालन गरिएको छ। फिकल गाउँपालिकाको आयोजनामा तथा पशु सेवा कार्यालय सिन्धुलीको प्राविधिक सहयोगमा बुधबारदेखि शुरू भएको शिविर बिहिबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। शिविर मार्फत घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिज विरूद्ध खोप सेवा निशुल्क रूपमा उपलब्ध गराइएको छ। का अनुसार पशु स्वास्थ्य तथा जनस्वास्थ्य दुवै पक्षलाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको। पछिल्ला वर्षहरूमा सामुदायिक कुकुरहरूको संख्या वृद्धि हुँदै जाँदा रेबिज संक्रमणको जोखिम बढ्न सक्ने भएकाले रोकथाममुखी कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ। सिन्धुलीको मरिन गाउँपालिकामा 3 महिने सिलाई कटाई तालिमको समापन भएको छ। 3 महिने तालिमको बुधबार पालिकाले कार्यक्रमका आयोजना गर्दै समापन गरेको हो। तालिम 2082 चैत्र महिनाको 1 गतेबाट शुरू गरिएको थियो, जसमा पालिकाका 10 जना भन्दा धेरैको सहभागिता रहेको थियो। सिलाई र कटाई सम्बन्धी विकास गर्न र पालिकामै स्वरोजगारको अवसर सिर्जना गर्न 3 महिने तालिमको आयोजना गरिएको पालिकाले जानकारी दिएको छ। तालिम सामुदायिक सिकाई केन्द्र तथा मरिन गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको मरिन गाउँपालिकाले जानकारी दिएको छ। कल्पवृक्ष सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कुनाबहादुर मञ्जनको अध्यक्षतामा तथा गाउँपालिकाका पालिका अध्यक्ष विमर्श मोक्तानका प्रमुख आतिथ्यता भएको समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्ष जित बहादुर कालतान लगायतको उपस्थिति रहेको थियो। सिन्धुलीको मरिन गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत 48 घण्टे तालिमको उद्घाटन गरिएको छ। 48 घण्टे तालिमको बुधबार एक विशेष समारोहबीच गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले उद्घाटन गर्नुभएको विचार संवाद र एकता भेदभाव रहित न्यायको प्रतिबद्धता भन्ने मूल नारासहितको साथ शुरू भएको तालिम सिन्धुलीको मरिन गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको मरिन गाउँपालिकाले जानकारी दिएको छ। समुदाय स्तरमा उत्पन्न हुने विवादहरूको शान्तिपूर्ण समाधान गर्न र सामाजिक सद्भाव कायम गरी न्यायमा सहज पहुँच अभिवृद्धि गर्न मेलमिलाप सम्बन्धी आधारभूत 48 घण्टे तालिमको आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ। सप्तरीमा मंजूरी बिना बिहे गराइदिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका 9 बस्ने मनोज कुमार ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ। ठाकुरले 2082 साउन 31 गते सुरुङ्गा नगरपालिका वडा नम्बर 10 बस्ने नागेन्द्र यादवको इच्छा तथा मंजूरी विपरीत सय वडा बस्ने 22 वर्षीय एक किशोरीसँग जबरजस्ती बिहे गराइदिएको आरोप छ। उनीहरूको बिहे वडा नम्बर 9 स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलियाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा भएको थियो। पछि नागेन्द्रले आफ्नो मंजूरी नहुँदा नहुँदै कुटपिट गरी जबरजस्ती बिहे गराइएको भन्दै ठाकुर विरूद्ध जाहेरी दिएका थिए। त्यसपछि फरार रहँदै आएका ठाकुरलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजबाट 5 दिनको म्याद थप भई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। पूर्व र मध्य भेगका केही ठाउँमा गैराती र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई, मध्य प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ्ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मध्य प्रदेशको तराई भेगका 1-2 ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ, यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिल्यै पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष गर्ने विषय उल्लेख छ, तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भने राखिएको छैन। सम्झौतामा लेबनानसहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्। आवश्यक परे आपसी सहमतिमा समय सीमा थप गर्न सकिने पनि सम्झौतामा भनिएको छ। यद्यपि राष्ट्रपति ट्रम्पले सम्झौता कार्यान्वयनमा इरानले प्रतिबद्धता पूरा नगरे अमेरिका फेरि सैन्य कार्यवाहीमा फर्किन सक्ने चेतावनी दिनुभएको छ। यो सम्झौतालाई मध्यपूर्व तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा उपाधि दातेदार इङ्ल्याण्डले विजय शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इङ्ल्याण्ड क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गरेको इङ्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो। तर 36 मिनटमा मार्टिन बाटुरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्क्यो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डलाई पुनः अग्रता दिलाउनु भयो। तर पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुड बेलिङ्गमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाउनु भयो भने 85 मिनटमा मार्कस राशफोर्डले गोल थपेपछि इङ्ल्याण्डले 4-2 सहज जित सुनिश्चित गरे। जितसँगै इङ्ल्याण्डले समूह एलमा 3 अङ्क जोडेको छ। यस्तै गए राति सम्पन्न अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अङ्क खोज्दै ऐतिहासिक नतिजा निकालेको। खेलको 6 मिनटमै जो आओ नेभेसको गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा यो याने विसाले हेड मार्फत गोल गर्दै कंगोलाई बराबरीमा फर्काउनुभयो। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 बराबरीमा सकियो। र दोलखामा आयोजित मिस्टर एण्ड मिस एसई सुपर मोडल 2026 भव्य फाइनल कार्यक्रम सम्पन्न भएको छ। एभरेस्ट इभेन्ट्सको प्रस्तुति तथा एस क्यूब डान्स स्टुडियो र ग्रेस इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगितामा रोशन रसाइलीले मिस्टर एसई सुपर मोडल 2026 दोलखाको उपाधि जित्न सफल हुनुभयो भने दिपिसा लामा तामाङ मिस एसई सुपर मोडल 2026 दोलखा घोषित हुनुभएको छ। त्यसै गरी अजय महत र मुस्कान श्रेष्ठ फेस अफ एसई सुपर मोडल 2026 बन्नुभएको छ। युवराज थापा र कुसुम थपलिया पहिलो रनर अप घोषित हुँदा श्याम सुनवार र जेनिसा तामाङ दोस्रो रनर अप बन्न सफल हुनुभएको छ। अञ्जिला बस्नेतलाई ब्रान्ड एम्बेसडर, सुरक्षा श्रेष्ठलाई अर्गनाइजर च्वाइस अवार्ड तथा खुसी नेउपानेलाई ब्युटी विथ ब्रेन उपाधिबाट सम्मानित गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताका दुवै विजेताले जनै 1,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। साथै उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्। यिनै समाचारसँगै अन्य बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। राप्रपाको कार्य सम्पादन समिति बैठक आज बस्दै केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने। वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथलाई लगन खेलबाट तानेर जाउला खेल पुर्याइयो। सिन्धुलीको फिकलमा निशुल्क कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविर सञ्चालन। सिन्धुलीको मरिन गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरू। अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर र विश्वकप फुटबलमा इङ्ल्याण्डको विजय शुरूआत पोर्चुगल र कंगोको खेल बराबरी। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230, 9767065249।
0: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता, काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892। र 0484403585 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लायर्सबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845541443, 9863023422।
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज, किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 9854040239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: के तपाई दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
2: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुकुटमा।
7: लौ, के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
2: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
2: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: भैयानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
4: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
3: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0485403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
7: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
8: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
7: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउनु त ल्याउने बुबा तर यो रामेछा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछा मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
9: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-7648-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
12: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू
13: तपाईको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
14: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
15: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
14: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
13: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर सहयात्रा गर्छौं यो एक घण्टाको समय। भने तपाईँ यो समय उकाली उराली लेग्रेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा र मायला वंशनीय लोकगीतहरूको साथसाथै तपाईँसँग यो एक घण्टाको समय बित्नेछ। भने आज बिहिबारको व्यवसाय आज के गर्नुपर्छ तपाईँलाई थाहा नै छ। आज चाहिँ तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म गीत गाउँछु भन्ने साथीले गीत गाउन सक्नुहुन्छ। साथसाथै तपाईँले लेख रचना कथा कविता गजल सुनाउँछु है भन्ने लाग्छ, चुड़किलाहरू भन्ने पनि लाग्छ भने तपाईँको लेख रचनालाई पनि तपाईँले सुनाउन सक्नुहुन्छ आजको व्यवसायमा। त्यसको लागि तपाईँले 0440 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ। भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा कुश एफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पनि पठाएर तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले। भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ फटाफट फोन डायल गर्दै आफूलाई मनमा लागेका अर्थात मन परेका प्रस्तुतिहरूलाई सुनाउन तपाई सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ रामजे खाँडको आवाजमा रहेको, साथै मीरा पोखरेलको आवाजमा रहेको गीत बाडोले कि कुक्का भन्ने बोलको गीत राख्छौ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं बारोलीको कभने बोलको गीत राखेर कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले मात्रै सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: आरबी गाउँपाली नागदुम माजनटोलबाट म उत्तम कला।
0: उत्तम के भन्नुभयो?
1: कला।
0: उत्तम कला,
1: हजुर।
0: हाम्रो उत्तमजीसँग के कला छ भन्नुहोस् न।
1: म त अहिले खादै मूर्ति घरमा काम गर्ने, मेरो मूल कला म कालीगत हो। त्यस कलामा विभिन्न यो साहित्यिक सिर्जनासम्म पनि म सम्बन्धित छु र कुनै पनि पटकथा र स्क्रिप्टहरूको निर्देश। हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: आरबी गाउँपाली नागदुम माजनटोलबाट म उत्तम कला।
0: उत्तम के भन्नुभयो?

0: हामी पहिला कला सुनौ त्यसपछि कुरा गरौं न त. आज हामीलाई के कला सुनाउनुहुन्छ?
1: सर्वप्रथम त यो खारदेवी अहिले चाहिँ यो पर्यटक हिसाबमा रामेश्वर जिल्लामा बडो महत्वको रूपमा रहेको छ. यसै सम्बन्धी रहेर एउटा खारदेवी भित्र रहेको दुईजना शीर्षकको कविताबाट सुरु गर्छु. यसको शीर्षक छ खारदेवी भित्रको बहादुरीता. कर्कलाको पातमा अड्किएको एक पानीले मलाई खारदेवी जनताहरूको प्यास मेटाइदिनु छ, यही हो पवित्र खारदेवी तामरकोशी सुनकोशी अनि भट्टौली खोलाको सिरो भन्दै पर्यटक जीवहरूलाई बाटो देखाइदिनु छ. त्यसैले मेरो यात्रा कहिले राकाथुम कहिले खारदेवी कहिले पकरवास भिरपानी भदोरी धुले कहिले पुजीघाट सान्ले आदेश अनुमति र जिम्मेवारको सुनमार्ग हो. न डराउँछ आधी हुरीसँग डराउँदैन केवल लुकेर छुपेका गुपेका अप्ठ्यारासँग जोगै राष्ट्र सधैँ शिरको ढाका टोपी सगरमाथा पवित्र काग तराई हातखुट्टा हाम्रो पहाड सामुदायिक वीर पाखालाई त्यसैले प्रकृति तिमी डरा पर्दैन आँधी हुरी दबी प्रकोप र चम्किएको बिजुलीसँग किनकि तिम्रो घरको आगनीमा फायर लाइनको बाटो बनाउन भनेर खारदेवी गाउँपालिका छ नागदुम बाजनटोलका युवा पुस्ताहरू हरर दौडेर आउनेछन् अनि निभाउनेछन् नेपाल आमाको गुनु चोलीमा सकिएको डढेलोलाई धन्यवाद.
0: हजुर ल एकदमै यहाँको कला सुनाउनु भए पगे पनि अब हामी पनि खारदेवी एकदमै पर्यटकीय स्थल भनेर धेरै पटक हामीले सुन्यौं, धेरै समाचारहरू पनि प्रचार प्रसार भइरहेका छन् तर हामी यहाँबाट त्यहाँ नजिकै हुँदा पनि आउन सकेका छैनौं. अब के छ कस्तो छ हामी पनि यसो घुम्न हेर्न आउनुपर्ने भयो.
1: म यहाँ लगायत यो जति पनि यहाँको यो प्रश्न सुनिरहनु भएको छ सबैलाई अनिवार्य रूपमा चाहिँ म यहाँ आउनलाई आह्वान गर्दछु किनकि यो विगतको यो ऐतिहासिक यो जुन हाम्रो अंग्रेज र नेपालको लडाईँ थियो त्यो लडाईँको बेलामा उसले गरेको युद्ध सफल होस् भनेर खारदेवीमा जुन एउटा पृथ्वीनारायण शाह यो शाहवंशी राजाहरूको पालामा एउटा खडो थापाना गरेर जुन एउटा अहिले त्यसमा चाहिँ त्यो युद्ध सफल भएपछि यहाँ चाहिँ नेपाल सरकारले पनि बस्ने दुईटा पूजा दिने हुन्छ त्यस अलावा त्यहाँबाट नजिक सैनिक पनि पर्छ. तसर्थ म यहाँलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु. यो खुसीको कुरा यहाँले प्रस्तुत गर्नुभयो, हुन्छ आउनुहोस् कम्युनिकेसन गर्नुहोस् हामी यहाँलाई पूर्ण रूपमा सहयोग गर्न तयार नै छौँ हामी.
0: ल हुन्छ ठिक छ, एकदमै खुसी लाग्यो. साथसाथै यहाँले अब खारदेवी पर्यटक स्थलको बारेमा केही कुराहरू पनि भन्नुभयो, मैले सबै त कण्ठ गर्न सकिनँ होइन. पक्कै हावाहुरीसँग डगमगाउने लगायतका हरेक कुराहरू कहिले कहाँ पुग्छु भनेर पनि भन्दै हुनुहुन्थ्यो होइन. पक्कै पुग्नु होला खारदेवी मन्दिरलाई देश विदेश विश्वसम्म पनि परिचित गराउनु होला होइन. जसरी तपाईँ लागि पर्नु भएको छ यो लागि परिरहँदा तपाईँ लगायत खारदेवी परिवार सबैको नाम परिचित होस् हामीले पनि कामना गर्छौँ है.
1: हार्दिक धन्यवाद म्याडम.
0: ल हुन्छ, अनि खास खाना पिन भयो कि बाँकी छ? पहिला हामीले आज प्रस्तुति सुन्यौं.
1: खाना चाहिँ बाँकी छ म्याम, ब्रेकफास्ट बिहानको भइसक्यो. अब एकछिनपछि मम्मी बनाउँदै हुनुहुन्छ, एकछिनपछि खानुपर्छ म्याम.
0: ल खानु होला, हामीलाई पनि सुन्नु होला. आज पहिलोचोटि नै जस्तो लाग्यो हाम्रो उत्तमजीसँग कुरा गरेको.
1: हजुर म्याम, हजुरहरूको कार्यक्रम धेरै सुनिरहन्थे त्यही पनि अहिले यो एक घण्टाको बसाइमा तपाईँको प्रस्तुतिहरू तपाईँको जुन यो उद्घोषण तथा पत्रकारिता जुन एउटा ऊ छ त्यो लिडहरू एकदम असाध्यै मनपर्छ. म सुन्छु तर आज कम्युनिकेसनमा जोडियो कि भन्ने हिसाबले चाहिँ जोडिएँ. सर्वप्रथम पहिलो चरणमा तपाईँको होलमा बसेर पनि यो बोल्ने एउटा मौका पाएँ, एउटा चित्ता पराए जस्तो हुन्छ म्याम, त्यसको म खुसी पनि छु.
0: ल अब यहाँसँग पनि मैले भेट्न पाएँ. अब आजको कार्यक्रम एकदमै राम्रो होला जस्तो छ किनकि सुरुवातमै हाम्रो खारदेवी मन्दिरदेखि लगायत पर्यटक स्थलका कुराहरू जोडिएका छन् होइन. त्यो हुँदा सकेसम्म यो घण्टाको कार्यक्रम अझ राम्रो हुन्छ भन्ने पनि लागेको छ. विशेष गरी यहाँसँग मैले पनि पहिलोचोटि बोल्न पाएँ, आउनुभयो. यहाँले पनि आफ्नो केही महत्वपूर्ण कुरा सन्देशहरू हरेक व्यक्तिको माझमा पुर्याइदिनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. पक्कै पनि खारदेवी घुम्नको लागि सबैजना आउनुहोला, त्यहाँ अवलोकन गरिसकेपछि त्यसको बारेमा पनि हाम्रो उत्तमजीलाई धेरै साथीहरूले प्रतिक्रिया दिनुहुन्छ भन्छ है त.
1: धन्यवाद
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भयो.

0: यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। अन्य विषयमा पनि आउँदै गर्नुहोस् अहिलेको लागि छोटोमा है त। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो खाडा देवीबाट उत्तम कलाजी हुनुहुन्थ्यो। एकदमै मिठो कला पनि सुनाउनु भयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँको कला सुनाइदिनु भएकोमा, उहाँले खाडा देवी प्रतिको लेख्नु भएको त्यो कलाको उत्साह सम्मान गर्दै फेरि पनि उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँको पनि यस्तै कला प्रस्तुतिहरू छन्, तपाईँले सुनाउन सक्नुहुन्छ। तपाईँसँग लुकेका प्रतिभा धेरै छन् होला जस्तो लाग्छ मलाई। कतिपय साथीको फोन नलागेर कहिलेकाहीँ व्यस्त समय भएर पनि तपाईँले सहभागिता जनाउन पाउनुहुन्न, समय मिल्दा तपाईँले सहभागिता जनाउनुहोस् भन्छु। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार धनुजी।
1: हजुर
0: के छ खबर?
1: ठिकै छ मेरो त। अनि हजुरको के छ, सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै छु। आवाज कार कार कुरकुर आइरहेको छ। त्यस्तै त्यस्तै जस्तो लाग्यो, गरिन कि जस्तो नै लागिरहेको छ काम। त्यसो भए अहिले फेरि बिचैमा न फोन गर्छ, टेन्सन लाग्छ, एकदम चिन्ता लाग्छ भन्नु चाहिँ। पहिल्यै आज के सुनाउनुहुन्छ प्रस्तुति सुनौ न त, अनि त्यसपछि कुरा गरौँला।
1: हुन्छ, म गीत सुनाउँछु नि।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: सक्दिन है।
1: ल पक्कै पनि हाँस्यो भने दामी देखिन्छ।
0: हजुर हजुर,
1: म चाहिँ त्यति धेरै हाँस्दिनँ है धनुजी।
0: हजुर, हल्का हल्का हाँस्नु पर्छ नि त।
1: भनेपछि खिदका छोडेर नहाँसे पनि मनमा मुस्कुराउनु मात्रै पर्यो।
0: हजुर, एकदमै मुस्कान मुस्कानबाट हाँसेको एकदमै राम्रो देखिन्छ अरे। खिचका छोरेर हाँस्यो भने चाहिँ के हुन्छ अरे भने, अब यो छोरी मान्छेहरू यसरी हाँस्नु हुँदैन भनेर कुन कुन ठाउँमा पनि भन्थ्यो अरे, तर पनि अब हामी चाहिँ खिचका छोरेर कहिले कसो हाँसो नि होइन, अब हल्का हल्का हाँसेको चाहिँ दामी देखिन्छ भन्छ गीतले होइन।
1: ल पक्कै पनि अबदेखि चाहिँ खिचका छोडेर भन्दा नि ओठमा मन्द मुस्कान मात्रै देखाउनु पर्यो।
0: हजुर हजुर,
1: ल ठिक छ,
0: हाँस्नु पर्छ न, जति हाँस्यो त्यति बाँच्छ भन्छन्, आयु बढ्छ भन्छन् है। चिन्ता फिक्री गर्नु हुँदैन, धेरै जस्तो अब त्यस्तो रूपमा पनि हाँसेरै अब जिन्दगी बिताउनु पर्छ भन्ने एउटा भनाइ छ। अब हाँस्यो भने एकदमै अब आयुहरूलाई बढ्छ, अनि हामी मान्छे पनि अब होइन अब चिलो रसिलो भयो भने अब होइन उनीहरूको अब हरेक कुरामा अब प्रफिट हुन्छ नि त।
1: ल ठिक छ, धनुजीले एकदमै राम्रो अनि महत्वपूर्ण कुरा सुनाउनु भयो है आज। अब भोलि झन् बढी हाँस्नु पर्ला जस्तो छ होइन।
0: तपाईँ त साँच्ची दिदी, हाम्रो लयका दिदी हल्का हल्का नै हाँस्नुहुन्छ त्यही गीतले भने जस्तै।
1: फेरि हाम्रो धनुजीले कसरी पत्ता लगाउनु भयो?
0: म त्यति पत्तो लगाइहाल्छु नि, हरेक दिन कार्यक्रमहरूमा सुन्छु होइन। हजुर एकदमै अब मन्द मन्द हाँस्नुहुन्छ
1: तपाईँ, त्यहाँ बसेर मेरो यहाँ अनुहारमा इमेजिन गर्दै हुनुहुन्छ।
0: हजुर हजुर, एकदम
1: ल ठिक छ। मैले पनि जब तपाईँको तस्विर देख्छु तपाईँ पनि यस्तो हुनुहुन्छ होला, यसरी बोल्नुहुन्छ, उहाँको आवाज यस्तो छ होइन। मान्छेले एकचोटि देखेपछि त्यो हरेक कुराको प्रत्यक्ष रूपमा भेट्न हुन्थेनसम्म इमेजिन आउँछ, यस्तो हुन्थ्यो होला, यस्तो छ होला, कस्तो हुन्छ होला, के होला भन्ने कुरा त्यो जसले नि सोध्छ होइन। र धनुजीले नि मेरो विषयमा सोच्न भ्याउनु भएछ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है त।
0: हजुर हजुर, एकदमै हल्का हल्का गाजल पनि हल्का हल्कै लाउनु हुँदो रहेछ हाम्रो दिदीले होइन।
1: ल ठिकै छ, रमाइलो मिठो कुराकानी भयो, साथसाथै यहाँले मिठो गीत पनि गाउनुभयो है। यहाँले गीत गाएर हामीलाई सुनाइदिनु भएकोमा विशेषभन्दा पनि विशेष धन्यवाद व्यक्त गर्छु। बाँकी कुरा भोलिका बसेमा पनि फेरि गर्नेछौँ। आज सबै कुरा सक्यो भने भोलि फेरि के कुरा गर्ने हुन्छ है धनुजी? ल अहिलेको लागि हामी छुटाउँदा नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यहाँभन्दा अगाडिको हाम्रो साथीले आफ्नो कला सुनाउनु भएको थियो, हाम्रो धनुजीले गीत गाउनु भएको छ। तपाईँले पनि तपाईँलाई जे प्रस्तुति आउँछ त्यही सुनाउन सक्नुहुन्छ। विशेष गरी अब कार्यक्रम चलाउन आउने साथीले चाहिँ हजुरको रेडियो मार्फत प्रत्येक दिन प्रसारण भइरहेका कार्यक्रमहरू मध्ये पनि तपाईँलाई कुन कार्यक्रम सहज लाग्छ, हामीले कुन कार्यक्रम भनिरहँदा जुनसुकै कार्यक्रम भन्दाखेरि पनि जस्तो कि तपाईँले हजुरको रेडियोबाट प्रसारण भएका कार्यक्रम लोककोशीले नै सञ्चालन गर्न सक्नुहुन्छ, कार्यक्रम टप अफ दि बब, साथै सुरेश सौगात, कार्यक्रम रोजाई तपाईँको उकाली उडाले, साथसाथै रातिको कार्यक्रम एसएमएस दोहोरी पनि छ। ती मध्येबाट पनि तपाईँलाई कुन सहज लाग्छ अर्थात कुन कार्यक्रम मनपर्छ सोही कार्यक्रम तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्क स्वागत गर्छु। हेलो,
2: बीच बाटोमा आएपछि मोडेर जानलाई बधाई छ, यो मनको मायालाई हरेपछि याद मात्र छोडेर जानलाई बधाई छ। खुसी त तिम्रै चाहन्थे बाँच्छन् तेलसम्म, तर आज पनि सुख तिम्रै चाहन्थे बाँच्छन् तेलसम्म, तर आज पनि शुभकामना दिन मन थियो, नाता तोडेर जानलाई के भनौ। आज बाटोमा काँडाहरू पन्साउँदै अघि पढेको पाइला, आज बाटोका काँडाहरू पन्साउँदै अघि पढेका पाइला, मलाई छोडी अरूसँगै सम्बन्ध जोडेर जानेलाई के भनौ। मलाई छोडी अरूसँगै सम्बन्ध जोडेर जानेलाई के भनौ। बिच बाटोमा आएपछि पाइला मोडेर जानेलाई के भनौ।
1: नमस्कार, यो एकदमै मनसुने प्रस्तुति सुनाउन भने हाम्रो साथी सपनाजी हुनुहुन्छ जस्तो लाग्यो हो।
2: हजुर एकदमै भन्नुपर्छ
1: सपनाजी।
2: हजुर,
1: तपाईँलाई एउटा प्रश्न सोधौँ।
2: हजुर सोध्नुहोस् न।
1: तपाईँले लेख्नु मात्रै शब्द मात्रै मिलाउनु भयो कि यो यथार्थ? तपाईँले यो शब्द मात्रै मिलाउनु भयो कि साँच्चै यथार्थ नै लेख्नुभयो?
2: दिदी, मैले शब्द मात्रै मिलाएको, एउटा लेख मात्रै बनाएको
1: भन्नुपर्छ। लेख मात्रै बनाउनु भयो न, मैले त नाता तोडेर नै जानुभयो, नछोडेर जानुस् भन्दा हुँदैन, नछोडेर जानुभयो भन्ने पो लागिरहेको थियो। म नै होइन, म जस्तै, म भन्दा अलिक फरक मान्छे। ल, सपनाजीले एकदमै मिठो प्रस्तुति सुनाउनु भयो, यो कविता भनौ, गजल भनौ, के भनौ, के भनेर लेख्नु भयो? गजल लेख्नु भयो। ल, एकदमै मिठो अनि रमाइलो गजल लेख्नु हुँदो रहेछ त हाम्रो सपनाजीले, यस्तो खालको यो लेखहरू चाहिँ यसो मलाई पनि फरवर्ड गर्नुहोस् है। ल, कसरी गर्नुहुन्छ सपनाजीले, यसो जानकारी दिनुहोस् होइन, अनि यहाँसँग कुरा भइहाल्छ, अनि खानपिन भयो कि बाँकी छ? मेरो पनि भइसकेको छ, धेरै पछि आउनुभयो, कता हराउनुहुन्छ बेला बेला हाम्रो सपनाजी?
2: हजुर, हराएको त छैन दिदी, सुनेर साथ दिन्छु, अरू साथीहरू आउनुहुन्छ, एकदम रमाइलो लाग्छ, अनि समयले साथ दिएको बेलामा यसरी नै कल गरिरहेको हुन्छु भन्नुपर्छ।
1: ल, ठिक छ, साथसाथै तपाईँले अघि प्रस्तुत गर्नुभएको गजलको बारेमा फेरि सोध्न मन लाग्यो, तपाईँलाई यो लेख्न कति समय लाग्छ, कुन समय मिलाएर लेख्नुहुन्छ?
2: म चाहिँ एकदम वातावरणमा लेख्ने गर्छु दिदी, एक्लै भएको अवस्थामा चाहिँ, अब जङ्गलमा गाईवस्तु चराउँदै गर्दा या अब घाँस दाउरा गर्दै गर्ने क्रममा चाहिँ यस्तो शब्दहरू आइहाल्छ, अनि म त फोनको डायरीमा चाहिँ नोट गरिहाल्छु, अनि फेरि कापीमा पनि डायरीमा पनि नोट गर्छु भन्नुपर्छ।
1: ल, भनेपछि तपाईँलाई यस्तो लेख्नको लागि एकान्त चाहिन्छ?
2: हजुर, एकदमै एकान्त ठाउँमा होइन, कुनै अब परिवेशहरू कतै गएको अवस्थामा चाहिँ, अब आफूले नराम्रो या त राम्रो कुनै भनौँ न देख्यो भने चाहिँ त्यहाँ किन यस्तो भएको होला भनेर यस्तै हुँदा मनमा नै सोचिन्छ नि त, अनि त्यही भएर शान्त ठाउँमा चाहिँ एकदमै त्यस्तो शब्दहरू खेलिराख्दाखेर ट्याक्क आयो भने लेखिहाल्छु।
1: ल, अब यस्तै लेखहरू चाहिँ अलिक शान्तमा बसेर अलिक धेरै लेख्ने गर्नुहोस् है त सपना, त्यसो भए। ल, एकदमै मलाई पनि मन छोयो, मन पर्यो, साथसाथै अन्य साथीहरूलाई पनि यो गजल मन पर्यो होला, अन्य बसाइमा भोलिका बसाइमा पनि यस्तै छ तपाईँको लेखहरू हामी सुन्छौँ। अब तपाईँले लेख्नुभएको यो लेख गजलहरूलाई हामीले व्याख्या गरिएर साध्य छैन होइन, धेरै राम्रो छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, भोलि पर्सिका बसाइमा पनि यस्तै रोचक केही अन्य पनि हामीलाई सुनाउनु होला भन्दै अहिलेको लागि हामी छोड्छौँ है। हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीबाट सपना तामाङजी, उहाँले एकदमै मिठो अनि मनछुने खालको पनि थियो गजल सुनाएर गइसक्नु भएको छ। पालो तपाईँको, तपाईँ पनि सहभागी त जनाउँदै गर्नुहोस्, तर यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्ने बेला भएको छ। बोत्सो कार्यक्रममा स्याउल्याइदिउँ कि किरा भन्ने मित्र भण्डारी अनि चन्दा अर्यालका आवाजमा रहेको गीत राख्छौं, त्यसपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दे त।
5: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
7: कति रे 9540 अनि
5: 9540 40239, फोन नम्बर चाहिँ 0485402390।
7: 0485402390।
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
8: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
5: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
9: विराज किसानको साथी।
10: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
13: के त
10: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
13: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
13: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
13: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछाप वासीहरूको लागि खुशीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रमलाई सिलिमा राखिएको मिठो गीत गीतपछि भने हामी छोटो व्यवसाय जित्रामतर्फ पनि गएका थियौं। विश्राम बसी फेरि आइसकेका छौं। आजको व्यवसाय तपाईँकै प्रस्तुतिहरूलाई हामीले सुनिभएका छौं भने तपाईँले सुन्य 48 40 00 26 सहभागिता जनाउनु पर्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ चाहिँ अब विश्रामभरि होल्डमा बस्नु परेर उहाँले फोन कटाउनु भएको जस्तो लाग्यो। चिकित्सा जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला फेरि पनि अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर नमस्ते। नमस्कार
0: नमस्कार हजुर नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: हजुर
0: कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: हजुर म खाँदै गाउँपालिका दुईदेखि रोज घिसिङ रोड गर्दैछ। हजुर
0: रोज घिसिङ भन्नुभयो?
1: हजुर
0: के छ रोजीको खबर?
1: मेरो खबर सबै ठिकै छ, होइन अब रमाइलो छ, घाम लागिरहेको छ, घमाइलो छ, अनि बजे जम्म छ, त्यही हो राम्रै छ।
0: ल ठिक छ, अलिकति फोनमा के समस्या छ जस्तो छ, हामीलाई के सुनाउनुहुन्छ आज?
1: यो फोन चपिङ छ, कताको हो यो, त्यताको हो कि यताको त होइन होला, खै के हो?
0: त्यही त अलिकति फोनमा डिस्टर्ब छ, केही सुनाउनुहुन्छ रोजीले?
1: हजुर म चाहिँ यो आज यो लोक कोसेली कार्यक्रम चाहिँ यसो सञ्चालन गरौँ कि सोचिराखेको छु।
0: ल हुन्छ, सुरु गर्नुहोस् न त।
1: नमस्ते नमस्कार, अनि स्वागत छ तपाईँ सम्पूर्ण श्रोताहरूमा। यो हो हजुरको रेडियो 92.1 मेगाहर्ज ज्योति, यो हो कार्यक्रम लोक कोसेली। भने तपाईँलाई यो लोक कोसेली हजुरकै रेडियोको वेबसाइट www.nt लगइन गरेर टिकटक फेस लाइक हाम्रो पात्रो मार्फत विश्वभरबाट सुन्न र हेर्न सक्नुहुनेछ भने यो कार्यक्रम हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म आउने गर्दछ। आज मेरो यो आवाजलाई तपाईँहरूको रेडियो समक्ष पुर्याउनको लागि एन्सर कक्षबाट मलाई साथ सपोर्ट गरिरहनु भएको छ मुसु मुसु हाँसै प्रिय साथी रात महरले भने महु कार्यक्रम प्रस्तोता रोज घिसिङ रोज। यस कार्यक्रमलाई आयोजन गर्नुभएको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले भने तपाईँहरू पनि सुन बिमा गर्न चाहनुहुन्छ भने सूर्य लाइफ ज्योति इन्सुरेन्सलाई सम्झिनुहोला र सम्झनु पनि सक्नुहुनेछ भने हामी प्रत्येक हप्ताको प्रत्येक दिन फरक प्रस्तुतिका साथ आउने गर्दछौँ र आजको प्रस्तुतिमा के गर्छौँ भन्ने बारे तपाईँहरूलाई तपाईँ सम्पूर्ण श्रोताहरूलाई थाहा नै छ। यदि तपाईँहरू नयाँ र भर्खरै रेडियो ट्युन गर्नु भएको छ भने आज हामी हजुरको रेडियो मार्फत सञ्चालन हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ भने त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर रहेको छ 048 40 00 26 माध्यम भएर आउनु होला भन्दै अब भने यो मिठो लोकभाका छाँदै तपाईँहरूको फोन कललाई लिनको लागि आउने नै छु तबसम्मको लागि यो मिठो लोक भाका।
0: रोजी
1: हजुर
0: सघाउनु भयो?
1: सक्यो त।
0: ल सघाउनु भयो, यहाँले कार्यक्रमलाई एकदमै मजाले चलाउनु भयो सबै, होइन? अब कार्यक्रमको अन्त्य चाहिँ अर्को हप्ता गर्नुपर्छ है रोजी। आज चाहिँ यहाँले कार्यक्रमको शुरूआत गरेर गीत राख्नु भएको छ, अब कार्यक्रमको गीत बजाउने, गीतपछि के गर्ने र कार्यक्रममा चाहिँ कार्यक्रमको समापन कसरी गर्ने चाहिँ हामीलाई रोजीले अर्को बिहिबार सुनाउनुहुनेछ है।
1: हवस्
0: त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रोज घिसिङ रोजी हुनुहुन्थ्यो, उहाँले आजको कार्यक्रम लोकोशैली सञ्चालन गरेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब एकजना साथीसँग मात्र हामी उहाँको प्रस्तुति सुन्छौँ कि जस्तो लाग्दैछ, समय पनि लगभग कम छ हैन साथसाथै धेरै साथीहरुले फेसबुक लाइभ बाट पनि सुनिराख्नु भएको छ भन्ने पनि लाग्दैछ हाम्रो कमेन्ट पनि वाचन हुनु पर्छ है फोन लाग्ने साथीको त फोन लाग्छ तर नलाग्ने साथीहरुले हाम्रो कमेन्ट वाचन हुनु पर्छ भन्ने खालको जिज्ञासाहरु पनि राख्नु हुन्छ त्यही भएर साथी हुनुहुन्छ भने अब एकजना साथीलाई हामी लिन्छौँ नभए तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्दै कार्यक्रमबाट विदा हुने बेला पनि हुन लागिसकेको छ तपाईँ 0840 40 0026 मा सहभागिता जनाउँदै गर्नुहोस् यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ हजुर शुभ बिहानी पोखरेली नमस्कार सन्चै हुनुहुन्छ कार्यक्रम सुनिरहेको छु है लोकश्री पोखराबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ त्यसै गरी जनक रजाली मगरजीले पनि नमस्कार हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ धनु गजमेरजीले पनि नमस्ते है दिदी आरामै हुनुहुन्छ खाना लिनुभयो कार्यक्रम सुन्दैछु यता ओखलढुङ्गाबाट अब बस्ने गीत मलाई धनु गजमेर भनेर चिन्ने सबै सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ त्यसै गरी मनको मनोज सुन्दाजी पनि लेख्नुहुन्छ दिदी नमस्ते गुड मर्निङ के छ खबर सन्चै आरामै हुनुहुन्छ भन्दै हुनुहुन्छ म यता जाँगा झोली रातमाटा बजारबाट कार्यक्रम सुन्दैछु है अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला धर्मराजजी उहाँ पनि लेख्नुहुन्छ नमस्ते समयकालीन अभिवादन म ढकाल धर्मराज बेद्दामोड झापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई शान्तिश्री परिवारको झुनकेरी बोलको गीत बजाइदिनु होला भन्नुभएको छ सम्भवतः हामी बजाउने प्रयास गर्छौं यस कार्यक्रम मार्फत अब बज्ने गीत मलाई ढकाल धर्मराज भनेर चिन्ने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ बबिता मगरजीले भने नमस्ते हाई नाना जोरले म पनि कार्यक्रम सुन्दैछु खाना लिनुभयो त कार्यक्रम मनपर्छ अब बज्ने गीत सबैको लागि म चेता सिन्धुलीको बिडिचुरबाट फेसबुक लाइभदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ आशिका तामाङजीले पनि शुभ दिनको कामना है सबैको लागि भन्दै हुनुहुन्छ अञ्जिता मल्ल ठकुरीजी पनि लेख्नुहुन्छ दिदी नमस्ते कार्यक्रम सुन्दैछु यता फुलकुटबाट अञ्जिता मल्ल ठकुरी हो अब बज्ने गीत सबैको लागि त्यसै गरी प्यारी मम्मी बाबा बुनु भाइ त्यसै गरी प्रदीप खत्रीको लागि पनि अब बज्ने भएको चाहिँ समर्पण गरे भन्दै हुनुहुन्छ अञ्जिता मल्ल ठकुरीजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे सपना तामाङजी पनि लेख्नुहुन्छ दिदी नमस्ते नमस्कार सुन्दैछु है कार्यक्रम सिन्धुलीबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ पासाङ डोलमा तामाङजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु रानी साहबबाट भन्दै हुनुहुन्छ अब बज्ने गीत मलाई पासाङ डोलमा तामाङ भनेर चिन्ने सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ त्यसै गरी टिकाराम सुनवारजी पनि लेख्नुहुन्छ दर्शन नमस्कार म टिकाराम सुनवार तिनचुरी मिडिया ग्रुपको मेम्बर रानी साहब घरबै हाल काठमाडौँबाट कार्यक्रम मार्फत सबै साथीलाई सम्झिरहेको छु कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ त्यसै गरी कान्छाको सुषमा हजुर भन्ने आइडी छ उहाँ पनि लेख्नुहुन्छ हेलो दिदी नमस्ते हाए म पनि कार्यक्रम सुन्दैछु यता ओखलढुङ्गाबाट अब बज्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्दै हुनुहुन्छ त्यसै गरी सौरभ केसीजीले पनि दिदी नमस्ते गुड मर्निङ म पनि यता बागचौर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुनिरहेको छु ल अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ सुरेन्द्र बानियाजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम मजाले सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले चाहिँ हाल चाहिँ भरतपुर चितवनबाट कार्यक्रम सुनेको जानकारी गराउनु भएको छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे उमेश राई रिजनजीले पनि म पनि कार्यक्रम सुन्दैछु बारा पोखरीको गाउँपालिका पाँच पौवा सिराबाट भन्दै हुनुहुन्छ त्यसै गरी सुमित यादा सुनवार किरातजी पनि लेख्नुहुन्छ नमस्ते हजुर खाना लिनुभयो म पनि कार्यक्रम सुन्दैछु रामे साप देउराली हाल चाहिँ काठमाडौँबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ तुलसी केसी लोरीजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुनिरहेको छु दैलेखबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी शान्ति बिस्किलजीले पनि लेख्नु भएको छ हजुर नमस्ते म पनि कार्यक्रम सुन्दैछु रोल्पाबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ निशा ठोकरजीले पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि नमस्कार हजुर सम्पूर्णमा म पनि कार्यक्रम सुन्दैछु त चितवनदेखि भन्दै हुनुहुन्छ त्यसै गरी श्री श्री धनजीले पनि लेख्नु भएको छ नमस्ते है म पनि कार्यक्रम सुन्दैछु इण्डियाबाट भगवत निकेतन सबैको लागि भन्दै हुनुहुन्छ सुनिता सुनवारजीले पनि नमस्ते भन्नुभएको छ गीता लिम्बुजीले पनि नमस्ते हजुर म प्याकुली गीता इलामबाट भगवत निकेतन सबैको लागि भन्दै हुनुहुन्छ सत्यकुला इशाहाराजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सुडेम राईले पनि सबैको लागि भगवत निकेतन गीत समर्पण गरेर भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ आजको कार्यक्रमको समय सकिसकेको छ हामीले पनि अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको बसाइमा सहभागिता हुने साथी उत्तम कलाजी हुनुहुन्थ्यो खाडदेवीबाट तनु गजमेरजी हुनुहुन्थ्यो उखलझुङ्गाबाट सपना तामाङ सिन्धुलीदेखि रोज घिसिङजी हुनुहुन्थ्यो खाडदेवीबाट उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम चलाउनु भएको थियो रोज घिसिङजीले सपनाजीले हामीलाई गजल सुनाउनु भएको थियो धनुजीले हामीलाई गीत सुनाउनु भएको थियो उत्तमजीले पनि होइन खाडदेवीको विषयमा उहाँको आफ्नो कला अर्थात उहाँ आफैले रच्नु भएको पर्यटकीय स्थल सम्बन्धी रहेर हामीलाई त्यो खालको कला सुनाउनु भएको थियो उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ तपाईँहरूले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथसाथै कार्यक्रम लोकोशैली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गी उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु तपाईँ मेरो रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देश विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना अध्ययन विधा वा असाधारण विधा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्यूटर अपरेटर अध्ययन र असाधारण विधा सकिएपछि पनि लामो समय कार्यालयमा अनुपस्थित रहेका छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र अस्थायी आवासीय अनुमति लिएको पाएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था रहेको छ। स्वीकृत विधा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रहे निजामती सेवा एन विपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा एन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउनुपर्ने व्यवस्था देखिकाले 15 दिनभित्र चित्तबुझ्दो आधार र प्रमाण सहित सफाई पेश गर्न भनेको छ। तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानून अनुसार थप कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेको तथा लामो समयदेखि सम्पर्कविहीन रहेर अन्य कर्मचारीको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबूत बनाउन यस्ता गतिविधिहरू निगरानी बढ़ाएको बताउनु भएको छ। मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीको अवस्थाबारे अध्ययन भइरहेको र कानून अनुसार आवश्यक निर्णय गरिने जानकारी दिनुभएको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चुनाव चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभएको छ। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय सरकारी योजना अभ्यासमा गरिएको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल र कम्प्युटरबाटै देशका समस्या उठाउन सरकारसँग द्वितर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था रहेको छ। साथै सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक परिचालन पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ़ गर्ने महत्वपूर्ण माध्यम पनि विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिक मैत्री परिमाणमुखी बनाउने सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष इन पर्सन कार्यक्रम मार्फत पनि जोड्ने तयारी गरेको जनाएको छ। जंगली हात्तीबाट सर्वसाधारणको जीवधनको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गर्ने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अघि बढ़ेको झापा निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य निशा डाङ्गीले जानकारी दिनुभएको छ। प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढ़ाउन हिजो भनेको हो। अब प्रमुख जिल्ला अधिकारीले स्पेशल टास्क
फोर्स परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाङ्गीले बताउनु भएको छ। गएको हप्ता मेचीनगर नगरपालिका चारमा 65 वर्षीय पध्या पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन्। घटना पश्चात सांसद डाङ्गे र राष्ट्रिय सभा सदस्य रोशनी मेजेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जीवधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसदीय बोल्नु भएको थियो। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइनेछ। त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफै गर्ने कार्ययोजना बनेको सांसद डाङ्गीले जानकारी दिनुभएको छ। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेचीनगरको सीमावर्ती पाउन डाङ्गी क्षेत्रमा खटाइले जनाएको छ। अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसम र पश्चिम बंगालबाट 30 देखि 100 वटासम्म जंगली हात्तीको बथान एकपटकमा नेपाल प्रवेश गर्दै आएको छ। वन्य जन्तु आरक्षित क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन। सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संघीय सरकार पातहतर रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको पातहतमा रहने जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, अमेरिका र इरानबीच प्रारम्भिक 14 बुँदे समझदारीको मस्यौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने एकअर्काको गतिविधि रोक्ने सहमति उल्लेख भएको छ। अमेरिकाको इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश गरेका छन्। यसैपछि इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने, रोगका सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुननिर्माण तथा विकासका लागि करिब 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख भएको छ। इरानले भने आणविक हात हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत उल्लेख गरिएको छ। खबरको अन्त्यमा खेल खबर, फिफा विश्वकप 2026 कोलम्बियाले विजयी शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोलको अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको छ। कोलम्बियाको जीतमा खेलको 40 मिनटमा ड्यानियल मुन्योसले गोल गर्दै अग्रता बनाएको छ। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको 60 मिनटमा अबोस बेग फैजुल्ला एफको गोल मार्फत खेल बराबरीमा ल्याएको छ। 65 मिनटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः 2-1 अग्रता दिलाएको छ। दोस्रो हाफमा उज्बेकिस्तानले दबाव सिर्जना गरे पनि बराबरी गोल निकाल्न सकेको छैन। इन्जुरी समयको 9 मिनटमा जामिन्टन क्याम्पाजले गोल थपेपछि कोलम्बियाले 3-1 गोलको जित सुनिश्चित गरेको छ। कोलम्बियाले समूह केमा महत्वपूर्ण 3 अंक जोड़ेको छ। यसै समूहको अघिल्लो खेलमा गए राती पोर्चुगल र कंगोले 1-1 बराबरी खेल्दै अंक बाँडेका थिए। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गे पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: उत्पादकता लागि महँगा रासायनिक वन र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात, खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट, सिन्धुली,
9: सम्पर्क नम्बर 0475904662, 9896962998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
11: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।

0: उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, हब अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रोता सुनाथ उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष विशेष विशेष बनाउनको लागि तपाईँ यति बेला रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज सुनिरहनु भएको छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनुभएका म्यासेज अनि साथसाथै तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछौँ अनि साथमा रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। आउन सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0840400026 रहेको छ, 0840400026 को माध्यमबाट आउन सक्नुहुन्छ भने साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिइराख्नु भएको छ यति बेला सम्झनाजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै हुनुहुन्छ भन्दा पनि सुन्दै हुनुहुन्छ भन्ने आशा मैले गरेको छु लिएको छु भन्न चाहन्छु। 11 बजेर 21 मिनट गइसकेको छ, न त कार्यालयतिर हुनुहुन्छ होला, काम गर्दैन हुन्छ होला, मौसम त गर्मी छ होइन, यसो पानी सर्बतहरू जुसहरू यसो दहीमहीहरू लिँदै यसो काम गर्नु होला पनि भन्न चाहन्छु। सकभर दिउँसोको समयमा होइन, गर्मीको समयमा घाम लागेको समयमा काम नगर्नु होला पनि भन्न चाहन्छु। बिहान बेलुका यसो समय मिलाएर काम गर्नु होला पनि भन्न चाहे। हामीलाई सुन्दै हुनुहुन्छ भने सुनेर साथ दिनुहोस्, भोल्युम रेडियोको अलिकति ठुलो पार दिनुहोस् किनकि रमाइला रमाइला कुराकानी हुन्छन्, रमाइला रमाइला गीत सङ्गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ होइन। सो घन्काउनुपर्छ, रमाइलो गर्नुपर्छ पनि भन्न चाहे। फोन गर्नुहोस् आजको वचनमा, हामी तपाईँका नै त्यो भनौँ न लेख रचनाहरू तपाईँकै आवाजबाट हामी सुन्नेछौँ पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि नेपाली पप गीतहरू पनि सुनाउन सक्नुहुन्छ, तपाईँले गाउन सक्नुहुन्छ, गुनगुनाउन सक्नुहुन्छ। यदि इच्छा छ चाह छ भने मात्र सम्पर्क गर्नुहोला पनि भन्न चाहन्छु। यदि गीत गाउन मन छ, नेपाली पप गीतहरू सुनाउन मन छ कार्यक्रममा आएर भने मात्र फोन गर्नुहोला, अथवा लेख रचनाहरू सुनाउँछु म, पप गीत खासै आउँदैन भन्नुहुन्छ भने पनि अब हुन त यसो नभन्नुपर्ने हो। कार्यक्रम टप अफ द पप भइसकेपछि पप सम्बन्धी गीतहरू होइन, पप गीतहरू पप कार्यक्रमहरू मनपर्नुपर्ने हो। तैपनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा धेरैजसो प्राय जसो श्रोताहरू अलिकति अन्य फर्मेटमा अन्य विधाका गीतहरू गाउने गुनगुनाउने हुनुहुन्छ, सुन्ने चाहिँ अब सबै थरीका गीतहरू सुन्नुहुन्छ तर गाउन चाहिँ अन्य विधाहरू मनपर्छ, पर्न पनि सक्छ। सो त्यही भएर अप्सन दिएका छौँ, लेख रचनाहरू पनि सुनाउन सक्नुहुन्छ भनेर नम्बर 0840400026 रहेको छ भने यति बेला 1974 बिहानको गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाईको सुरुवात गर्न चाहन्छौँ हामी। एकदम मिठो गीत छ, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ हामी। जति माया लाए पनि, जति कसम खाए पनि, निष्ठुरले आएन बाटो लाग्दा यो गीत

0: 1974 भ्यानको यो जति माया लाग्यो पनि तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेका छौँ पनि भन्न चाहन्छु। पहिला तपाईँको 4840-0026 को माध्यमबाट आउन सक्नुहुन्छ, कुराकानी गर्छौँ तपाईँसँग पनि भन्न चाहन्छु। तपाईँले पठाउनुभएको म्यासेजहरू पनि वाचन हुनेछन्। यति बेला कोही हुनुहुन्छ है, कामहरूको हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार रमिलाजी, होइन आवाज कस्तो आइरहेको छ कि अलिकति डिस्टर्ब आएर हो, त्यो भए पनि अलिक अलिक सानो पनि आइरहेछ, यहाँ त के भयो त भनेको ठिक छ, के हुँदैछ खाना खानुभयो? मेरो पनि भइसक्यो, रेडियो सुन्नुहुन्छ, हामीलाई सुन्नुहुन्छ कि नै? सुध्रेको नसुन्दा चाहिँ सुध्रेको हुन्छ झन्। ए त किन है
1: त्यतिकै है,
0: मौसम कस्तो छ है त्यता?
1: यता त घाम
0: लागेको छ है, त्यता कस्तो छ है? यता बेसी गर्मी भएर रौँ कि हाँसो भइरहेछ रमिला चाहिँ
1: सबैले सुन्यो भने फेरि तपाईँलाई गाह्रो हुन्छ क्या, केटीहरू छन् नै, त्यही भएर म त सुन्न छोडेको।
0: के भनेको भनेको, मैले बुझ्नै गाह्रो भयो यस्ता कुराहरू। खै माया जति गरे पनि मायै हुन्छ नि होइन र?
1: त्यो त हो कि, अहिले तपाईँ त्यस्तो कुरा गर्नु हुँदो रहेछ, त्यही भएर नहेर्नु भन्दो रहेछ, त्यही भएर म भन्ने।
0: कहिले गरेँ फेरि मैले यस्तो कुरा? बेलुका गरेको कुरा होइन, सम्झेर हुन्छ त भनेको, त्यो पनि बेलुका कार्यक्रममा
1: झन् पुरै सुन्नु पर्यो भने त म त कस्तो सुन्दा सुन्दै नि दाइसो मोबाइल नमारिकन
0: लहेर त लहेर लहेर। अब बेलुका कार्यक्रममा के भन्यो भन्यो, अब अहिलेको कार्यक्रमको कुरा गरौँ न। अब ठिक छ त, सुन्नु पर्छ नि, मैले त माया गर्नुहुन्छ होला भनेर पो भनेको त। म त शब्द शब्दमै केलाउन जानु थाल्नुहुन्छ भन्ने जस्तो त लागेको थिएन मलाई।
1: होइन क्या, म त हे बाबुले यो दाइहरू कम त तपाईँ अब यसै दोहोरी त च्याट भन्दा नि चर्को हुँदो
0: रहेछ, च्याट भन्दा पनि चर्को नि है। रातको कार्यक्रम हो, एकछिन रमाइलो गरौँ भन्ने हुन्छ। अब हेर्नुहोस् खै, नर्मलै यस्तै कुरा हो, म बेलुका पनि गर्ने यस्तै हो, कहाँ अन्य कुरा गर्नै पाउँदैन नि कार्यक्रममा, यस्तो यस्तै कुरा गर्ने, तर कसरी त्यस्तो हुन्छ त खै। ठिक छ, ओके, माया गर्नुहोस् न, यहाँको माया चाहिँ चाहिन्छ। के सुनाउनुहुन्छ आजको कसाईमा?
1: आज के सुनाउनु पर्ने हो, केही नसुनाउनु हुँदैन राम्रो क्या?
0: गीत गाउनुहोस् न, नेपाली पप गीत सुन्न मन छ मलाई।
1: त्यो गीत गीत म छोडी
0: म कथा भन्छु ल तपाईँ डाइरेक्ट डाइरेक्ट भन्नुहुन्छ अनि मलाई हाँसोटिहाल्छ,
1: मलाई
0: भन्नुहोस् न यसो इन्डाइरेक्ट पाराले भन्नुहोस् न।
1: अब उहिले उहिले एकादेशमा चाहिँ के अरे उसनी उहिले उहिले त अब नजिक नजिकै पसल थिएन नि त, अनि नुन किन्नलाई गोदारमा जानुभयो अरे, अनि हो त्यहाँ जानुभयो अरे, अनि सबैजना मिलेर जानुभयो अरे, गाउँको मान्छेहरू सबैजना, अनि एकजना चाहिँ अब खाजा खाएर बस्दा बसेर त्यहीँ, अनि बस्दा बस्दै त्यहीँ निदाएछ अरे, अनि अरू साथीहरू सबैले छोडेर आएछ अरे, अनि सबैले छोडेर आएपछि त त्यो एक्लै भएछ अरे, अनि साथीहरू चाहिँ एक दिन अगाडि आइपुग्नु भयो अरे, अनि एक दिन पछाडि आइपुग्नु भयो अरे, अनि अब साथीहरू खोज्दा खोज्दा जाँदा जाँदा जाँदै एक दिन पछाडि भएछ अरे, अनि के अरे अब उहिले त टस थिएन पो, अनि टस थिएन त्यही भएर उहिले त अनुभवले हिँड्नुपर्छ नि त त्यो के अरे
0: बाटो
1: के हो भनेपछि त्यो
0: पहिला हुँदै जुन बाटो आएको थियो
1: जुन गर्नु हुनुपर्छ नि त अलिअलि देख्ने गरे, अनि त्यो त्यहाँदेखि पारी के अरे डाँडामा चाहिँ मान्छे पोल्नु भएछ अरे त्यो दिन, अनि ए त्यो घरको रहेछ भनेर जानुभयो अरे, अनि त्यहाँ जाँदाखेरि त सबै उसहरू शेषहरू मात्र भूतहरू मात्र रहेछ अरे, अनि उसँग कुरा बोल्नु भयो अरे, अनि कुरा बोल्दा अब ऊ पनि बोल्नु भयो अरे, अनि मासु खाऊ भन्नुभयो अरे, अनि मटन नखाने भन्नुभयो अरे, अनि के अरे खाऊ खाऊ भन्नु। यो कुरा चाहिँ सबै घरमा भन्यो भने यो हामीसँग के अरे हामी मासु खायो हामीलाई भेट भयो यस्तो उस्तो भनेर नभन्नु भनेर घरमा भन्नुभयो अरे त्यो मान्छेलाई, अनि मासु दिनुभयो अरे, अनि मासु दिँदाखेरि नखाने खाऊ खाऊ भन्नुभयो अरे, अनि खाएको जस्तो गरेर पछाडि खानुभयो अरे, अनि पछाडि खानुभयो अरे, अनि त्यसो गरेपछि त बिहानको भाले बासे अरे, त्यतिखेर त फेरि त्यो सबै हरायो अरे क्या भूतहरू सबै हराउनु भयो अरे, अनि हराएपछि अब त्यो उज्याल हुँदै के अरे उज्याल भयो, अब म घरमा जानु पर्यो भन्नुभयो अरे, अनि घरमा जानुभयो, घरमा जानु भने त अब श्रीमान श्रीमती हो के अरेहरू चाहिँ एक दिन अगाडि आइपुग्ने, तपाईँ चाहिँ एक दिन पछाडि कसरी आइपुग्नु भयो भनेर त्यो कुरामा झगडा भयो अरे, अनि झगडा भयो, अनि झगडा भएपछि त अनि के अरे अब के गर्नु, त्यो कुरा नभन् भनेको छ, अब भन्यो भने मर्छ भनेको छ भनेर भन्नु भएन अरे, यस्तै भयो ढिलो भयो, अब उनीहरूले छोडेर आयो मात्र भन्नुभयो अरे, अनि त्यो के अरे त्यो मासु खाऊ त्यो यस्तो कुरा त नगर्नु भन्नुभयो त्यो मान त्यो राहरूले, अनि त्यो कुरामा मात्र श्रीमान श्रीमती झगडा गरे गरे रात दिन झगडा गरे, अनि अबदेखि तिमीलाई भन्नै पर्ने रहेछ म भनौँला, अनि चामल त्यो चामल अनि उहिले त अहिले पो पसलको दाल उहिले त त्यो सिमीको दाल हुन्छ नि त हो त्यो किन्नु, अनि सबै चामलहरू सबै ल्याउनु त्यो किन्नु, अनि म सबै कुरा भन्छु भन्नुभयो अरे, अनि गाउँको मान्छेहरू नि सबै बोलाउनु भयो अरे, अनि गाउँको मान्छे सबै बोलाउनु भयो अरे, गाउँको मान्छे सबै बोलाएर अनि ऊ चाहिँ बिचमा बसेर सबैलाई यस्तो तपाईँहरूले छोडेर आयो, अनि मलाई के अरे म घर भनेर जाँदाखेरि त त्यो चियान डाडेछ, अनि चिया के अरे मासु खाँदै रहेछ, मलाई नि खाऊ भन्यो, मैले त खाएको जसरी गरेर पछाडि हाल्यो, मलाई यो कुरा भन्यो भने म त मर्छु भनेको छ, त्यही भएर तपाईँहरू सबैलाई बोलाएको भन्नुभयो अरे, अनि बोलाउनु भयो, अनि सबै कुरा सुनाउँदा सुनाउँदै मर्नु भयो अरे त्यो मान्छे,
0: साँच्चीकै
1: यति नै हो
0: साँच्चीकै,
1: अनि साँच्ची नै मर्नु भयो अरे क्या, यो भन्यो भने मर्नुहुन्छ भन्नुभयो अरे, अनि त्यो भन्दा भन्दै नसक्दै मर्नुभयो,
0: मलाई डर लाग्यो भरेदेखि एक्लै कसरी बस्नु म, साँच्ची मलाई डर लागिहाल्यो, मलाई पनि बेला बेला राम्रो राम्रो मरेहरू त आउँछन् सपनामा के भन्यो जस्तो गर्छन्, कहिले काहीँ होइन हुन्न भनेको चिजमा कहिले काहीँ हुन्न होइन, चुबा लगाएर त्यसलाई कम्प्रोमाइज गर्न पनि सक्नुपर्छ भन्ने कथाको मूल उद्देश्य हो, कहिले काहीँ कुनै कुराहरूमा जिद्दी गर्नुहुन्न होइन हुन्न होइन भनिसकेपछि विश्वास गर्न पनि सिक्नुपर्छ भन्ने कुरा मूल उद्देश्य ठिक छ, तर मलाई डराउनु भयो रमिलाजी डर देखाइदिनु भयो, म घर कसरी जानु गाउँमा कसरी जानु म है, गाउँ घरमा त तर्साउँछ भन्छन्, त्यहाँ माथि झन् त्यो बाँसहरू रुख ढुङ्गाहरू देख्दा पनि अलिक कस्तो कस्तो ओडार ओडार जस्तो लाग्छ, राति त ओहो हो कि जस्तो पनि लाग्छ, अहिले नै थुक्नु सक्यो,
1: म हिजो अस्ति रामेछाप खाँदा देवीमा हुँदा मान्छे मलाई एक दुई दिन पछि नै काटोले घाँस काट्न गयो खै मलाई केही भएन त, अनि
0: ठिक छ ठिक छ ठिक छ,
1: मनमा चिन्ता राख्नु हुँदैन,
0: जिस के ठिक छ, मन स्ट्रङ हुनुपर्छ, केही कसैले पनि हुँदैन यो भनेको बाहिरी यो देखावटी हो भन्छन्, तर एउटा कुरा चाहिँ यति चाहिँ भन्छु, नेगेटिभ यो पोजिटिभ इनर्जी भइसकेपछि नेगेटिभ इनर्जी चाहिँ हुन्छ है फेरि, ल रमिलाजी खुसी लाग्यो जस कार्यक्रममा सहभागी भइदिनु भयो, मिठो कथा राम्रो कथा एउटा भनौँ न, जिद्दीपना छोड्नुपर्छ कहिले काहीँ जिद्दीपना लिनुहुन्न भनौँ न, यसको मोरल रहेको थियो यो सुनाउनु भयो, खुसी लाग्यो, आउँदै गर्नु न आजको बस्दा एउटा छुट्टी ल,
1: नमस्कार
0: धन्यवाद, मलाई मनै दुःख धन्यवाद दिन चाहन्छु पनि मनाइ है, कहिले काहीँ रमिलाजीले भने जस्तो होइन कथाको मूल सार के थियो भन्दाखेरिमा जिद्दीपन गर्नु हुँदैन है, त्यहाँनिर उनीहरूले भनेका थिए यो कुरा अथवा यो भएको घटनाहरू होइन घरतिर अथवा कोही मानिसलाई भन्यो भने जान्छ है जिन्दगी जान्छ तर भन्दा भने पनि अहँ हुन्न हुन्न भनेर जिद्दीपना गरिसकेपछि होइन बालहट लिइसकिसकेपछि त्यहाँनिर हुन्न भनिसकेपछि दुर्घटना निम्तन सक्छ होइन त्यही भएर निम्ति हो, त्यही भएर कहिले काहीँ सहमतिमा होइन यो त साँच्चै नै नहुने रहेछ भन्न नहुने रहेछ भनिसकेपछि कुनै कुराहरू गर्न नहुने रहेछ भनेका कुराहरू कहिले काहीँ नगर्दा नै राम्रो हुन्छ, त्यसलाई होइन त्यतिकै छोड्दा नै राम्रो हुन्छ भन्नुभयो, ठिक हो राम्रो कुरा हो, राम्रो लेसन हो यो कुरा, राम्रो कथा सुनाउन विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि हुन चाहन्छु। अनि मैले भनिरहेको हुन्छु कहिले काहीँ नेगेटिभ कुराहरू पनि धेरै गरिरहेको हुन्छु, म पोजिटिभ कुराहरू पनि साथै जोडिरहेको हुन्छु। अनि एउटा कुरा चाहिँ म सधैँ भन्छु, पोजिटिभ भाइब यो संसारमा छ होइन, पोजिटिभ भाइब हुँदाहुँदै पनि नेगेटिभ भाइबहरू पनि हुन्छ है जस्तो पनि लाग्छ मेरो। यो चाहिँ वास्तविक भन्दा पनि व्यक्तिगत धारणाहरू हो, जस्तै केही राम्रा पक्षहरू छन् भने त्यसका नराम्रा पक्षहरू पनि साथमै हुन्छन्। तपाईँले केही राम्रो बनाउनुभयो भने, आविष्कार गर्नुभयो भने त्यसले अर्को साइड इफेक्ट पनि गरिराखेको हुन्छ होइन, त्यो सँगै नेगेटिभ केही इनर्जीहरू अथवा नेगेटिभ चिजहरू पनि भइराखेको हुन्छ, एडभान्टेजसँगै डिसएडभान्टेजहरू पनि आइराखेका हुन्छन् जस्तो लाग्छ मलाई होइन। हुनसक्छ है भन्ने हो, अब भगवान् छन् भने अरूको होइन दानवहरू राक्षसहरू पनि हुनसक्छन् भन्ने हो जस्तो पनि लाग्छ। हामी देउता भनेर बुझ्छौँ सम्झिन्छौँ होइन, त्यस्तो त्यस्तो हो जस्तो फिल इनर्जी होइन, नेगेटिभ इनर्जी फिल गर्नु भने नेगेटिभ नै हुन्छ तपाईँको शरीर, अथवा पोजिटिभ इनर्जी फिल गरेर तपाईँ अगाडि बढ्नुभयो भने फेरि पोजिटिभ नै हुन्छ कि शरीर पनि होइन। यस्तो त्यो भइसकेपछि हामीले कसरी लिने होइन, कुन चाहिँ इनर्जी लिने, कुन कुरालाई लिएर अगाडि बढ्ने भन्ने कुरामा पनि भर पर्छ जस्तो पनि लाग्छ हो। अब यो मेरो धारणाहरू शब्दहरू कुराहरू हुन्, पनि भन्न चाहे यति बेला कोही हुनुहुन्छ ठिक छ, धेरै बोल्यौँ जस्तो लाग्यो रमिलाजीसँग, उहाँले राम्रो कथा पनि सुनाउनु भयो। एउटा म म्यासेज वाचन गरिहाल्छु, नोट भन्ने साथै पैसामा मात्र ध्यान नदिनुहोस्, किनकि कसले के भन्छ भन्ने सही र गलत छुट्याउँदै भण्डार गर्न सक्ने क्षमता पनि हुन सक्छ। हजुर नमस्कार भन्नु छ युनिट परिवारलाई, साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना देवेन किशोरञ्जन प्रवासी भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ आस्तिका तामाङ हुनुहुन्छ, उदयपुरबाट हुनुहुन्छ है, उहाँले पनि सुन्दैछु गर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। फेरि माननीय आस्तिका तामाङ हो कि जस्तो लाग्यो अरे यस्तो झटक्क हेरेको है, म त फेरि के भन्ने रेडियोबाट यस्तो भन्न पाउने होइन, ठिकै छ उहाँका कुराहरू पनि राम्रै हुन सक्छन् कहिले काहीँ कहिले काहीँ, फेरि अलि भनौँ न रोस्टममा पुगिसकेपछि एक किसिमले हेर्ने हो भने रोस्टममा हेर्दा पुगेर कुराकानी गरेको सुन्दा र बाहिर कुराकानी गरेको सुन्दा अलिक भिन्न खालको मान्छे कि जस्तो पनि होइन धारणा राख्ने कि जस्तो लाग्छ। त्यो भएर मैले भन्न खोजेको आशिकाजी स्वागत छ उदयपुरबाट हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सत्यकला इसार हुनुहुन्छ, मिसु प्यारी रिमा थामी भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। यति बेला हामी गीततर्फ लागौँ, त्यसपछि आउँछु कुमार सागरको आवाजमा गीत छ फुरफुरी, यति बेला तपाईँको माझमा राख्न चाहन्छु।

0: हजुरको रेडियो 102.1 मेगा
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक ₹197 रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउँ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

Saturn Street Command Celebrate for Shaping and Sparkle, the Nonsense, and to turn to people of my eyes, Mamasutas, Mansu, Kikura, Zuri, and Sagabasa, and Madari, Kra, Rupini, Bari, the Stephen Laksa. Sasutra, Malara, Melan, and Palipa, the root of Agamas, Mirakta, I got it from anybody, Cats, Home, Opinion, and Sansa, Masses, but from Malagna, Sansa, Samus, Sandal, Facebook, my message, or a craft, or some few messages. Rubat and your smoking situation and Sakari Thompson, they say, daily romance here, I deserve Hansi Bata, Sapamasans and Amas, Abandonsa. Student Rabani and Sir Good Afton, Zurma and Kari Thompson, they say, Nepal Guns Baki, Korbai, I'll say, Barat Puruchiton, Komilan, Chok, the Hib and Nunsa. Afternoon, Tawisiki Gosin, just Abonun, Layu, to stick around, Samson as a Sati, Bandonsa. मलाई जमदादा कंगालो छ निजित राख्नुस् भन्नुहुन्छ अ सम्झना छ साथी भन्नुहुन्छ ओके मिठो सम्झना छ भन्नुहुन्छ अनि अब यो गीत चाहिँ कुन हो भन्ने कुरा मैले एक्ज्याक्ट थाहा छैन अ राख्ने कोसिस चाहिँ म गर्छु रहेछ भने भेट्यो भने पनि भन्न चाहे साथमा अनि अब कुराहरू त छँदैछन् ठिक छ उहाँलाई पनि मैले धन्यवादमा चाहन्छ पनि भन्न चाहे मेरो मिक्स ओके ठिक छ ठिक छ यति बेला कार्यक्रम टपअप दिपा पानी आएर भइराखेको छ है कार्यक्रम ट्रप अफ दिपा पानीहरू भइराखेको छ तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु पनि भन्न चाहन्छु यति बेला म मेसेजतर्फ नै लाग्न चाहन्छु प्राय तपाईँले भने कि रिमिक्समा चाहिँ राख्न पाइयो होइन रिमिक्समा छ तर त्यो गीत लोकदोहोरी गीत हो जस्तो लाग्यो मलाई यसो मैले राख्ने कोसिस गरेँ भूपाल कार्कीले पनि सुनेछ है भन्नुहुन्छ मिस्यु नबिना श्रेष्ठ भन्नुहुन्छ भूपाल कार्की हुनुहुन्छ मिस्यु नबिना श्रेष्ठ भन्नुहुन्छ अनि बाबुरा मगर हुनुहुन्छ ओखलढुङ्गा पोकाली घर भइहाल्छ रियादबाट कार्यक्रम सुनेछु भन्नुहुन्छ धेरै मनपर्छ साथीभाइ सम्झ होइन सबैमा सम्झना माया छ भन्नुहुन्छ घर परिवारमा पनि सम्झना छ भन्नुहुन्छ अनि मेरो साथी रञ्जित कालोलाई मन धन्यवाद होइन सम्झना छ भन्नुहुन्छ अमिना हुनुहुन्छ अमिना सुनवार दलाखाबाट हुनुहुन्छ प्यारिस सुशीला विश्वकर्म दादा राजगले मगर विवासको लागि पृथक तिलक विश्व मिठो मनिषा मगर मायालु सावित्रा छेत्री त्यस्तै मायालु निरुता योजन सुनिता लामा त्यस्तो गरेर अलिसा लिम्बु कविता घतानी अर्पल रोशनी सरस्वता पोखरेल कुमार प्रजा कायल अभिरमान नवराज श्रेष्ठ धनुगजनर किराती अञ्जना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ नमस्ते सञ्चन हुन्छ होला भन्नुभयो हुनुहुन्छ भारत हिमाञ्चलबाट कर्णप्रिय केसी सङ्गीत घर दाङ तुलसीपुर कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ शिशिर योगीको छाडेर काम होइन एक काम रोजिरहेको छु योग्य राखिदिनुहोस् न ल भन्नुहुन्छ नेसनल सङ्घ राख्ने र भनेको नेसनल सङ्घ जस्तो लाग्छ छाडेर काम सारा एक काम खोजिरहेछु होइन यो देशमा म एउटा मान्छे खोजिरहेछु यस्तो यस्तै गीत हो जस्तो लाग्छ मलाई जो मैले फेरि एक्ज्याक्ट लय बिर्सेँ शब्द बिर्सेँ म होइन विशेष गीत छाडेर काम सार मानिस खोजिरहेछु नेसनल सङ्घ नराखौँ होला हो यति बेला आफै भन्न चाहन्छु जनक रजाली मगरले पनि सुन्दैछ सबैमा सम्झना माया छ भन्नुहुन्छ भने टेको छेत्रीले पनि सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु प्राप्त म्यासेज जति मैले सबै वाचन गरिसकेँ जस्तो लाग्छ तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्न साथ दिनुभयो मैले मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे म्यासेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु भने त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा फोन गरेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु प्राविधिक पाटामा रहेर साथ दिनुभयो अघि सञ्जनाजी हुनुहुन्थ्यो अहिले ललिताजी हुनुहुन्छ हाँस्दै हाँस्दै साथ दिइराख्नु भएको छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा मनै खायो त्यही मरेको होइन यो गीत छोटो मिठोमा राख्दै राख्दै तपाईँको माझबाट
छुट्टी नै चाहन्छु सुनेर हेरेर साथीमा, विशेष रूपमा धन्यवाद दिन चाहन्छु माया मारेर यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टे हवस् त नमस्कार।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes?
1: प्रधानमन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपि प्रधानमन्त्री संसदमा उपस्थित हुने नहुने बारे अझै निश्चित भएको छैन। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। हिजोदेखि विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिइरहेका छन्। यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ सहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो केही दिनदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा अत्यधिक गर्मी बढ़ेको छ। पर्याप्त वर्षा हुन नसक्दा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ लगायत जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाले बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर काम गर्ने श्रमिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका केही ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। सामान्यतया जून 13 नेपाल भित्रिने मनसून यस वर्ष निर्धारित समय कटिसक्दा पनि भित्रिन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो। जंगली हात्तीबाट सर्वसाधारणको जीवधनको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अगाडि बढ़ेको झापा निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य निशा डाङ्गीले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढ़ाउन हिजो भनेको हो। अब प्रमुख जिल्ला अधिकारीले स्पेशल टास्क फोर्स परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाङ्गीले बताउनुभयो। गएको हप्ता मेचीनगर नगरपालिका 4 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको रक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका थिए। घटना पश्चात सांसद डाङ्गी र राष्ट्रिय सभा सदस्य रोशनी मेचेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जीवधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसदमा बोल्नु भएको थियो। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैले गर्ने कार्ययोजना बनेको सांसद डाङ्गीले बताउनुभयो। फोर्सलाई हात्तीको प्रवेश गौड़ा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा राजसभाको प्रथम महाधिवेशनको महाधिवेशन स्थल निर्माण कार्य तीव्र, सुनसादीको भाव सामान्य घट्यो लगायतका खबर बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 0153591990 3551990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाब दिने कार्यसूची, लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा अत्यधिक गर्मी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आउँदो असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माणको काम तीव्र गतिमा अघि भइरहेको छ। भरतपुर महानगरपालिका 10 गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजन गर्ने तयारीसँगै संरचना निर्माणको कार्य तीव्र पारिएको छ। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ। डोमको छानो विशेष वाटरप्रुफ ट्रान्सिएन्ट फेब्रिकबाट तयार गरिनेछ। यसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने भएको छ। मीडिया स्पेस सोल्युशन काठमाडौँले यसको काम गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार झण्डै 3,000 वर्ग मिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल निर्माणको कार्य भइरहेको छ। यो संरचनाभित्र एलईडी स्क्रीन, पंखा, कूलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त ठाउँ रहनेछ। डोमभित्रबाट सहभागीहरूले सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको कम्पनीले जनाएको छ। आज सुनसादीको भाव सामान्य घटेको छ। सुनको भाव आज 100 रूपियाँले घटेर तोलाको 2,97,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 35 रूपियाँले घटेर तोलाको 4,945 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,980 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र इरानबीच प्रारम्भिक 14 बुँदे समझदारीको मस्यौदा सार्वजनिक भएको, यसमा तत्काल युद्ध अन्त्य गर्ने, एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएको छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छन्। यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने, रोक्का सम्पत्ति फुका गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि झण्डै 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत सहमति भएको छ। अब खेल खबर। विश्वकप फुटबलमा कोलम्बियाले विजय शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले हरायो। कोलम्बियाका ड्यानियल मन्युसले खेलको 40 मिनटमा गोल गर्दै टोलीले अग्रता दिलाएका छन्। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा दोस्रो हाफको 60 मिनटमा उज्बेकिस्तानका अब्बोस बेक फजुल्लाले गोल गर्दै खेल बराबरीमा ल्याए। 65 मिनटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई 2-1 अग्रता दिलाएका थिए। इन्जुरी समयको 9 मिनटमा जामिन्टन क्याम्पन्जले गोल थपेपछि कोलम्बियाले 3-1 जित सुनिश्चित गर्यो। यससँगै कोलम्बियाले समूह केमा 3 अङ्क बनाएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोलले हराउँदै समूह एलमा 3 अङ्क जोडेको छ। आज बिहान भएको समूह एलकै अर्को खेलमा घानाले पनामालाई 1-0 गोलले हराउँदै अङ्क जोडेको छ। यस्तै गैराती भएको समूह केको खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। फिफा विश्वकपमा आज राति समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा 10:15 बजे शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची, लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ़्यो, एल निनोका कारण खडेरीको चिन्ता, झापामा हात्ती नियन्त्रणका लागि स्पेशल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने, अमेरिका र इरानबीच 14 बुँदे सम्झौतामा हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता, र विश्वकप फुटबलमा कोलम्बिया घाना र इंग्ल्याण्ड विजयी, पोर्चुगल र कंगोले बराबरी खेले, राति 10:15 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: लौ आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला। थप
1: जानकारी
2: सस्तोमा नम्बर वान दाना।

0: पठाओ र टेलिफोन नम्बर 0 48 45 239।
1: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ सबै हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
2: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुकुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 05 96 0 47 590 453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0 48 45 140, 98 63 023 422।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
3: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउन जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय, रामेछापको कोठा नम्बर 9, मन्थली। सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको

0: आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता आयु, साथमा तपाई हुनुहुन्छ। तपाई यति बेला सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz प्रसारण भइरहेको कार्यक्रम हामी स्नेह सौगातको अवस्थामा छौं। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई पनि थाहा नै छ। अनि यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज चाहिँ बिहिबारको बसाई। आजको बसाईमा चाहिँ हामीले केही प्रश्नहरू लिएर आएका छौं चलचित्र सम्बन्धी नै, तपाईँले चाहिँ त्यसको उत्तर दिनुपर्ने हुन्छ। यदि मिलाउनु भयो भने आफ्नो आफन्तजन साथी श्रृङ्खला पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। र तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbको साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95.1 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधिबाट वाचन गर्ने प्रयास गर्नेछौ। र कार्यक्रमको शुरूआत गर्न चाहन्छु आजको बसाईमा एकदमै मिठो गीतबाट। त्यसपछि हामी केही प्रश्नहरू लिएर आएका छौं, तपाईँसँग कुराकानी गर्दै प्रश्नहरू सोध्नेछौ र तपाईँले उत्तर दिन सक्नुहुनेछ भन्दै तपाईँको माझमा यो मिठो गीत। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ रेडियो सुन्दै गर्नुहोला।

घरको मामले एकदमै मिठो रमाइलो चलचित्रको गीत ट्रेन चलचित्र रहेको थियो तिमी सानो अनि एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 48 40 20 20 फोन गरेर तपाईँ सहभागिता हुन सक्नुहुनेछ आजको व्यवसायमा। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो फोन भन्दै हुनुहुन्छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र समय अवधिभर आज एकदमै सजिला प्रश्नहरू पनि रहेको छ चलचित्र सम्बन्धी, तपाईँले त्यसको उत्तर दिनुपर्ने हुन्छ र मिलाउनु भयो भने आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। र कार्यक्रम अवधिभर मिठा र माइला चलचित्र गीतहरू नै हामी राख्नेछौ, तपाईँले फोन गरेर फटाफट आउन सक्नुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफन्तजनहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभर हामी वाचन गर्ने प्रयास गर्नेछौ। यति बेला हुनुहुन्छ कोही साथी भन्दै थिए भन्दा पनि सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ बाबुराम मगर्जी हुनुहुन्छ। हेलो प्यारो दिदी के छ, नमस्ते है। नमस्कार, म बाबुराम मगर हो, कलडुङ्गाको कलीघर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु। सम्पूर्ण आफन्तजन इष्ट मित्रलाई धेरै धेरै सम्झना मिठो माया छ र मेरो घर परिवारमा पनि धेरै माया सम्झना छ र विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेलाई पनि धेरै धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी शान्ति विशीजी हुनुहुन्छ, हेलो सिस नमस्ते, म पनि सुन्दैछु है रोल्पाबाट, शान्ति विशी हो भन्दै हुनुहुन्छ। शान्तिजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ हेलो गुड आफ्टरनुन नमस्ते, म वागसोर नगरपालिका 8 को मान्छे, आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ माया छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोस्, आउँछ सबैलाई सबै कुरा आउँछ भन्ने छैन, तपाईँलाई प्रयास नै गर्नु सबैभन्दा ठूलो कुरा हो, मिलाउनु पर्छ भन्ने पनि छैन। र कार्यक्रममा तपाईँको पुरुष छ भने सहभागिता जनाउन सक्नुहुनेछ, हामीले केही प्रश्नहरू लिएर आएका छौं र तपाईँले त्यसको उत्तर दिन सक्नुहुन्छ। यदि तपाईँलाई यो कार्यक्रम अप्ठ्यारो लाग्छ भने तपाईँले यसलाई चाहिँ होइन परिवर्तन पनि गर्न सक्नुहुनेछ। र अर्को चाहिँ यसको बारेमा चाहिँ यो भएदेखि हुन्थ्यो भने कुनै सल्लाह सुझाव छ भने पनि तपाईँले दिन सक्नुहुनेछ। यसरी नै अब तपाईँहरूले चाहिँ गाह्रो अप्ठ्यारो पर्छ भने यसलाई हामी चेन्ज पनि गर्न चाहन्छौँ, किनभने होइन यो चाहिँ कतिपय हामीले चलचित्र हेर्छौँ, गीत सङ्गीतहरू धेरै सुनिरहेका हुन्छ, कुन कुन चलचित्रहरू कसले निर्माण गरेका थिए अनि कुन कुन सहभागी थिए, कसको फिल्म पहिलो फिल्मको नायिकाको पहिलो फिल्म कुन हो भन्ने विषयमा पनि तपाईँलाई चाहिँ जानकारी होस् भन्ने हिसाबले चाहिँ हामीले यो कार्यक्रम लिएर आएका छौँ। र तपाईँलाई अप्ठ्यारो लाग्छ भने चाहिँ यसलाई हामी परिवर्तन पनि गर्नेछौँ जस्तो लागिरहेको छ। ठिक छ, यति बेला हामी अर्को मिठो गीततर्फै लाग्छौँ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा।
11: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
13: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
11: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
13: साइन्स फ्याकल्टीमा तराई, पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका गरेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
11: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
13: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
11: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
13: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
13: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230, 9767652429।
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
14: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटोमा व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी भने प्रविधि समेश्वरमा हुनुहुन्छ, ललिता हाई हुनुहुन्छ अनि साथमा तपाईँ हुनुहुन्छ। हामीलाई विभिन्न ठाउँमा रहेर पनि एकै साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। आजको व्यवसायमा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँलाई मैले कार्यक्रम शुरूआतदेखि नै जानकारी गराउँदै आइराखेको छु। आज बिहिबारको व्यवसाय, आजको व्यवसायमा चाहिँ हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौं र तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। सबभर त अब हामी फोन मार्फत चाहिँ कुराकानी गर्दैनौ जस्तो लागिरहेको छ। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट चाहिँ आफ्नो साथी सँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। हामी फोन मार्फत चाहिँ कुराकानी गर्न सक्दैनौ र कार्यक्रम अवधिभरि एकदमै मिठा गीत संगीतबाट तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। र तपाईँले चाहिँ सामाजिक सञ्जालबाट चाहिँ आफूलाई मनपर्ने साथीहरूको नाम अथवा आफ्नो घर परिवारको लागि चाहिँ सम्झना सन्देश राख्न सक्नुहुनेछ। लेख रचना गजल तपाईँलाई आउँछ भने पनि तपाईँले पठाउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ त्रिवेणी किशोर अन्जानजी हुनुहुन्छ। नोट भन्ने साथै पैसामा मात्र ध्यान नदिनुहोस्, किनकि कसले के भन्छ भन्ने सही र गलत छुट्याउँदै भण्डार गर्न सक्ने क्षमता पनि हुन सक्छ भन्नुभएको छ। नमस्कार है हजुर, लगायत युनिट होली युनिट परिवारलाई चाहिँ सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई चाहिँ फोटो फुट्ने गरी सम्झना देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ। देवेनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि नमस्ते है भन्नुहुन्छ। नमस्ते, नमस्कार। त्यसै गरी हुनुहुन्छ अर्को साथी, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ। हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, के छ हालखबर, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, नेपाली गीत संगीतलाई माया गर्नुहोला, गीत संगीतको जय होस्, फेरि भेटौँला भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई अनि साजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र तुलसी केसी लोरीजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु है दैलेखको मान्छे, अहिले चाहिँ अर्को खाँचीबाट चाहिँ कार्यक्रम सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ है भन्दैछ। तुलसीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्दैछु र कार्यक्रममा पनि एकदम मिठो गीत राख्नेछौ। यति बेला भने हामी फेरि अर्को मिठो गीततर्फ जान्छौ, गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

गायिकामा एकदमै मिठो गीत जिन्दगी नै भन्दिन ए मेरो हजुर तीन चलचित्रको गीत रहेको थियो। यसमा अभिनय सुहाना थापा त्यसै गरी अनमोल केसीको अभिनय रहेको थियो। र मिठो गीत हामीले राखिसकेका छौं। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। आजको बसाईमा तपाईँलाई हामीले यस्तै मिठा रमाइलो चलचित्र गीतबाट मनोरञ्जन दिइराखेका छौं र सुन्दै हुनुहुन्छ होला, सुनेर साथ दिनुभएको छ भने पनि आशा लिएका छौं। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै कार्यक्रममा अर्को पनि मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट हामी पनि ओचेले पढ्न चाहन्छौ। हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिकाज्यू नमस्कार, गुड आफ्टरनुन। सुन्दैछु उदयपुर चौदण्डी गरी नगरपालिका आठ बेलटार राइट टोल चोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झिनु पर्दा हजुरको लागि प्राविधिकमा साथी हुनुहुने प्राविधिक मित्रको लागि र गीतमा सम्झाउन चाहन्छु धरार विष्णु पादुकामा रहनुहुने दाजु रोशन फुलाहाङ राई, ताप्लेजुङ निवासी कमला ओडेम लिम्बू, भोजपुर निवासी रियादमा रितु चामलिङ राई, प्रिया राई, लक्ष्मी बान्तवा राई, तनकुटा निवासी बहिनी जेनु बान्तवा राई, हर्पल रोशनी सञ्चालिका आरजे निर्मला कुँवरज्यूलाई पनि अब बस्ने गीतमा सम्झन चाहन्छु भन्नुभएको छ। टेक बहादुर पुमाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी धनु कश्मीरजी हुनुहुन्छ, दिदी नमस्कार, आरामै हुनुहुन्छ, खाना लिनुभयो भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको छ, हजुरको भएकी बाँकी छ, म पनि सुन्दैछु है यता फलडुङ्गाको किजी फ्लाटेबाट चाहिँ धनु कश्मीर हो, एसएमएस गरेको छु वाचन गरिदिनु होला भन्नुभएको छ, अवश्य पनि वाचन हुन्छ। सम्झना राख्नु पर्दा हजुरको लागि प्राविधिक साथीको लागि र घर परिवारमा मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार राजकले मगर राजु भुजेल त्यसै गरी रामकुमार लिम्बू अविनाश मगर त्यसै गरी हुनुहुन्छ मौसमा छामी ईश्वर बस्नेत निशा लामा शुक्रराज रसाईले सञ्जय बस्नेत शिला अधिकारी केशव सेन्चुरी हिमाली छेत्री सुना कन्दङमा अनु मगर बेलिया छामी सम्पाली शेर्पा रमेश गजमेर युनिसा मुक्तान तामाङ जेनिसा श्रेष्ठ कविता कतानी निशा श्रेष्ठ अभिषेक कुमार धनुके अमिना आर्यन आले दुर्गा मगर त्यसै गरी छेत्री कर्पू शंकर मंगोलेन त्यसै गरी हुनुहुन्छ रोज लामा रमेश कताने रिया योगी त्यसै गरी हुनुहुन्छ दिपा बस्नेत सबैलाई चाहिँ सुनाउन चाहन्छु है भन्दै हुनुहुन्छ। दादा मिस भन्नुभएको छ, मिस यु भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ डबिन तामाङ नरगी सिंह त्यसै गरी शङ्ख तामाङ दिदी कविता मगरलाई चाहिँ पनि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशलाई पनि मैले वाचन गरिसकेको छु, अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो, सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा भरिभर बसेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा फेरि पनि अर्को मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना गरेकी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843369494।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230, 9767-65-24-29।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस,
7: तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
7: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-343-05, 0-48-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 इंच शानदार डिस्प्ले एआई पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित रेडमी A7 में 5200 mAh तथा रेडमी A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: छोरा बस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्किएकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
7: हजुरको रेडियो 107

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तपाईँको एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरि एकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको सुके उपसचिव प्रकृति ढकालले बताउनु भएको छ। सोही प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभए समसामयिक विषय सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुने उहाँको भनाइ रहेको छ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाट देशका समस्या उठाउन सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुने भएको हो। साथै सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ, जसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिक मैत्री र परिणाममुखी बनाउने उहाँको भनाइ छ। सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष इन पर्सन कार्यक्रम मार्फत पनि जोड्ने तयारी गरेको जनाएको छ। ई पासपोर्ट ठेक्का प्रक्रियामा झण्डै 1 अर्ब रूपियाँ अतिरिक्त भार परे राज्यलाई नोक्सानी पुगेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले करिब 40 जनामाथि अनुसन्धान शुरू गरेको छ। आयोगले गत वर्षको यी पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्र मन्त्री डाक्टर आर्थुर राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएको छ। आयोगले खरिद प्रकरणमा अनुसन्धानका लागि आर्थुर राणा देउवाको बुढा नीलकण्ठ स्थित निवास वा म्याद तालमेल गरिएको छ। अनुसन्धान अधिकृतको टोलीले बुधबार बुढा नीलकण्ठ स्थित देउवा निवासको भग्नावशेषमा पुगेर बयानका लागि हाजिर हुन आउन भने म्याद तालमेल गरेको हो। कानूनी प्रक्रिया अनुसार बयानका लागि झिकाउनु पर्ने व्यक्ति सम्पर्कमा नआएमा उसको स्थानीय ठेगानामा म्याद तालमेल गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। परराष्ट्र मन्त्री देउवाको हस्तक्षेपका कारण योग्यता नपुगेको र बढ़ी रकम कबुल गरेको कम्पनीले ठेक्का पाएको आशंकासहित अख्तियारले अनुसन्धान अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसदमा अर्थमन्त्री डाक्टर सुनेम वाग्लेले जवाफ दिने हुनुभएको छ। आगामी आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्रको तर्फबाट प्रधानमन्त्री अर्थमन्त्री डाक्टर सुनेम वाग्लेले जवाफ दिनुहुने भएको छ। रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहनु भएको छ। यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उहाँले नै दिनुहुने छ। तर प्रधानमन्त्री बालेनको तर्फबाट संसदमा अर्थमन्त्री वाग्लेले जवाफ दिने हुनु भएको हो। यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो। यसमा पनि प्रधानमन्त्री नजाने हुनुभएको छ। यी मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिनुहुने भएको छ। अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ पनि आजै दिने कार्यसूची रहेको छ। यसअघि प्रधानमन्त्रीको तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथिको बजेट कार्यक्रममाथिको छलफल अर्थमन्त्री वाग्लेले नै सुनाउनु भएको थियो। वाग्लेले नै जवाफ दिनुभएको थियो भने बजेटको हकमा पनि प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मा अर्थमन्त्री वाग्लेलाई दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ। केन्द्रीय कार्यालय दुमाराहीमा जारी बैठकले भोलिदेखि शुरू हुने केन्द्रीय समिति
बैठकका एजेण्डा तय गर्नेछ। केन्द्रीय समितिको बैठक असार 5 र 6 गते बोलाइएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यस पटकको केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ। बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ। केन्द्रीय कार्य समिति बैठक धुम्मा रहेको सूर्य ब्याङ्क्वेटमा असार 5 गते बिहान 11 बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरीले रूपन्देहीका विभिन्न स्थानबाट विपत्ता भएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले गत जेठ महिनामा हराएको भनेर निवेदन परेका 108 जनामध्ये 61 जनालाई फेला पारे परिवारसँग सम्पर्क गराएको जनाएको छ। प्रहरीले जेठ महिनामा हराएका मध्ये 30 बालबालिका, 48 महिला र 30 जना पुरूष रहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी कृष्ण कुमार चौधले जसमध्ये 18 बालबालिका, 29 महिला र 14 जना पुरूष फेला पारेको बताउनुभयो। त्यस्तै अघिल्लो आर्थिक वर्षको पुष महिनादेखि खोजीको सूचीमा रहेका थप 9 जनालाई समेत पछिल्लो अवधिमा फेला पारे परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ। परिवारको जिम्मा लगाएकामा 2 बालिका, 5 महिला, 2 पुरूष रहेका थिए। जिल्लामा बेपत्ताको खोजी तथा उद्धारलाई चुस्त तुल्याउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सूचना अधिकारी चन्द्रले बताउनु भएको छ। आज सुन चाँदीको भाव सामान्य घटेको छ। सुनको भाव आज 100 रूपियाँले घटेर तोलाको 2,97,200 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 35 रूपियाँले घटेर तोलाको 4,945 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,980 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। अमेरिका र इरान बीचको जारी युद्ध अन्त्यका लागि भएको समझदारीको प्रारम्भिक मुख्य सौदा हुने मस्यौदा सार्वजनिक भएको छ। सार्वजनिक मस्यौदामा तत्काल युद्ध अन्त्य गर्ने एकअर्का बीचको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएको उल्लेख गरिएको छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायातपूर्ण सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश गरिएको छ। त्यसै गरी इरानको तेल तथा पेट्रोल केमिकल निर्यातलाई छोट दिने, रोगका सम्पत्ति फुकुवा गर्ने र आर्थिक पूर्ण निर्माण तथा विकासका लागि करिब 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने भएको हो। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तरिम सम्झौतामा पुग्ने समेत उल्लेख गरिएको छ। अमेरिका र इरान बीचको जारी युद्ध अन्त्यका लागि भएको समझदारीको मुख्य सौदा हुने मस्यौदा सार्वजनिक भएको छ। हवस् त, यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर अहिलेलाई यति नै। हाम्रो भेट अपराह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क। ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।

0: गैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
0: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
0: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
0: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समीक्षणमा हुनुहुन्छ ललिता हायु, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यम अपनाएर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सधैँ सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbiko साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकुसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी साताको सातै दिन उपस्थित हुनेछौं फरकवार फरक प्रस्तुतिको साथमा। आज पनि कार्यक्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु।

आजको बसाइमा चाहिँ हामी तपाईँसँग भेटा कुराकानी गर्छौं। तपाईँले आफ्नो आफ्नो जन्मले सन्देश राख्न सक्नुहुनेछ र तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ। आज चाहिँ विशेष कमेन्टको लागि चाहिँ हामी प्राथमिकता दिनेछौँ। तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने लेख रचना होइन साथमा आफ्नो आफन्तजन साथीलाई कमेन्ट फेसबुक कमेन्ट मार्फत तपाईँले पठाउन सक्नुहुनेछ र साथै तपाईँलाई कुनै गीत सुन्न मन छ भने पनि तपाईँले कमेन्ट मार्फत चाहिँ लेखेर पठाउन सक्नुहुनेछ। आज तपाईँको कमेन्ट मार्फत हामी तपाईँको रुचाएको गीत पनि राख्नेछौँ, आफ्ना आफन्तजन साथीसँग पनि सम्झना सन्देश राख्न दिनेछौँ र फोन मार्फत सहभागी जनाउने साथीहरूले चाहिँ तपाईँले आफ्नो आफन्तजनलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। फोन मार्फत पनि कुराकानी गर्नेछौँ, मिठा र माइला गीत सङ्गीतहरू पनि राख्नेछौँ र यो समय तपाईँ युकालिब्राली भन्ज्याङ चौतारी मेरा पात गास्तोरा गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। सुनेर साथ दिनुहोला अनि कार्यक्रममा सहभागिता हुनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत हो, काली चढौला चढौला उराले चढौला तिम्रो लागि हो भने च्यानै दिदी होला भने एकदमै मिठो गीत उदय सुताङ अनि मनिला सुताङको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम सुसाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि 0848 40 0026 फोन गरेर आफ्नो आफन्तजनलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: देवजी, आरामै हुनुहुन्छ?
1: हजुर, म आरामै छु भन्नुपर्छ है त।
0: के गर्दै हुनुहुन्छ यो समय?
1: म बसिरहेको छु कोठामा, कार्यक्रम पनि सुन्दैछु भन्नुपर्छ है त। एकदम गर्मी छ, घाम सर्को लागिरहेको छ, बाहिर निस्किन नसक्ने गरी भन्नुपर्छ है त। पङ्खा चलाएर घरभित्रै बसिरहेको छु कोठामा भन्नुपर्छ है त।
0: ल, यता पनि त्यस्तै बाहिर निस्किन नसक्ने घाम चर्को लागेको छ। अब यस्तै छ, यहाँ पनि हामी फ्यान चलाएरै बस्नुपर्ने अवस्था छ। अब यो के गर्ने, पानी नपर्ने भयो है, कहिले पर्ने हो? शीतल त हुन्थ्यो होला, अलिअलि पानी परेदेखि हुन्थ्यो भने महसुस भइरहेको छ, तर पानी पनि पर्न सकेको छैन। अब खाजा चाहिँ बाँकी नै होला हाम्रो देवजीको, कार्यक्रम सुन्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ, खुसी लाग्यो। कार्यक्रममा पनि सहभागिता हुनु भइसकेको छ। अर्को मिठो गीत पनि राख्छौ हामीले, हजुरले आफ्ना आफन्तजनलाई सम्झना सन्देश राख्नु होला है त।
1: हुन्छ, अब खाजा त बाँकी नै छ भन्नुपर्छ, अब कार्यक्रम सकेपछि खाजा खाने सुचारो हुन्छ भन्नुपर्छ। अब सम्झिनु पर्दा अब आज चाहिँ गीत रोज्न त पाइँदैन, त्यही पनि मिल्छ भने हारे मैले मायामा हारे भन्ने गीत बजाइदिनु होला पनि भन्न चाहन्छु है त।
0: ल ठिक छ, हारे मैले मायामा हारे भन्ने गीत चाहिँ रोजाइमा पार्नुभएको छ, अब सुन्न मन छ भने हामी राख्नेछौँ। ठिकै छ, आज कमेन्ट मार्फत पनि साथीहरूले कतिपय गुनासो गर्नुहुन्छ हाम्रो कमेन्टबाट पनि, साथी गीत रोजाइमा पार्नु पर्यो भन्ने हिसाबले चाहिँ मैले रोजाइमा पार्नुहोस् भनेको थिएँ, तपाईँले रोजाइमा पार्नु भएको छ। हामी राख्छौँ, आफ्नो आफन्तजनलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, सम्झनु पर्दा यति मिठो भाइसमा कार्यक्रम सञ्चालन गर्नुहुने दिदी हजुर त्यही लागि भन्न चाहन्छु, अनि लगायत रेडियो होली युनिटको लागि पनि भन्न चाहन्छु। बहिनीहरू सुन्दै होला, रमिला तामाङको लागि, पश्चिम बङ्गालमा तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि, निर्मला मगरको लागि, निर्मला लामाको लागि भन्न चाहन्छु, अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, अनि जति पनि साथीहरू सुनिराख्नु भएको छ सबैको लागि, र बहिनी सङ्गीता रमकेलको लागि, मन्जु परिवारको लागि पनि सुनाउन चाहन्छु, र रिता सुनवारको लागि, अनि लगायत मलाई जतिले पनि देवमाझी भन्ने तिमी सम्पूर्णको लागि, उर्मिला थापा मगरको लागि भन्ने छुट्टी। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। उहाँ देवजी, उहाँले पनि आफन्तजनलाई सम्झना सन्देश राखेर छिरिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, 0848 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्ते निर्मलाजी, नमस्ते, आरामै हुनुहुन्छ?
2: एकदम आरामको छ।
0: के छ त्यताको मौसम?
2: यताको मौसम घाम लागेछ मजाले, खासै केही पनि छैन,
0: गर्मी भएको छैन,
2: गर्मी छ
0: है, त्यही भएर रुममै हुनुहुन्छ कि क्या हो? ल ठिक छ, बेसरी चर्को काम लागेको छ, यता पनि त्यस्तै छ, गर्मी छ, बाहिर ननिस्कौँ जस्तो लागिरहेको छ। खाजा भयो कि बाँकी छ त निर्मला चाहिँ? त्यसो भए अब 3-4 बज्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौ, आफ्ना आफन्तजन साथीलाई सम्झनु छ है त।
2: मेरो घर छोरा सम्पूर्णको लागि, मेरो प्यारो छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु, रामी सम्पूर्ण गाउँ माइती परे सम्पूर्णको लागि, मेरो प्यारो बहिनी अस्मिता गिरी, सरिता गिरी, अनि दाई धुरो पाण्डेको लागि भन्न चाहन्छु, साथी अहिले भर्खर फोन गर्ने साथी देव माझीलाई, रितासनालाई, अस्मिता बहिनीलाई, नवीन राई, अनि रमिला तामाङलाई पनि सम्झिरहेको छु, अघि कल गर्नुभएको थियो अहिले म बिग्रिकै थिएँ भन्न चाहन्छु, अनि साथीहरू धेरै हुनुहुन्छ, उर्मिला मगरलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि सीता श्रीसाल पनि रहेको छु है भन्न चाहन्छु, अनि शिला अधिकारलाई पनि सम्झिरहेको छु, काठमाडौँतिर हुनुहुन्छ अहिले, चाहिँ मैले कल म्यासेज गर्न पाएको छैन भन्दै बिताउनुहोस्। नमस्ते।
0: हवस् नमस्कार। हुनुहुन्थ्यो निर्मला पौडेल सिन्धुलीदेखि। उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राखेर चिरिसक्नु भएको छ। भारत तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। त्यसै गरी सौरभ केसीजीले पनि गुड आफ्टरनून सेस, म पाँचौ नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुने श्रीमती छोराको लागि पनि सम्झना छ भनिदिनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ तुलसी केसी लोरीजी हुनुहुन्छ। हेलो सिस, गुड आफ्टरनून, के छ खबर? सन्चै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है। दैलेखको मान्छे, हाल चाहिँ अर्को खाँचीबाट सुन्दैछु। सबैलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थिए। बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने आउन सक्नुहुनेछ। स्वर्णिम राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है। म चाहिँ ओखलढुङ्गा पोकली घर भइहाल चाहिँ रियरबाट कार्यक्रम सुन्दैछु। मेरो सम्पूर्ण साथीभाइहरूमा विशेष सम्झना माया छ र घर परिवारमा पनि धेरै माया सम्झना छ र विशेष गरी रंजित कालेलाई चाहिँ धेरै धेरै सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।

0: झोले नमस्कार। ए के छ हाम्रो जानु कतिको खबर? ल ठिक छ, हँसाउनुहुन्छ, यति दुःख पीडामा हुनुहुन्छ र पनि हँसाउन छोड्नु भएको छैन, खुसी लाग्छ हाम्रो जानुकाजी। अनि अरू भन्नुहोस्।
1: रोएर मकै खेतमा बारीमा मकै खाली, फेरि बादलले खाली बनाइदिए पनि रोएर आउँदैन, अनि फेरि
0: त्यही त हाँस्नुपर्छ, के गर्ने, अब दुःख लाग्छ, आफूले दुःख गरेर लगाएको बाली नाली भित्राउन नपाउँदाखेरि धेरै दुःख लाग्छ नि, तर पनि यो दुःख पीडालाई भुल्याएर हाँस्नुपर्छ, के गर्ने होइन। अनि खाजा लिनुभयो कि बाँकी छ त? ल मेरो चाहिँ बाँकी रहेछ, अब के गर्ने, सँगै नजिक भएको भए त त्यही आउनुहुन्थ्यो, अलि टाढा परेर मात्रै है। ल ठिक छ, मनले त हामी नजिकै छौँ, दुरीले मात्रै अलि टाढा हो, केही छैन, यो समयको दुरी पनि कहिले काहीँ छुटिन्छ होला है। ठिक छ, धरती एउटै, आकाश एउटै, होइन, दुरी मात्रै फरक छ, केही छैन, यो दुरी पनि कुनै दिन छुटिन्छ होला नि है। ल ठिक छ, अब जति नै मनमा पीड चिन्ता भए पनि अब यसलाई नराम्रो नठान्नु होला, के गर्ने, नराम्रो त लाग्छ, कति मनमा पीडा छ भने त हामीले महसुस गर्न सक्छौ, जो किसानहरूले यति मेहनत गरेर कति घाम पानी होइन अब यस्तो भनेर लागो पाले भित्राउन नपाउँदा धेरै मन दुख्छ, तर पनि यो केही अझिनो आशमा पनि हामीले धैर्यताको साथ बाली नाली भित्राउन पाउँछ कि भनेर आशमा बसिराखेका छौँ। ठिकै छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, एकदमै मिठो गीत पनि गाउनुभयो होइन, अब सरकारलाई यस्तो झकझक्याउने खालको गीत पनि रहेको छ होइन, जस्तो आफूले भोगिरहेको छौँ जस्तो गीत पनि गाउनु भएको छ, एकदमै खुसी लाग्यो। ल एकदम प्रतिभाशाली हुनुहुन्छ हाम्रो जानुकाजी, खुसी लाग्छ, मान्छेलाई जति नै दुःख पीडामा भएको मान्छेलाई पनि यति धेरै खुसी दिनुहुन्छ, हँसाउनुहुन्छ, कति धेरै खुसी लाग्छ, हजुरको आगमनले हामीलाई यति प्रफुल्ल बनाउँछ, कुरै नगरौं, हामी कार्यक्रमतर्फै लागौं, कुरा भनेको कुरा यस्तै हो, जति गरे त्यति लम्बिँदै जान्छ है। भन्दै थिए हाम्रो जानुकाजी हुनुहुन्थ्यो, उहाँको फोन कटिसकेको छ, उहाँले साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनु भएन, उहाँले चाहिँ अब भइरहेको घटनाको आधारमा चाहिँ एउटा मिठो गीत पनि गाएर सुनाउनु भएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी छोटोमा व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
6: कति रे 9854? अनि
4: 9854040239 फोन नम्बर चाहिँ 0848540239
6: 0848540239।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
8: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
10: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 को standard डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तिनकुने काठमाडौँ.
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz.

0: कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। अब नेपाल तपाईँको 48 40 40 26 फोन गरेर हुन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार रमिलाजी, के छ खबर? आरामै हुनुहुन्छ नि? म एकदम सन्चै छु भन्नुपर्छ है। यस समय के गर्दै हुनुहुन्छ? गाउँतिर जानुभएको थियो, घर आइपुग्नु भयो। अनि खाजा भयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ है त। मौसम कस्तो छ त्यता? यता पनि कुरै नगरौँ, गर्मी यस्तो छ, घाम यति धेरै चर्केको छ, कुरै नगरौँ रमिलाजी। अब के गर्ने होला त, अरू सुनाउनुहोस् न। मेरो पनि खासै त्यस्तो नयाँ नौलो खबर केही छैन, भएको भए त यसो रमिलाजीलाई सुनाउनु हुन्थ्यो। खासै त्यस्तो केही छैन, चर्को घाम लागेर आएको छ होइन, अब यस्तै छ भन्नुपर्छ है त। ठिकै छ, कार्यक्रम आउनुभएको छ, खुसी लाग्यो। अरू केही भन्नु मन छ त कार्यक्रमको बारेमा, यसो सल्लाह सुझाव पनि दिनुहोस् न हो रमिलाजी। राम्रो भएर चाहिँ, अब नराम्रो भएर पनि राम्रो भएको भनेको हो कि क्या हो? है यसरी भन्दा त झन् कस्तो नराम्रो भएको छ कि क्या हो कार्यक्रम त?
1: होइन नि, राम्रो छ भने क्या तपाईँ चाहिँ नराम्रो भएर नि राम्रो भए हो कि क्या हो भन्नुहुन्छ? राम्रो भएर राम्रो भने हो क्या, मन नत्र भन्ने खाले मान्छे हो क्या, नभन्ने खाले मान्छे।
0: ठिक छ, मैले पनि यसो कुरा गरेको नि त, के भन्नु हुँदो रहेछ भनेर। रमिलाजीले अब जे जस्तो देख्नुहुन्छ त्यस्तै भन्नुहुन्छ, पक्कै पनि मलाई थाहा छ। अब यसै छ, अब दिनचर्याहरू यसरी नै बितिराखेको छ, पानी आवश्यक छ, पानी पर्न सकेको छैन, गर्मी धेरै बढेको छ, यता रामेछापतिर यस्तै छ भन्नुपर्छ है रमिलाजी।
1: असारको बेलामा चैत वैशाख जस्तो भएको छ, के गर्नु, अब पानी त यहाँ बेला पर्दैन गाह्रो।
0: पक्कै पनि यस्तै छ भनेको, चैत वैशाख जस्तै छ अहिले चाहिँ, अब असार साउनको झरी जिमझिम पानी पर्ने होइन, पानीमा रुच्दै भिज्दै काम गर्ने समयमा यसो अर्को घाममा हिँड्नु परेछ, काम गर्नु परेछ अनि गाह्रो छ हो, गाह्रो छ, सबैलाई गाह्रो छ, के गर्ने यस्तै छ। हामी कार्यक्रम तर्फै लागौ त्यसो भए। ल, आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि, अनि प्राविधिक दिदी, दाई देवमाझी, धुरो पाण्डे, निर्मला पौडेल, निर्मला लामा, अनि मन्जु परिया, जेनिसा परिया, सम्पूर्णको लागि भन्ने छुट्टी
0: हस्त। नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथी सङ्गीलाई छोटो मिठोमा सम्झना गरेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, मौसम कस्तो छ, के गरेर दिनहरू बितिराखेको छ हामीलाई सुनाउन सक्नुहुनेछ। अनि साथै मिठा गीत संगीतको मा चाहिँ तपाईँले आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। नमस्कार हजुर, सम्पूर्णमा म चितवनबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ रामजीजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, ज्ञान बहादुरजी बोल्नुभयो। ल, के छ हजुरको खबर सुनाउनुहोस् न।
2: पनि छैन, ठिकै छ दिदी, यतातिर पनि।
0: के गर्दै हुनुहुन्छ यो समय? गोठालातिरै हुनुहुन्छ, घाम त्यसरी चर्को लागेको छ कि शीतल शीतल छ त?
2: घाम लागिरहेछ।
0: घाम लागिरहेको छ बेसरी है?
2: हजुर हजुर।
0: खाजा त भएको छैन होला, बाँकी नै होला हजुरको? हाम्रो पनि बाँकी नै छ, केही समयपछि हुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्न चाहे। कार्यक्रम त सुन्दै हुनुहुन्छ नि? सुनेर साथ दिनुहोला, के छ कार्यक्रमको लागि सल्लाह सुझाव, नयाँ नौलो खबरहरू सुनाउनु पर्ने थियो भने जस्तो लाग्छ भने हजुरले सुनाउनुहोस् है त। अहिले चाहिँ खासै त्यस्तो केही छैन, सबै पुरानै छ, भयो भने पक्कै सुनाउनुहुन्छ पछि है। ल, त्यसो भए हामी कार्यक्रम तर्फै लागौ, मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजनलाई सम्झनुहोस् है त।
2: हजुर।
0: हवस्त नमस्ते हुनुहुन्थ्यो ज्ञानबहादुर पहरेजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद आफ्ना आफन्तजनलाई सम्झना राखेर छोडिसक्नु भएको छ पालो तपाईँको 0440-40-0026 माध्यमबाट एकजना साथीसँग हामी सम्पर्क मार्फत कुराकानी गर्नेछु र आउनुहोला पनि भन्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
3: नमस्ते गुड आफ्टरनुन दिदी
0: नमस्ते गुड आफ्टरनुन हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: म
0: करिनाजी हो
3: हजुर
0: ल कति मिठो मुस्कान छ भनेको अनि खाजा लिनुभयो
3: मेरो छैन नि दिदी तपाईँसँग खाने भनेर पर्खेर बसेको
0: हो र ल मलाई यति धेरै माया गर्नुहुन्छ है
3: दिदी तपाईँले को गर्नुहुन्न
0: आमै ल कसरी थाहा पाउनु भयो मैले माया गर्दिन भनेर ल भन्नुहोस् त
3: खै बिस्तारै भन्नु
0: त्यसो भए मैले माया गर्दो रहेनछु है
3: खै अलि अलि गर्नुहुन्छ होला भर्खर भर्खर
0: ओहो त्यस्तो चाहिँ नभन्नु न मेरो लागि सबै साथीहरूलाई समान माया छ कति बढी भने कसैलाई छैन म जति आफ्नो बडीलाई माया गर्छु त्यति नै हजुरहरूलाई पनि माया गर्छु है त बाँकी नै छ नि अब हजुरले पर्खेर बस्नु भएको छ भन्दैछ अब नजिक भए त म दौडेर आइहाल्थेँ के गर्ने टाढा छ त्यो भएर पनि अलि असम्भव भयो होइन तर पनि केही छैन मनको दुरीले हामी नजिक छौँ नजिकै बसेको आवाज गर्दै हामी खाजा लिनेछौँ अरू सुनाउनुहोस् के छ खबर त्यता गर्मी कतिको छ काठमाडौँतिर
3: गर्मी त दिदी कुरै नगरौँ बस्नै सकेको छैन रुममा त गर्मी छ धेरै
0: यता पनि त्यस्तै छ करिनाजी यति धेरै गर्मी छ बस्नलाई नि गाह्रो होइन फ्यानको भरमा हामी बस्नु परेको छ हावा भने ठिकै चल्दैन अनि चर्को चर्को घाम छ बाहिर ननिस्किनु मन नलाग्ने खालको घाम लागिरहेको छ त्यस्तै छ भन्नुभएछ ठिक छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला प्रशस्त मात्रामा पानी पिउनुहोला केही नयाँ नौलो खबरहरू भयो भने हामीलाई पक्कै पनि सुनाउनुहुन्छ है ल त्यसो भए हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त
3: ओके हुन्छ सम्झिनु भन्दा दिदी मिल्छ भने मलाई लजको पाकसमा माया भन्ने राख्छु न
0: के भन्नुभयो
3: एलिना चौहानको मिल्छ भने पाकसमा माया भन्ने गीत राख्न
0: एलिना चौहानको बाकसमा माया भन्ने
3: हजुर
0: ल हामी सम्भव यसमा राख्नेछौँ हजुरले आफ्नो आफन्तजनलाई सम्झनुहोस् है त
3: हुन्छ गुड भएको दानी हजुरको लाइन समयको हुनुहुन्छ उहाँको लागि विशिष्ट घर छ नेपाल मम्मीलाई धेरै धेरै सम्झना भन्न चाहन्छु प्यारो मामा मनोजल प्यारो मुटु गरिमा शीर्ष अनि लगायत साथीहरू कार्यक्रम सुनेर बस्नुभएको सबै सबैलाई भन्दैछु त नमस्कार
0: हवस् त नमस्कार उहाँ हुनुहुन्छ करिना खड्काजी हुनुहुन्थ्यो आज काठमाडौँबाट उहाँले पनि एकदमै मिठो गीत मन छुने गीत रोजेर पारिसक्नु भएको छ सही गीत हामी राख्दै अब चाहिँ हामी उजेल पर्ने समय भइसकेको छ आज विशेष तपाईँको कमेन्ट वाचन गर्नुपर्ने हुन्छ त्यति बेला म तपाईँले पठाउनुभएका कमेन्टलाई नै स्थान दिनेछु हुनुहुन्छ सत्यकला सराजी हुनुहुन्छ मिचु प्यारी रे माथामी एन्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी बेलिया छमीजी हुनुहुन्छ नमस्कार हजुर भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी आशिका तामाङजी हुनुहुन्छ नमस्ते सुपर फ्याफुल्ला आशिका तामाङ उदयपुरबाट सुन्दैछ है प्रोग्राम मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ बिर्सेहाङ लिम्बुजी हुनुहुन्छ हेलो हजुर सेवाहरू नमस्ते है के साथीहरूलाई अब बस्ने गीत सुनाउनु पर्दा विनोद डेकेन्द्र सुमना हासन लिम्बु तारा शङ्करलाई भन्दै मलाई चिन्ने नचिने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी जीवन पिकजीले पनि नमस्ते है सन्चै हुनुहुन्छ अनि खाजा खानु भयो त एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम भन्नुभएको छ उहाँले चाहिँ गीत राखिदिनु भन्नुभएको छ सायद हाम्रो साथीले गीत रोजाइ पारिसक्नु भएको छ हजुरको रोजाइको गीत अन्य बसाइमा राख्नेछ है त र त्यसै गरी ढकार धर्मराज हुनुहुन्छ नमस्ते समयकालीन अभिवादन म ढकाल धर्मराज बिर्ता मोर्चापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई शान्ति श्री परियाको जुन किने बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ हामीले चाहिँ यो आधुनिक कार्यक्रममा चाहिँ होइन लोकगीत चाहिँ राख्दैनौ तपाईँले भन्नुभएको अन्य विषयमा रोजाइमा पार्न सक्नुहुनेछ बिहानको 10 बजेर बेलुकाको 4 बजेको कार्यक्रममा चाहिँ रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु र सन्देश राख्नु पर्दा हुनुहुन्छ आज चाहिँ यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज 4 गते जन्मदिन मनाउने धनकुटाकी बिटिया प्रेमी बहिनी सोनिका मगरलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मेरो आफन्तजन घर परिवार साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दा हुनुहुन्छ आशिष नरेन्द्र सुमी लिम्बु सबिरी सरस्वता पोखरेल दिलसा राई एलिना लिम्बु हिमा राई वरूण चञ्चले सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मञ्जु थापा बिबी श्री मगर निमा शेर्पा अल्का बान्तवा स्काई नवीन पूजा लकान्द्री पूर्वी आकाश राई वसन्त श्रेष्ठ प्रीति थाबे कमल मुखिया सुनु सुनिता रचना चौहान एक्सन विराज राई मेनुका श्रेष्ठ मञ्जना राई काली कमला ओणिम अभागी सृजना राजकाली मगर प्रवीण मगर लभ स्टार सन्तोष छेत्री त्यसै गरी विष्णु खनाल एलिना राई समीक्षा राई अनिसा राई रन्दबहादुर थापा गगन तेह्रथमी गीता भण्डारी सयत्री सरु तारा भुजेल एलिना पोखरेल कला लिम्बु सरिना गुरूङ हर्फल रोशनी प्याकुली गीता लिम्बु अस्मिता बस्नेत अनिता बस्नेत कल्पना साम्पाङ भूमिका राई अस्मी सुताङ शान्ति विषी शमशेर लिम्बु शक्र बान्धवा गुणेश्वर सुसरा शुक्रराज रसाइली सानु कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो माया सम्झना भन्दै अब भोज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ धर्मजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी भावना मगरजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन सिज म पनि सुन्दैछु इण्डियाबाट आज चाहिँ रिजन दुर्गा थापा मगर यात्रामा हुनुहुन्छ बेंगलोर टु नेपाल सम्मको यात्रामा सफल रहोस् भन्न चाहन्छु भन्नुभएको छ उहाँको यात्रा सफल रहोस् हाम्रो तर्फबाट पनि र त्यसै गरी बाबुराम मगरजीले पनि नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ हजुरलाई पनि नमस्ते नमस्कार छ है र त्यसै गरी दिशा थोकरजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद र रामजी घिमिरेजी हुनुहुन्छ आशिका तामाङलाई नमस्ते भन्नुभएको छ उहाँले पक्कै पनि सुनिसक्नु भएको छ होला र त्यसै गरी सुस्मिता मुक्तानजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन सिस्टर लास्टो फ्यापुल्ला खाजा लिनुभयो त सिस्टर म रामी थप खाडा देवीबाट सुस्मिता मुक्तान म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बज्ने हजुरको लागि र मेरो घर फ्यामिलीको लागि प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीको लागि पनि भन्दै छुट्टिन्छ सिस्टर भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सुरेन्द्र भानियाजी हुनुहुन्छ गुड आफ्टरनुन हजुर म पनि हेर्दै र सुन्दैछु है नेपालगंज बाँकेबाट हाल चाहिँ भरतपुर चितवनको मिलन चोगदेखि चाहिँ सबैलाई सबै मित्रमा चाहिँ मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ सुरेन्द्रजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि निर्वाचन गरिसकेको छु अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ आजको बसाइमा देवमाझी निर्मला पौडेल जानुका मगर त्यसै गरी हुनुहुन्छ रमिला तामाङ ज्ञानबहादुर पहरी र करिना खड्काजीसँग हामीले मिठो कुराकानीको साथमा उहाँले आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्नुभयो उहाँ सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र त्यसै गरी प्रविधि समेसनमा रहेर 3 जेटसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र त्यसै गरी देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर फोन गर्ने साथी कार्यक्रम सुनेर साथ दिनुहुने साथी र त्यसै गरी फेसबुक पेजबाट आफ्नो आफन्तजनलाई सम्झना सन्देश राखेर हुने साथी र साथै फेसबुक पेजबाट सुनेर साथ दिनुहुने साथीहरूलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रम अन्तिममा एकदमै मिठो गीत हाम्रो करिणाजीले रोजाइमा पार्नु भएको थियो सोही गीत कार्यक्रममा छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार

0: अच्छा, सबैभन्दा पहिले मुख्य मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालय गत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई। मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको। अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जवाफ दिइसक्नु भएको छ। अहिले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिइरहनु भएको छ। प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 77.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20.61% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनका लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मा दिनुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 नै बन्द भइसकेका छन्। भारतले निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको भनाई छ। संघका अनुसार भारतमा लगिसकेको 3,00,000 टन र नेपालमा गोदाममा 7,00,000 टन गरी 10,00,000 टन चिया थन्किएको छ। सरकारले कूटनीतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य समय हो। यही बेला टिपाई नहुँदा किसानहरू मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अखिल्या सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने उहाँको भनाई छ। मनसुनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङको भनाई छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयहरूलाई निर्देशन दिएको छ। साथै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: आठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 जना बाल बालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्रै 7 जना बाल बालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबु खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणका कारण भएका हुन्। विदेशको खबर, आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्तै स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बर भन्दा धेरै भइसकेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति 10:15 अमेरिकाको एटलान्टा रंगशालामा समूह ए का चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यसै राति 12:00 अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बी का स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यसै बिहान 4:15 समूह बी का क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 7:15 ग्वाडा लजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजनिक गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाइ छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। सूचीमा क्रोएसियालाई हराएको इंग्ल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका 5 स्थानमा रहन सफल भएका छन्। यस्तै 6 नर्वे, 7 कोलम्बिया, 8 मोरक्को, 9 ब्राजिल र 10 स्वीडेन परेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जितको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने, एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्ज।
8: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
11: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि। रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854101575,

0: उक्केको चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98 54 343 0 48 45 3 5। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिट सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
0: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन

0: महत्वले रक्तनली मजबूत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-2429,
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: bărbăno nu cu la ghirat, și vând jos a pata, taine, ca bată leoniula. Periu mântăli mă textura în roadul cu păsăl ce caul la bătit.
1: Caca, timp la etini tha chaina? Aba hamrai mantali ma Dipjyoti Hardware and Suppliers khulya ni kaka?
2: Hajur, yaha cement, rod, pipe, ply jasta tatha nirman sambandhi sampurna saman wholesale mulya ma paincha. Sathai dhuani ko byawastha pani gariyeko cha. Udaipur Gheda Chap cement ra Pashupati rang ko adhikrit bikreta kati kila rang rogan ka saman haru ekai thau ma paincha.
3: Proprietor Binod Shrestha. Sampark number 9845-40682. Govinda Shrestha. Sampark number 9845-40892. R 048-540-385. Shri Dipjyoti Hardware and Suppliers, Manthali Nagarpalika, Khadbari, Ramechhap.
4: Wow, aina, hijo gharma zyada testai chamak. Aaja office ma aayo testai chamak cha. यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टीलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्नी छानी ल्याऊ
4: Proprietor Sanjit Malla Thakuri, Sampark number 9845-85-63, Birgans Furnishing and Suppliers, Manthali Nagarpalika 1 Kathar Board Ramechhap.
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफु गरेर निको पार्दिनु पर्यो माता
7: हेर्नुस् पहिलाको जस्तो झारफु गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानु पर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्नी
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसूति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-101-14 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
11: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
12: सूर्य ज्योति सही प्लान
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्री राज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। रामेछाप जिल्लाका 8 वटा स्थानीय तह आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन्। संघीय र बागमती प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको पृष्ठभूमिमा यहाँका 2 नगरपालिका र 6 गाउँपालिका आगामी आर्थिक वर्षको बजेटलाई पूर्णता दिन अहोरात र खटिएका हुन्। संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार 10 गते भित्रै आफ्नो वार्षिक बजेट नगर वा गाउँ सभामा पेश गरिसक्नुपर्ने बाध्यता छ। सोही व्यवस्थालाई पछ्याउँदै रामेछापका सबै पालिकाले असार 10 गते भित्रै अधिवेशन आह्वान गरी बजेट ल्याउने सुनिश्चितता गरेका छन्। लिखुतामको गाउँपालिकाका उपाध्यक्ष दिपा पाखरेलले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार लिखुतामा कोशीले यसपटक उत्पादनमुखी आय आर्जन र पूर्वाधार विकासलाई सँगसँगै लैजाने रणनीति अख्तियार गरेको छ। यसै गरी सुनापति गाउँपालिकाले गाउँसभाको अधिवेशन मार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ। गाउँपालिका उपाध्यक्ष गीता विष्टले विगतका केही गौरवका आयोजनालाई निरन्तरता दिँदै यस वर्ष थुप्रै नयाँ जनमुखी कार्यक्रमहरू थप गर्न लागि उल्लेख गर्नुभएको छ। संघ र प्रदेश कार्य सञ्चालन एन बमोजिम नै दोरामबासेलुङ गाउँपालिकाले पनि गाउँसभाको अधिवेशनबाट नयाँ बजेट ल्याउने गरी तयारीलाई तीव्र पारेको जनाएको छ। उता गोकुलगंगा गाउँपालिकाले पनि असार 10 गतिभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी क्रियाकार्य भइरहेको जानकारी दिएको छ। गाउँपालिका उपाध्यक्ष उषा देवी कार्की अनुसार हिमाली भेग र प्राकृतिक स्रोतको प्रचुरता रहेको गोकुलगंगाले यसपटक गुणस्तरीय शिक्षा स्वास्थ्य सेवामा नागरिकको पहुँच र पर्यावरण अनुकूल पर्यटन पूर्वाधार निर्माणलाई बजेटको केन्द्रमा राखेको छ। जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि असार 10 गते नै नगरसभामा बजेट पेश गर्ने गरी सम्पूर्ण आन्तरिक तयारी पूरा गरेको छ। मन्थली नगरपालिकाका नगर उप प्रमुख ईश्वरी बस्नेतले नगरको सन्तुलित विकासका लागि केही पुराना योजनालाई निरन्तरता दिँदै यस वर्ष मुख्य रूपमा शहरी सुदृढीकरण, फोहोर मैला व्यवस्थापन र युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेटको सिलिङ निर्धारण गरिएको स्पष्ट पार्नुभएको छ। मन्थलीसँगै जोड़िएको ऐतिहासिक रामेछाप नगरपालिकाले पनि केही पुराना अधुरा योजना र नयाँ सम्भावना बोकेका कार्यक्रम समेटेर सन्तुलित बजेट ल्याउने गृहकार्य गरिरहेको जनाएको छ। माकुण्ड गाउँपालिकाले असार 9 गते नीति तथा कार्यक्रम र 10 गते बजेट ल्याउने गरी समय तालिका तय गरेको उपाध्यक्ष सावित्री सुनवारले जानकारी दिनुभएको छ। यस्तै खानादेवी गाउँपालिकाले पनि बजेटको आवश्यक तयारी गरिरहेको छ। खानादेवीले आफ्नो क्षेत्रको भौगोलिक विशिष्टतालाई ध्यानमा राख्दै यस वर्ष पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न लागेको जनाएको छ। जिल्ला अदालत रामेछापले चालू आर्थिक वर्ष 2082-83 को जेठमा शान्तसम्ममा मुद्दा फर्चोटतर्फ उल्लेखनीय प्रगति हासिल गरेको छ। अदालतले निर्धारण गरेको लक्ष्यको 81.41% मुद्दा फर्चोट गर्न सफल भएको जनाएको छ। अदालतले चालू आर्थिक वर्षमा कुल 323 वटा मुद्दा फर्चोट गर्ने लक्ष्य लिएको थियो। सो लक्ष्य अनुसार जेठमा शान्तसम्म 263 वटा मुद्दा टुंग्याउँदै 81.41% प्रगति हासिल गरिएको जिल्ला अदालत रामेछापका निमित्त श्रेष्ठदार विमला पन्थीले जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षको जेठमा शान्तसम्म अदालतमा 306 वटा नयाँ मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 109 वटा मुद्दा सहित अदालतमा कुल 425 वटा मुद्दा विचाराधीन रहेका थिए। तीमध्ये 205 वटा देवानी तथा 58 वटा फौजदारी गरी कुल 263 वटा मुद्दाको फैसला भइसकेको निमित्त श्रेष्ठदार पन्थीले बताउनु भएको छ। अदालतले लक्ष्य अनुसार मुद्दा फर्चेट गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। रामेछापका नागरिकले गुणस्तरीय इन्टरनेट सेवा पाउन कठिनाई बिहोरिरहेको बेला नेपाल टेलिकमले निर्माण थालेको महत्वाकांक्षी अप्टिकल फाइबर नेटवर्क जोड्ने योजना भने वर्षौंदेखि अलपत्र परेको छ। यूपी राजमार्गको खुरकोटदेखि दोलखाको चरीकोटसम्मको उत्तर दक्षिण सड़क आसपासका शहरलाई उच्च क्षमताको इन्टरनेट सेवा प्रदान गर्ने गरी निर्माण थालिएको उक्त आयोजना विगत केही वर्षदेखि अलपत्र छ। दुवै जिल्लामा हाल विद्युतको पोलमा टाँगेर ल्याइएको अप्टिकल केबल मार्फत इन्टरनेट वितरण गरिएको छ। अप्टिकल फाइबर बिछाउनका लागि सड़क नाला खनेर कतिपय स्थानमा पाइप घुसाइएको छ भने कतिपय स्थानमा पाइप समेत बिछाउन बाँकी छ। पाइप घुसाइएको स्थानमा तार राख्नै नपाउँदै निर्माण व्यवसाय विपत्ता भएपछि योजना अघि बढ़न सकेको छैन।
नेपाल टेलिकमले उक्त कार्यका लागि चिनिया निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। हाल उक्त कम्पनी टेलिकमको सम्पर्कमा नरहेको जनाइएको छ। निर्माण व्यवसाय बेपत्ता भएपछि उक्त ठेक्का तोडेर अर्को ठेक्का आह्वान गर्ने विषयमा टेलिकम मौन छ। चिनिया निर्माण कम्पनीले खुर्कोटदेखि रामेछापको मन्थली र दोलखाको चरीकोट क्षेत्रका लागि बेग्ला बेग्लै खण्डमा काम गरेको थियो। कतिपय क्षेत्रमा कम्पनीले ल्याएर छोडेका तार र पाइपहरू अलपत्र रहेका छन्। खाडल खनेर फाइबर केबल बिछ्याउनका लागि पेटीमा काम गरेका कतिपय स्थानीय निर्माण व्यवसायले अझै पैसा नपाएको पनि स्रोतले उल्लेख गरेको छ। नेपाल टेलिकम स्रोतका अनुसार उक्त ठेक्का तोडेर अर्को ठेक्का आह्वान गर्ने या पुरानै ठेकेदारलाई म्याद थपेर काम गराउने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन। पछिल्लो समय बढ्दो साइबर अपराध र डिजिटल माध्यमबाट हुने हिंसाबारे विद्यार्थी सचेत बनाउने उद्देश्यले रामेछापको लिखुतामाको सिकाउपालिका चार कोटगाउँ स्थित भृङ्गेश्वर माध्यमिक विद्यालयमा विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। लिखुतामाको सिकाउपालिकाको न्यायिक समितिको कार्यालयको आयोजना तथा इलाका प्रहरी कार्यालय धोबीडाँडाको सहजीकरणमा सम्पन्न कार्यक्रममा कक्षा 8, 9 र 10 अध्ययनरत 57 जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, अनलाइन माध्यमबाट महिला तथा बालबालिकामाथि हुन सक्ने हिंसा तथा त्यसबाट जोगिने उपायबारे जानकारी दिएको थियो। विषयवस्तुलाई थप प्रभावकारी बनाउन श्रव्य दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो। सहजीकरणका क्रममा प्रहरी शाख निरीक्षक ओमराज पौडेलले डिजिटल युगमा विद्यार्थीहरूले अप्नाउनु पर्ने सावधानी, कानूनी दायित्व तथा साइबर सुरक्षाका आधारभूत पक्षबारे जानकारी गराउनु भएको थियो। सामुदायिक स्तरमा कुकुरको नियन्त्रित वृद्धि नियन्त्रण गर्नुका साथै रेबिज रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सिन्धुलीको फिकल गाउँपालिकामा 2 दिने निशुल्क कुकुर बन्ध्याकरण तथा रेबिज विरूद्धको खोप शिविर सञ्चालन गरिएको छ। फिकल गाउँपालिकाको आयोजनामा तथा पशु सेवा कार्यालय सिन्धुलीको प्राविधिक सहयोगमा बुधबारदेखि शुरू भएको शिविर बिहिबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। शिविर मार्फत घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिज विरूद्ध खोप सेवा निशुल्क रूपमा उपलब्ध गराइएको छ। गाउँपालिकाका अनुसार पशु स्वास्थ्य तथा जनस्वास्थ्य दुवै पक्षलाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको हो। सिन्धुलीको मरिन गाउँपालिकामा 3 महिने सिलाई कटाई तालिमको समापन भएको छ। 3 महिने तालिमको बुधबार पालिकाले कार्यक्रमको आयोजना गर्दै समापन गरेको। तालिम 2082 चैत्र महिनाको 1 गतेबाट शुरू गरिएको थियो, जसमा पालिकाका 10 जना भन्दा धेरैको सहभागिता रहेको थियो। सिलाई र कटाई सम्बन्धी सिप विकास गर्न र पालिकामै स्वरोजगारको अवसर सिर्जना गर्न 3 महिने तालिमको आयोजना गरिएको पालिकाले जानकारी दिएको छ। सिन्धुलीको मरिन गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत 48 घण्टे तालिमको उद्घाटन गरिएको छ। 48 घण्टे तालिमको बुधबार एक विशेष समारोहबीच गाउँपालिकाका पालिका अध्यक्ष विमर्श मुक्तानले उद्घाटन गर्नुभएको विचार संवाद र एकता भेदभाव रहित न्यायको प्रतिबद्धता भन्ने मूल नारा सहितको साथ शुरू भएको तालिम सिन्धुलीको मरिन गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको मरिन गाउँपालिकाले जानकारी दिएको छ। समुदाय स्तरमा उत्पन्न हुने विवादहरूको शान्तिपूर्ण समाधान गर्न र सामाजिक सद्भाव कायम गरी न्यायमा सहज पहुँच अभिवृद्धि गर्न मेलमिलाप सम्बन्धी आधारभूत 48 घण्टे तालिमको आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्व यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
5: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178 दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी
5: प्रकरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप

0: सस्तोमै पोषक दाना पाउन रामे छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओह्रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। यो करिब 45 मिनटको समय तपाईँसँग रहेर सहयात्रा गर्दै कार्यक्रममा बिटा रमाइला मनसुनी लोकभाकाहरू राख्छौ। यो कार्यक्रममा विशेष गरी पुराना भाकाहरू बज्छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम, हजुरको याप, तामाकोज एफएम 95.1 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्तजन साथीसँगको लागि तपाईँले कमेन्टहरू पनि पठाएर सहभागिता जनाउन सकनुहुन्छ। तपाईँ फटाफट 0448 40 00 26 सहभागिता जनाउनुहोस्। मात्रै तपाईँले अब बज्नु गीत मार्फत आफ्ना आफन्तजन साथीसँगीलाई सम्झन पाउनुहुनेछ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म 6 दिन आउने क्रममा तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आज बिहिबारको बसाई के गर्ने भन्ने कुरा मैले तपाईँलाई जानकारी गराइसकेको छु भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोस्। हामी यति बेला कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो एउटा भाका राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राखेनी एक दुई मिठो भाका त्यसपछि हामी फेरि पनि आइसकेका छौ। पालो तपाईँको रहेको छ आजको व्यवसायमा। अब बज्ने गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना पाउनुहुन्छ। त्यसको लागि 0840 40 0026 को नम्बर खुल्ला छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार,
0: गुड आफ्टरनुन दिदी। नमस्कार, गुड आफ्टरनुन। को बोल्दै हुनुहुन्छ?
1: म करिना खड्का।
0: करिनाजीको खबर के छ, सुनाउनुहोस् न।
1: मेरो त एकदम ठिक छ, राम्रो रमाइलो दिदी।
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, यस्तै छ, राम्रो रमाइलो घमाइलो भन्नुपर्छ।
1: खाजा खानुभयो?
0: मैले खाइसकेँ, हाम्रो करिनाजीले खानुभयो।
1: म त तपाईँलाई पर्खेर बसेको, तपाईँले खाइसक्नु भएछ।
0: मलाई पर्खेर बस्नु भएको थियो?
1: अनि तपाईँलाई पर्खेर बसेर त सुरु फोन लगाएर बोलाएको नि।
0: ल, अब मैले खाएँ, म गाएँ, यहाँलाई मैले सम्झिन बिर्सेछु। यहाँले मलाई सम्झेर मलाई बोलाउन प्रतीक्षा गरेर बस्नु भएको रहेछ, खुसी लाग्यो। अब मेरो लागि प्रतीक्षा नगर्नुहोस्, यहाँले खाजा खानु छ ए। म एकदम सन्चै आरामै छु भन्नुभएको छ है। कहिले काहीँ चाहिँ अब यो घाँटीमा कहिले काहीँ अलिक समस्या भएको जस्तो हुन्छ, नत्र समग्रमा अरू त ठिकै छ भन्नुभएको छ। ल, आज दिनभरि कता जानुभयो?
1: म कतै नै गएन दिदी, कलेज गए बिहान, त्यसपछि रुममै आए, बसे, कार्यक्रम सुने, त्यस्तै भन्नुपर्छ। कतै गएन,
0: कतै जानु भएन, दिन पनि एकदम आलस्य छ, जान हिँड्न खान कसैसँग बोल्न पनि मन लाग्दैन।
1: नै के दिदी, लाग्दैन, कलेज
0: ल ठिक छ। कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब कार्यक्रम चाहिँ अब यहाँले सधैँभरि नै सुन्नुहुन्छ, त्यो खास सोधिराख्नु भनिराख्नु परेन होइन त?
1: नै दिदी, सोध्नु पर्दैन, समयले साथ दिएसम्म सधैँभरि सुन्ने गर्छु भन्नुपर्छ दिदी।
0: ल, सधैँभरि सुन्नुहोस्, त्यसै गरी आउनुहोस्, माया पनि नमार्नुहोस्, किनकि तपाईँ हाम्रो जहाँ माया मर्छ नि त्यहाँ कहिल्यै काहीँ केही पनि हुँदैन, फेरि जहाँ माया रहन्छ त्यो हरेक पल हरेक समय खुसी नै खुसी हुन्छ। ल, कार्यक्रम एउटा मिठो भाका राख्छु है भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले। यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ एउटा।
1: हुन्छ दिदी, सम्झिनु भन्दा अगाडि दिदी मेनुका मगरले चाहिँ नमस्ते नमस्कार सुनाइदिनु भन्दै हुनुहुन्छ है।
0: ल, मेरो तर्फबाट पनि मेनुकाजीलाई नमस्ते नमस्कार, धेरै माया अनि धेरै सम्झना पनि छ रे भनेर सुनाइदिनु होला नि त है।
1: हुन्छ, सुनिसक्नु भयो होला, सम्झिनु पर्दा सुरुमा हजुरको लागि, दिदीको लागि, हजुर होल परिवारको लागि, राम साथी हुनुहुन्छ, तेरो बाबा मम्मा धेरै धेरै सम्झना, तेरो मामा मनको लागि, अनि मलाई फुल लगाएर साथ दिनुभयो तेरो दादा विनोद बरुवालाई, मेरो सम्झना प्लस माया ठुलो दादा भन्न चाहन्छु। अनि लगायत दिदी मेनुका मगर, मनिका मगर, उहाँ घर फ्यामिलीको लागि, सिम्पल समिका, सुकुल समिका, फेरि दादा सबिन श्रेष्ठ, दादाको केसी गुरुङको लागि धेरै सम्झना भन्न चाहन्छु, अनि त्यहाँ मुटु गरिमा श्रेष्ठलाई धेरै सम्झना अनि सुस्तानी भन्न चाहन्छु। लगायत कार्यक्रमलाई माया गरेर सुनेर बस्नुभएका म भन्दा पछि आउने सबै सबै साथीहरूको लागि भन्दैछु।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छु, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। अब बज्ने गीत मार्फत सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार, यो आवाज कता, रामेछापदेखि नै हो? रामेश्वर देखेको सीताजी
2: बोल्नुभयो?
0: के छ हाम्रो सीताजीको खबर, सुनाउनुहोस् न। मेरो पनि एकदम ठिक छ, गर्मी व्यापक छ सीताजी, पानी खाए पनि शीतल हुँदैन, नखाए पनि शीतल हुँदैन, बाहिर घरको छतमा गएर हावामा बस्दा पनि हुँदैन, यति धेरै गर्मी छ, अझ फ्यानको हावामा बस्दा पनि हुँदैन, गर्मी चाहिँ यति धेरै छ। गर्मीको कुरा गरौँ भने भित्रैदेखि छन् गर्मी भएर आउँछ है। होला होइन, छ नै भनौँ न।
1: हजुर हजुर, अझै त गर्मी त जहाँ पनि त्यस्तै छ है, यता पनि एकदम गर्मी नै छ।
0: ल, गर्मी छ, गर्मी महिनामा हामीलाई सुन्दै बस्ती गर्नु भएको छ कि के हो?
1: हजुर, आज चाहिँ म सुनिरहेको थिएँ, आज चाहिँ एकदम खुसी सुनिरहेको
0: ल, आज फुर्सद मिलाएर हामीलाई सुनिदिनु भयो, यहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो भाका बोल्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: अनि बहिनी लक्ष्मी दिदी सङ्गीतलाई धेरै सम्झना, अनि त्यति राम सुन्ने हुनुहुन्छ र मलाई सीता भनेर चिन्नुहुन्छ, सबै कुरा चाहिँ भन्न चाहन्छु ल।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सीता श्रेष्ठजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि 0840 40 0026 फटाफट फोन डायल गर्दै कार्यक्रममा आउन सक्नुहुन्छ र आफ्ना आफन्त जन साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? उर्मिलाजी, आरामै सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु। खाजा खानुभयो? खाजा खानुभयो, दोरम्बादेखि भन्नुभयो
3: है?
0: दोरम्बातिर के छ, के हुँदैछ हिजो आज भन्नुहोस् न यसो। अब
3: ठिक छ, राम्रो छ, रमाइलो छ। अब कोदोको ब्याटहरू गोड्ने बेला भइरहेको छ यतातिर चाहिँ, अब केही हप्ता पछाडि चाहिँ रोप्नुपर्छ, यस्तै छ।
0: कोदो रोप्ने बेला नै भइसक्यो?
3: हजुर, अलिक भएको छैन, अलिक पछि।
0: हाम्रो उर्मिला चाहिँ लेकतिर हुनुहुन्छ कि के हो? दुरुम्बा लेकतिर हुनुहुन्छ?
3: हजुर,
0: ल, लेक साइड घुम्न आउनु पर्ने भयो त्यसो भए।
3: हुन्छ, आउनुहोस् न, सैलुङ जानुपर्छ हामी
0: है। उर्मिलाजीले मलाई दुरम्बा सैलुङको त्यो सबै एकदमै राम्रो ठाउँ छ अरे घुम्नको लागि, होइन?
3: हजुर, आइपुग्नु भएको छैन अहिलेसम्म?
0: सायद म आउन त आएको छु, कता कता पहिलोचोटि आएको, कहाँ गए जस्तो कता भयो कि उर्मिलाजी।
3: ल, आउनुहोस् अब हामी सँगै पर्छ।
0: ल, पक्कै पनि। अब उर्मिलाजीसँग घुमेपछि चाहिँ अब उर्मिलाजीले नचिनेका चाहिँ जस्तो यो त्यो है भन्दै हामीलाई घुमाएपछि चाहिँ रमाइलो हुन्छ कि? त्यहाँ अब एकछिन आयो गइहालेपछि त्यो घुम्यो भन्ने के भन्ने, होइन? त्यही भएर समय मिलेछ भने हामी उर्मिलाजीलाई सम्झनेछौँ, आउँछौँ पनि, रमाइलो पनि गर्नुपर्छ। जसरी कार्यक्रममा हामीले रमाइलो गरेका छौँ त्योभन्दा दुबै रमाइलो हुनुपर्छ है त।
3: हजुर, एकदमै।
0: ल, कार्यक्रममा आइदिनु भयो, रमाइलो मिठो कुराकानी भएको छ। यो विशेष गरी गर्मीको समयमा अन्य कुरा भन्दा नि मिठा रमाइला नै कुरा गरौँ, होइन भन्ने छ। ल, एउटा मिठो भाका बज्छ, कुन भाका बज्छ हाम्रो सम्झनाजीले राख्नुहुन्छ, साथीहरूलाई सम्झनुहोस् न।
3: हुन्छ, फर्स्ट अफ अल त मिठो आजको भाइहरूलाई नै मिठो सम्झना, अनि टेक्निकली मित्र लगायत रेडियो सम्पूर्णको लागि घर फ्यामिली सम्पूर्णलाई, बहिनी रोशनी, रविना, भाइ केशर, बाबु युनिसको लागि, लगायत जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ समग्रमा सबैलाई मिठो सम्झना प्लस माया भन्ने शिक्षक हो। नमस्कार।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो उर्मिला थापा मगरजी, दुरम्बादेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो भाकातर्फ लाग्छौँ, भाकापछि छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ, विश्रामपछि फेरि आउँछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: जुर्को रेडियो 102.1 MHz।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9899043230 97 67 65 24 29।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र,
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: र गाईथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम उकाली उरालीमा राखिएको मिठो भाका भाकापछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा तपाईँले आफ्नै साथी संगीलाई सम्झना सन्देश छोड्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार दिदी, के छ खबर?
1: अब ठिकै छ भन्नुपर्छ दिदी हजुर। बिहानदेखि अहिलेसम्म परिवर्तन भएको छैन, एकदम गर्मी भइरहेको छ। बिहान छ बजीदेखि अहिले छ बजीसम्म घाम लागिरहेको छ भन्नुपर्छ है त।
0: पक्कै पनि हिजो आज त आठ बज्ने, साँझको आठ बज्ने बेलासम्म नै उज्यालै हुन्छ।
1: हजुर हजुर,
0: अब कार्तिक मङ्सिरमा अब यति बेला घाम डुबिसक्छ, चिसो बढ्छ होइन। पाँच बज्दा लगभग अँध्यारो भइसक्छ, हिजो आज आठ बज्ने बेलासम्म नै उज्यालै हुन्छ।
1: हजुर हजुर,
0: तर विशेष गरी हामीले धेरै काम गर्न भ्याइ छ, काम गर्ने यदि शरीरमा स्फूर्ति छ भने चाहिँ।
1: हजुर,
0: अनि खाजा खानु भयो देवजीले?
1: खाजा दिदी हजुरहरू सबै भयो भन्नुपर्छ मेरो त है।
0: हो
1: नि त,
0: ल ठिक छ। अब सधैँ तपाईँ हाम्रो खाजा खाने समय एउटै एउटै हुन्छ, त्यही भएर एकै समय पर्छ है।
1: हजुर हजुर,
0: ल अरू केही छ नयाँ खबर सुनाउनु पर्ने भने भन्नुहोस्।
1: खासै त्यस्तो केही पनि छैन नयाँ खबरहरू त आजसम्म, अब भोलिका दिनहरूमा अब भएछ भने त सुनाइहालौँला। आज चाहिँ सबै पुरानै हो भन्नुपर्छ है त।
0: ल सबै खबर पुरानो छ, नयाँ केही छैन। त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ, साथीहरूलाई सम्झिहाल्नुहोस् एउटा मिठो भाका बच्चा।
1: हुन्छ दिदी हजुरको लागि, प्राविधिकमा रहनुहुने दिदी सम्झना खर्गीको लागि, लगायत हजुरको रेडियो होल युनिटको लागि नै भन्न चाहन्छु। र अनि बहिनीहरू रमिला तामाङको लागि, अनि त्यसै गरी यहाँ घरमा सुन्दै छोरीहरू ममता अस्मिताको लागि भन्न चाहन्छु। अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि, बहिनी निर्मला लामाको लागि, अनि निर्मला मगरको लागि पनि भन्न चाहन्छु। सङ्गीत सुकेल अन्त्य परिवारको लागि, लगायत देव माझीबाट जति पनि परिचित हुनुहुन्छ सबै सबैको लागि
0: नमस्ते। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। अब भने पालो तपाईँको हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यतिर पनि आउन लागिसकेका छौँ। चार बजेर 47 मिनट गइसकेको छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: नमस्कार दिदी।
0: नमस्कार, यो आवाज कता यतै नजिकैबाट हो कि टाढै देखियो? हामीलाई छोडेर जानेको, मलाई पो यहाँ विरक्त लागिरहेको छ।
2: किन नि त्यस्तो?
0: तपाईँ टाढा भएपछि मलाई विरक्त लाग्दैन होला त?
2: होइन, टाढा भएपछि झन् माया गाढा हुन्छ अरे के दिदी।
0: खोइ माया गाढा हुन्छ कि झन् टाढा हुन्छ त्यो चाहिँ मलाई थाहा भएन। अब म लगभग अब विशेष गरी मम्मी बाबासँग त टाढा नै बसेको छ पहिलेदेखि नै होइन। तर मम्मी बाबाले टाढा भयो भने, नजिक भयो भने माया पहिलेदेखि उस्तै गर्नुहुन्छ। तर त्योभन्दा बाहेक अन्डेले कसरी कति माया गर्नुहुन्छ नजिक हुँदा अथवा टाढा हुँदा भन्ने कुरा चाहिँ मैले कुनै महसुस गरेको छुइनँ। अब त्यस्तो माया कसले कति गर्ला अथवा कसले के गर्ला भन्ने कुरा म खासै चासो दिन्न कि रमिलाजी। अब परेछ भने ठाउँमा उत्रिनै हो बरु होइन। चासो चिन्ता किन लिने? चासो चिन्ता गर्नु पनि भएन, चासो चिन्ता लिन पनि छोड्ने हो। जे छ खुसी भएर आनन्दले बस्ने हो कि कसो? अनि हाम्रो त चासो नलिनुहोस् भने होइन नि त, जस्तो कि मैले अघि मम्मी बाबाको उदाहरण दिएँ त्यो खालको उदाहरण हो क्या यो चाहिँ। त्यही भएर मैले तपाईँहरूको जस्तो कि हाम्रो रेडियो प्रेमी मित्रहरूको लागि त्यो भन्न खोजे होइन नि त, अन्य कुराहरू पनि त जोडेको हुन सक्छ होला नि त मान्छेको हरेक जिन्दगीमा। कतिपय मैले यही भनेका कुरा कहिले रमिलाजीको जीवनमा मिल्ला, कहिले दोस्रो व्यक्तिको जीवनमा मिल्ला अथवा नमिल्ला, कहिले काहीँ मेरै जिन्दगीमा मिल्ला, त्यो भने अल्लो कुरा छ नि त। अब रमिलाजी मसँग बोल्नुभयो अनि मैले भनेको कुरा चाहिँ रमिलाजीलाई नै भनेको हो भन्ने पनि त्यस्तो पनि नसोच्नुहोस् न। मैले पनि त्यही भएर कुरा गरिदिएको मात्रै हो रमिलाजी। ल खाजा खानु भयो?
2: म त यहाँ खाजा खाएर तपाईँको प्रोग्राम आउनुहुन्छ कि हुन्न भनेर ढल्केर बसेको थियो आउनु भएको रहेछ, त्यही भएर फोन ट्राई गरेको, कस्तो लाग्दै नलाग्यो।
0: म पनि ढल्किँदै बोल्नु पर्यो अब, हुन्छ
2: ए हुन्छ हुन्छ दिदी हुन्छ।
0: फेरि आवाजै अर्कै आउला, कहाँ निधार बोलेको छ कि क्या होला हाम्रो साथीले भन्नु होला फेरि मलाई,
2: मेरो निन्द्राको जस्तो भइसकेको छ त।
0: यस्तो क्या रमिलाजी, तपाईँ निदाउनु भयो, तपाईँको ननिदाएको जस्तो आवाज होला, तर म निदाएँ भने कसरी निदाउँछु भन्ने कुरा तपाईँलाई के त, मेरो आवाज पनि कसैले बुझ्दैन।
2: मैले त बुझेको छ तपाईँको आवाज,
0: तपाईँ जस्तै प्रष्ट बुझ्ने बोल्ने दोस्रो व्यक्ति नहुन सक्छ नि त फेरि।
2: त्यो त हो कि, तर मैले चाहिँ बुझ्छ तपाईँको आवाज, तपाईँको जस्तै आउँछ क्या त्यो फोन, तपाईँकै फोनतिर नि म चिन्छु क्या।
0: मेरो फोनतिर नि म जस्तै, रेडियोमा नि म जस्तै। अब फेरि यस्तो रमिला चाहिँ, अब फोनमा चाहिँ म, कार्यक्रममा चाहिँ दोस्रो नाम राख्नुपर्छ है क्या।
2: हो
0: र, अब यता नि मै उता नि मै भन्नुहुन्छ, फेरि सबैतिर मैले मात्रै भ्याएछ है, कस्तो जता पनि भ्याएको भन्नु होला फेरि अरूले।
2: भन्नुहुन्न क्या, आफ्नो भएको नाम त राख्नु पर्यो नि फेरि, यो त पक्का ललिता दिदी नै हो क्या भनेर हामी शङ्का कति गर्नु क्या।
0: है शङ्का नगरौँ, चिनेकै आवाजमा परिचित हौ भन्ने हो हाम्रो रमिलाजीको सोच चाहिँ। ल ठिक छ ठिक छ, म परिवर्तन गर्दिनँ, म दोस्रो नाम त राख्दै राख्दिनँ, मेरो जे छ त्यही जसरी हुन्छ, जसरी परिचित हुनुहुन्छ त्यसै गरी परिचित हुन चाहन्छु। ठिक छ, म कार्यक्रमको अन्त्यतिर छु, एउटा मिठो भाका बज्छ साथीहरूलाई सम्झिहाल्नुहोस्।
2: पहिला प्रथममा त दिदी तपाईँको लागि अनि प्राविधिक दिदी एल युनिट साथीहरू सम्पूर्णलाई सम्झिरहेको छु भन्दैछु।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला जी, अब चाहिँ म फोन लिन 4:51 गयो, बाँकी हामीसँग 9 मिनट बाँकी छ, गीत पनि बजाउनु पर्छ, साथसाथै तपाईँको छोटो मिठोमा कमेन्ट भाषण गर्नुपर्छ। यति बेला म तपाईँको कमेन्ट भाषण गर्नेतर्फ लाग्छु। हिराबहादुर लकाईजी लेख्नुहुन्छ, नमस्कार है दिदी भन्दै हुनुहुन्छ। राज कालीकोटेजीले भने नमस्ते गुड आफ्टरनुन, म झापाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विलक्ष जीले पनि नमस्ते भन्नुभएको छ। ढकाल धर्मराजजीले पनि नमस्ते है अभिवादन, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुषमा छेत्री थामीजीले पनि नमस्ते है दिदी, म यता बुटुलबाट सुन्दैछु भन्दै हुनुहुन्छ। बाबुरा मगरजीले पनि नमस्ते हजुर, म उखल ढुङ्गाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सौरभ केसीजीले पनि कार्यक्रम सुन्दैछु है यता बागचौर नगरपालिकाबाट भन्नुभएको छ। तनु गजमेरजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु, आरामै हुनुहुन्छ, खाजा लिनुभयो भन्नुभएको छ। म सन्चै आरामै पनि छु, मेरो खाजा पनि भइसकेको छ, उखल ढुङ्गादेखि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। साथसाथै धनुजीको खाजा भयो कि बाँकी छ भनेर पनि मैले सोधेँ है त। त्यसै गरी देवेन किशोरन जानजी पनि लेख्नुहुन्छ, कार्यक्रम के परि स्वर्गबाट झरे, म पनि आए हजुर झस्किने गरे, मन्द मन्द मुस्कानका साथमा कोइलीको जस्तो बोली, त्यही बोलीले लगायो हजुर मुटुमा गोली भन्दै हुनुहुन्छ होइन। उहाँले लेख्नु भएको छ, पुट्ट पुट्ट ती चम्किला आँखा, कार्यक्रममा कमेन्ट गरिदिए हजुर, यो ज्यादै गएने जाला, यो ज्यानै गएने जाला भनेर लेख्नु भएको छ। यहाँको लेख चाहिँ मलाई मन पर्यो है, हाम्रो देवीनजीले पनि एकदमै रमाइलो खालको लेख्नुहुन्छ है। अब ठिक छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी भावना मगरजी पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ। साहिरा राईले पनि नमस्ते गुड आफ्टरनुन भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी हफिज जीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अबजे कार्यक्रमको समय सकिसकेको छ, आजको कार्यक्रममा सहभागी हुने साथी करिणा खड्का, सिद्ध श्रेष्ठ, उर्मिला थापा, मगर देवबाजी, रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबै सबैलाई धेरै धेरै धन्यवाद। साथसाथै कार्यक्रम उकाली उराली अवधि प्रबजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै, यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो सन्दना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा भाका छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको व्यवसायबाट म तपाईँकी साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-0921-69 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भन्छ
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
2: ए काका काकी, के को गन्थन मन्थन हो?
4: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0485-40-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यावसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तब देशमा समस्या छैन नगरपालिकाले के गर्ने चिन्सुले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब कहाँ फेरि हदाम बसे त्यति बस्ने
1: यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो त यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तिन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: यसको दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर टमाटर ल्याएर भोजन गर्ने मेरो काम त्यो थियो किसानले शुद्ध ल्याउनु पर्दैन देख्नु किसान उर्वरमा लाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीत तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेक्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो नेपाली जनजीवनमा बेलको स्थान अत्यन्तै विशिष्ट र गौरवपूर्ण रहेको छ दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान भूटान म्यानमार थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्तै पाइन्छ बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नादार हुन्छ जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन् औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो। हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक चेकुटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौँ। यहाँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौँ, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडाका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेके पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौँ भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेक बहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमा रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ टन्टलापुर घाम लागिराखेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौँ र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि। र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरेकै पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला र यस्ता धेरै ठाउँहरू पनि छन् र हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौँ भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ। र हामीले अगाडि पनि भनिसकेका छौँ टेक बहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ, भिजन के छ अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साट्ने प्रयास गरेका छौँ। यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला।
8: नमस्कार, मेरो नाम टेकबहादुर थापा, मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर एक च्याकुटार बेसीमा पर्छ। हामी एभोकाडो खेती केवल 4 वर्ष
7: एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साट्ने प्रयास गरेका छौँ। यो सँगसँगै हामी

0: गाएका छौं, देख्न सक्छौं यहाँ। हाम्रो 200 भन्दा बढी यो साल फूल खेल्न सुरु गरेको छ र अहिले हामी फूल खेल्ने बेलादेखि नै यो हामीले फूल खेल्ने, फूल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उ गरिराखेका छौँ। यसको किन झर्छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मिहिनेत गरेका छौँ। यो पौष्टिक आहारले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायतबाट ल्याएका छौँ। यो चाहिँ किर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हौँ र यो असाध्यै राम्रो छ। यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली, रामेछाप, ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्गानिक मार्केटहरू, ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भाटभटिनी, बिगमाड, सेलोइज, अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा, यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ। यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्जमा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ। यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ। यो हाम्रो लागि चुनौतीको विषय छ, अवसरको विषय छ र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि। तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ बाह्रै मासे भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ होसियारीको साथ काम गर्दैछौँ र यसको लागि हामीले गाउँपालिका, प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भने यसको खोजी गरेका छौँ। रोग, यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ। यसको लागि हामीले असाध्यै मिहिनेत गरेका छौँ। यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने, त्यहाँ खान पनि पाउने, यसको जुसहरू पनि त्यहीँ खान पाउने एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ। अब हाम्रो यो अर्ग्यानिक हो, यसमा केही के अरे अर्थ केही छैन। त्यस कारणले सबै उपभोक्ता, सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस्। आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस् र राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस् र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो। त्यस कारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ। यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है र अब फल्दैछ तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ। यो फल्न सुरु गरेको छ, अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ।
1: हजुर, पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ। बगैँचालाई हामी करिब करिब 1-2-3 राउन्ड चाहिँ घुमिसकेका छौँ। कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ, कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ। यसरी मजाले फुलिराखेको छ, मौरीहरू सँगसँगै झुलिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा साङ्केतिक

0: रूपमा पनि हामीले आकलन गर्न सक्छौँ। मजाले फुलिराखेका छन्, माथि माथि यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो परागसेचनको लागि मौरीले सपोर्ट गरिराखेका छन्, हामी यो पनि देखिराखेका छौँ। र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फल्ने तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे र यो साल चाहिँ अब राम्ररी फल्ने तयारीमा छन् धेरै जसो बोटहरू। र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी, अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा, चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ। र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
1: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ। र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गर्यौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबसोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ। र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो, विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने, त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ। बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन, त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नु भएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ, यो चाहिँ यसमा चाहिँ यस्तो कमी, यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ, यसको चाहिँ विभिन्न परिकार बनाएर जुस, अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ, अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ। त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा। र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो, यसका चाहिँ समस्या, यसका चाहिँ राम्रो चिज, यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ, यसको अब बिस्तारै हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरूले यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ, बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनको पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरुको लागि प्राविधिक सहयोग, बिरुवा लगाउन, मल हाल्न, मल बनाउन र ग्राफ्टिङ गर्न, ग्राफ्टिङ र रोप्न, रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन सस्तो भयो भने यो नेपाली सबैले खान्छन्। त्यस कारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के अरे रोपौँ, हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ। यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ। अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ। अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन, हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई। यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो, भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो, हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ। अब हामीले चाहिँ यसको केही समस्याहरू, रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन्। ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले, गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस्, गुणस्तरीय एभोकाडो लगाउनुहोस्। त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल, गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ। हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भए पनि भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ। पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ। यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्नुहुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 9841-5234 र 9841-5234 र 9841-5234। यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा, ग्राफ्टिङ बिरुवा, फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र प्राविधिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ। तपाईँहरूको घर, खेत, आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ। हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग। हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
2: कैयाराम नेपालको मध्य पहाड, भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान अन्तर पर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदकहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआईका कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिनसक्दो छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विज्ञान सम्बन्धी कार्य मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौँ। जसको लागि यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन एसएमएस वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा
4: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-06-69 98-64-14-17-88
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रानीसाप नगरपालिकाको अनुरोध
7: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
8: सम्पर्क नम्बर 0475904662, 98692065998।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
12: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुर्कुटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 9767564429।
12: सुनकोसी सामुदायिक अस्पताल खुर्कुट सिन्धुली।
6: हावा हुरी चलेको बेला के गर्ने?
14: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
14: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
14: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
14: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
14: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
14: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
15: प्रसादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
14: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
15: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
14: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
15: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
14: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
15: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
14: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
15: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
14: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
15: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
14: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
15: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
14: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
15: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
14: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
15: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
14: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। मनसुन जन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको गृहमन्त्री गुरूङको भनाई। सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डको आग्रह। रामेछापको स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा। जिल्ला अदालत रामेछापमा 81.41% मुद्दा फर्जियट। र मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग गराइदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896692998।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। गृहमन्त्री सुदन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी, पहिरो लगायत विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभएको छ। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने उहाँको भनाइ छ। मनसूनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको गृहमन्त्री गुरूङले जानकारी दिनुभएको छ। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरिएको उहाँले बताउनु भएको छ। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाइने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले फैसला कार्यान्वयनमा देखिएका कानूनी प्रक्रियागत तथा संस्थागत अवरोधहरूको समीक्षा गरी आवश्यक सुधारका पहल गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। फैसला कार्यान्वयनसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको जवाफदेहिता अभिवृद्धि गर्दै अदालतले तोकेको समय सीमाभित्र कार्यान्वयन सुनिश्चित गर्न आवश्यक समन्वय र अनुगमनलाई थप सुदृढ गरिने उहाँले बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व मन्त्री आरजू राणा देउबाले इमेल पठाउनु भएको छ। हिजो आयोगको टोली बुढानीलकण्ठमा रहेको देउबा निवासमा पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। नवयुवा आन्दोलनका क्रममा जलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले म्याद तामेल गरेपछि राणाले तीन दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। इमेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गर्नुभएको छ। पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएकी कंग्रेस नेत्री आरजू राणा र उहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं कंग्रेसका पूर्व सभापति शेरबहादुर देव लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुर बाहुरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा धेरै माथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपियाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दावी छ। सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गर्ने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले बिहिबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेका जानकारी दिनुभएको छ। यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुटा दावीका आधारमा आर्थिक ठगी समेत हुने जोखिम बढ़ाएको बोर्डको भनाइ छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नशा सम्बन्धी पीड़ा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायत दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य समान प्रकृतिका सामग्रीको प्रचार सामग्री सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको जनाएको छ। यस्ता सामग्रीको प्रभावकारिताबारे वैज्ञानिक आधार, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरण बिना आकर्षक प्रचार सामग्री तयार गरी सर्वसाधारणलाई भ्रमित बनाउने कार्य बढ़दो क्रममा रहेको बोर्डले उल्लेख गरेको छ। कानून विपरीतका विज्ञापनले उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा आर्थिक हितमा प्रतिकूल असर पुर्याउने भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन समेत बोर्डले आग्रह गरेको छ। त्यसै गरी बोर्डले चिकित्सकको सिफारिशमा मात्र बिक्री वितरण गरिने औषधिको समेत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन भइरहेको गुनासो आएको जनाएको छ। आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधि वा सामग्रीको प्रचार प्रसारले भ्रम र अफवाह फैलाउने तथा सर्वसाधारणलाई गलत उपचारतर्फ आकर्षित गर्ने जोखिम रहेको बोर्डको निष्कर्ष छ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 रूपियाँको अनुमानित बजेट पेश गरेको छ। बिहिबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न रू 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड़ रूपियाँ अन्य बाह्य व्यवहार हुने गरी उक्त बजेट ल्याइएको जानकारी गराउनु भएको छ। चालू आर्थिक वर्ष 2082-83 लागि महानगरपालिकाले 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो। आगामी वर्षको बजेट सार्वजनिक गर्दै डंगोलले आगामी आर्थिक वर्षको लागि संचित कोषमा 25,13,30,55,000 रूपियाँ जम्मा हुने अनुमान गरिएको कार्यवाहक मेयर डंगोले बजेटमा आन्तरिक आय र व्यय मौजात गरी कुल 20,18,63,29,000 रूपियाँको स्रोत व्यवस्थापन हुने अनुमान गर्नुभएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान 4,93,67,26,000 रूपियाँको स्रोत अनुमान गरिएको छ। त्यसै गरी जनसहभागिता बापत रू 1 करोड़को स्रोत प्राप्त हुने अनुमान गरिएको छ। नकली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलातीमा कार्यरत कार्यालय सहयोगी रामकुमार बोहरा विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार बोहराले झुटा शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी नियुक्ति लिएको भन्ने उजुरीमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनले माध्यमिक विद्यालय बालाजुको सेन्ट अफ कक्षा 10 को मार्कशीट र ट्रान्सफर सर्टिफिकेट लगायतका शैक्षिक योग्यता सम्बन्धी झुटा विवरण तथा नक्कली प्रमाणपत्र पेश गरी जागिर प्राप्त गरेको खुलेको आयोगले दावी गरेको छ। भिजिट भिसाका नाममा खाड़ी मुलुकतर्फ जान लागेका 27 जना युवतीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। बुधबार राति फ्लाइ दुबईको फरक फरक उडान हुँदै ओमानको राजधानी मस्करतर्फ जान लागेका 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको 22-29 वर्ष उमेरसम्मका ती युवतीहरू भिजिट भिसा अर्थात पर्यटकका रूपमा विदेश जान लागेको भनिए पनि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। रामेछाप जिल्लाका 8 स्थानीय तह आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन्। संघीय र बागमती प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको पृष्ठभूमिमा यहाँका 2 नगरपालिका र 6 गाउँपालिका आगामी आर्थिक वर्षको बजेटलाई पूर्णता दिन अहोरात र खटिएका हुन्। संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार 10 गते भित्रै आफ्नो वार्षिक बजेट नगर वा गाउँसभामा पेश गरिसक्नुपर्ने बाध्यता छ। सोही व्यवस्थालाई पछ्याउँदै रामेछापका सबै पालिकाले असार 10 गते भित्र अधिवेशन गरी बजेट ल्याउने सुनिश्चितता गरेका छन्। लिखुतामा कोशी गाउँपालिकाका उपाध्यक्ष दिपा पाखरिनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार लिखुतामा कोशीले यसपटक उत्पादनमुखी आय आर्जन र पूर्वाधार विकासलाई सँगसँगै लैजाने रणनीति अख्तियार गरेको छ। यसैगरी सुनापति गाउँपालिकाले गाउँसभाको अधिवेशन मार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ। गाउँपालिका उपाध्यक्ष गीता विष्टले विगतका केही गौरवका आयोजनालाई निरन्तरता दिँदै यस वर्ष थुप्रै नयाँ जनमुखी कार्यक्रमहरू थप गर्न लागि उल्लेख गर्नुभएको छ। संघ र प्रदेशको कार्य सञ्चालन एन बमोजिमले दोरम्बा सैनिक गाउँपालिकाले पनि गाउँसभाको अधिवेशनबाट नयाँ बजेट ल्याउने गरी तयारीलाई तीव्र पारेको जनाएको छ। उता गोकुलगंगा गाउँपालिकाले पनि असार 10 गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी क्रियाकारी भइरहेको जानकारी दिएको छ। गाउँपालिका उपाध्यक्ष उषा देवी कार्कीका अनुसार हिमाली भेग र प्राकृतिक स्रोतको प्रचुरता रहेको गोकुलगंगाले यसपटक गुणस्तरीय शिक्षा सुरु गरेको छ। गाउँपालिका उपाध्यक्ष गीता विष्टले विगतका केही गौरवका आयोजनालाई निरन्तरता दिँदै यस वर्ष थुप्रै नयाँ जनमुखी कार्यक्रमहरू थप गर्न लागि उल्लेख गर्नुभएको छ। संघ र प्रदेशको कार्य सञ्चालन एन बमोजिमले दोरम्बा

0: रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि असार 10 गते नै नगरसभामा बजेट पेश गर्ने तयारी गरी सम्पूर्ण आन्तरिक तयारी पूरा गरेको छ। मन्थली नगरपालिकाका नगर उपप्रमुख ईश्वरी बस्नेतले नगरको सन्तुलित विकासका लागि केही पुराना योजनालाई निरन्तरता दिँदै यस वर्ष मुख्य रूपमा शहरी सुदृढीकरण, फोहोर मैला व्यवस्थापन र युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेटको सिडिङ निर्धारण गरिएको स्पष्ट पार्नुभएको छ। मन्थलीसँगै जोडिएको ऐतिहासिक रामेछाप नगरपालिकाले पनि केही पुराना अधुरा योजना र नयाँ सम्भावना बोकेका कार्यक्रम समेटेर सन्तुलित बजेट ल्याउने गृह कार्य गरिरहेको जनाएको छ। उमाकुण्ड गाउँपालिकाले असार 9 गते नीति तथा कार्यक्रम र 10 गते बजेट ल्याउने गरी समय तालिका तय गरेको उपाध्यक्ष सावित्री सुनवारले जानकारी दिनुभएको छ। यस्तै खानादेवी गाउँपालिकाले पनि बजेटको आवश्यक तयारी गरिरहेको छ। खानादेवीले पनि आफ्नो क्षेत्रको भौगोलिक विस्तृतलाई ध्यानमा राख्दै यस वर्ष पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न लागेको जनाएको छ। स्रोतको सीमितताका बावजुद पनि नागरिकका जनअपेक्षा समेट्ने गरी पालिकाहरू बजेटलाई अन्तिम रूप दिन जुटेका छन्। रामेछाप जिल्ला अदालतमा चालू आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढ़ी रहेको तथ्य सार्वजनिक भएको छ। जिल्ला अदालत रामेछापले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले चालू आर्थिक वर्षमा सम्बन्ध विच्छेद सम्बन्धी 176 थान मुद्दा दर्ता भएको जानकारी दिनुभएको छ। तीमध्ये 115 थान मुद्दाको फैसला भइसकेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा अदालतमा विभिन्न प्रकृतिका 306 थान नयाँ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका 109 थान मुद्दा समेत रहेका छन्। यस अवधिमा देवानी तर्फ 205 र फौजदारी तर्फ 58 गरी कुल 263 थान मुद्दाको फैसला भएको छ। अदालतको वार्षिक कार्ययोजना अनुसार 323 थान मुद्दा फैसला गर्ने लक्ष्य रहेकामा हालसम्म 263 थान मुद्दा टुङ्ग्याएर 81.41% प्रगति हासिल भएको जिल्ला न्यायाधीश नेपालले जानकारी दिनुभएको छ। कार्यक्रममा उहाँले जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिको काम कार्यवाही प्रभावकारी रहेको बताउनु भएको छ। विभिन्न स्थानीय तहको अनुगमनका क्रममा न्यायिक समितिले विवाद समाधान तथा न्याय सम्पादनमा सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गरेको पाइएको उहाँको भनाइ थियो। रामेछापका नागरिकले गुणस्तरीय इन्टरनेट सेवा पाउन कठिनाई बेहोरिरहेको बेला नेपाल टेलिकमले निर्माण थालेको महत्वाकांक्षी अप्टिकल फाइबर नेटवर्क जोड्ने योजना भने वर्षौंदेखि अलपत्र परेको छ। बीपी राजमार्गको खुरकोटदेखि दोलखाको चरीकोटसम्मको उत्तर दक्षिण सड़क आसपासका शहरलाई उच्च क्षमताको इन्टरनेट सेवा प्रदान गर्ने गरी निर्माण थालिएको उक्त आयोजना विगत केही वर्षदेखि अलपत्र छ। दुवै जिल्लामा हाल विद्युतको पोलमा टाँगेर ल्याइएको अप्टिकल केबल मार्फत इन्टरनेट वितरण गरिएको छ। अप्टिकल फाइबर बिछ्याउनका लागि सडक नाला खनेर कतिपय स्थानमा पाइप घुसाइएको छ भने कतिपय स्थानमा पाइप समेत बिछ्याउन बाँकी छ। पाइप घुसाइएको स्थानमा तार राख्नै नपाउँदै निर्माण व्यवसाय विफलता भएपछि योजना अघि बढ़न सकेको छैन। नेपाल टेलिकमले उक्त कार्यका लागि चिनिया निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। हाल उक्त कम्पनी नेपाल टेलिकमको सम्पर्कमा नरहेको जनाइएको छ। निर्माण व्यवसाय विफलता भएपछि उक्त ठेक्का तोडेर अर्को ठेक्का आह्वान गर्ने विषयमा टेलिकम मौन छ। चिनिया निर्माण कम्पनीले खुरकोटदेखि रामेछापको मन्थली र दोलखाको चरीकोट क्षेत्रका लागि बेग्ला बेग्लै खण्डमा काम गरेको थियो। कतिपय क्षेत्रमा कम्पनीले ल्याएर छोडेका तार र पाइपहरू अलपत्र रहेका छन्। खाडल खनेर फाइबर केबल बिछ्याउनका लागि पेटीमा काम गरेका कतिपय स्थानीय निर्माण व्यवसायीले अझै पैसा नपाएको पनि स्रोतले उल्लेख गरेको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका

0: हामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बपाकी समाचार। सिन्धुलीको सिन्धुलीमाढीमा जिल्ला तहमा रहेका जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीका इन्चार्जहरूसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एक दिवसीय अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ। वैदेशिक रोजगारी सम्बन्धी एक दिवसीय अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम कमलामाई नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत गरिएको। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनका लागि प्रहरी प्रशासन र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कमलमाई नगरपालिकाले जानकारी दिएको छ। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 देखि 126 वर्ष मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा सबभन्दा माथि सबभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भए यताकै सबभन्दा धेरै पानी परेको। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसूनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। अन्तर्राष्ट्रिय समाचार। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने तयारी गरिरहेको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने पनि स्पष्ट छैन। मोबाइल फोन जस्ता स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छन्, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसङले मेमोरी चिप आपूर्तिकर्ताको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भाग मध्ये एक मानिने र्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बर भन्दा धेरै भइसकेको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। मनसूनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको गृहमन्त्री गुरूङको भनाई। सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह। रामेछापका स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जिल्ला अदालत रामेछापमा 81.41% मुद्दा फर्च्योट र मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने साँझ 6 बजेको हजुरको समाचार सकियो. हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ. त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु. नमस्कार, शुभ सन्ध्या.

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767625429
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं। वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं।
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: किन आँखा मिचेको मिचेको गरेको?
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या
9: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मन्थरी नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर। नमस्कार, रामेछापको मन्थरी नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थरीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थरी नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थरी रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थरी नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 142 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रममा केन्द्रित भई तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थरी नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विविध क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि।
1: अहिले मन्थली नगरपालिकाको यो राजस्व शीर्षक अनुसार हाम्रो लक्ष्य र यसमा संकलन भएको राजस्वको विषयमा प्रकाश पार्दछु। सुरुमा हाम्रो लक्ष्य चाहिँ 4,23,55,000 राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म 3,83,84,553 रुपियाँ राजस्व उठिसकेको छ, जुन चाहिँ हाम्रो यो लक्ष्यको 90.62% रहेको व्यवहार म अवगत गराउन चाहन्छु। अब त्यसै गरी कृषितर्फका कार्यक्रमहरूको विषयमा म यहाँ प्रकाश पार्दछु। कृषि विकासतर्फका कार्यक्रमहरूको भुक्तानीको प्रक्रियामा रहेको छ। नगरपालिकाको कोटा अनुसारको 1,220 बोरा युरिया मल ओडाका विक्रेताहरूलाई कोटा निर्धारण गरिएको छ। त्यसै गरी किसान सूचीकरण कार्य गणकहरू मार्फत भइरहेको छ। अब यसै गरी यो आर्थिक प्रशासन शाखातर्फ हाम्रो कुल यो शीर्षक अनुसार वार्षिक बजेट 72,83,77,817 रुपियाँ रहेको थियो। त्यसमध्ये 50,85,50,360 रुपियाँ खर्च भएको छ। यसरी हेर्दाखेरि यो खर्च चाहिँ 69.81% हो र अबको बजेटमा चाहिँ हाम्रो मौद्दा चाहिँ 21,98,27,456 रहेको छ। यो चाहिँ मैले चालू तर्फको प्रकाश भएको कुरा अवगत गराउन चाहन्छु। त्यसै गरी पुँजी विभागतर्फ हेर्दाखेरि वार्षिक बजेट 31,81,86,385 रहेको छ, जसमा 11,71,36,460 रुपियाँ चाहिँ खर्च भएको छ, जुन चाहिँ खर्चको 36.81% हो। अब यो पुँजीगत तर्फमा चाहिँ 20,10,49,925 रुपियाँ मौजदात रहेको बेहोरा अवगत गराउन चाहन्छु। यसरी हेर्दाखेरि हाम्रो वार्षिक बजेट 1,04,65,64,202, त्यसमा अहिलेसम्मको खर्च 62,56,86,820 रुपियाँ 82 पैसा र यो चाहिँ खर्च प्रतिशतको 69.78% हो र अब यो कुलमा हेर्दाखेरि चाहिँ हाम्रो मौद्दत रकम चाहिँ 42,87,381.18 रुपियाँ रहेको छ। अब यसै गरी म स्वास्थ्यतर्फको यो हप्ताभित्र भएका काम कारवाहीहरूको विषयमा प्रकाश पार्न गइरहेको छु, जसमा पूर्ण खोप ओडा र नगरको दिगोपना सुनिश्चितताको घोषणा भएको छ, वृहत पोषण सम्बन्धी तालिका स्तरीय समितिलाई अभिमुखीकरण गरिएको छ, बाल रोगको एकीकृत व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ, खोपको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ, एन्टी रेबिज भ्याक्सिन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ, किशोर किशोरी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ, त्यसै गरी विपन्न नागरिकहरूलाई 2 विपन्न नागरिकहरूलाई सिफारिस दिने कार्य सम्पन्न भएको छ। अब यसै गरेर म यो उद्योग विकासतर्फको कार्यक्रम यो एक हप्ताभित्र भएका कार्यक्रमहरूको विषयमा म यहाँ प्रकाश पार्न चाहन्छु, जसमा जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत 5 साबुन सरफ सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भइसकेको छ, जुन 2083/2/28 2083/3/1 सञ्चालन भएको थियो। त्यसै गरी यो मिति 2083/3/1 ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरूद्ध विश्व चेतना दिवस, जुन चाहिँ ज्येष्ठ नागरिकका हक अधिकारका विषयमा छलफल र अन्तर्क्रिया कार्यक्रम गरी सम्पन्न भइसकेको छ। त्यसै गरेर यो हाते ओजियारी सम्बन्धी 1 तालिम, जसमा हाम्रो महिला दिदी बहिनीहरूले उनका सर सामग्रीहरू सम्बन्धी हाते ओजियारी तालिम 1 महिनासम्मको लिनुभएको थियो, यो पनि सम्पन्न भइसकेको छ। अब यसै गरी कानुन शाखातर्फ 14 वटा ओडामा कार्यरत मेलमिलापकर्ताहरूलाई 2 पुनर्ताजगी तालिम सम्पन्न भइसकेको छ, 3 विधेयक र 1 कार्यविधि मस्यौदा गरी कार्यपालिकामा पेश गरिएको छ, न्यायिक समिति नयाँ उजुरी दर्ता र 1 र मेलमिलापत्र 1 गरेर यी कार्यहरू कानुन शाखातर्फ भएका छन्। अब यस्तै गरी यो सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयसँग आप्रवासी स्रोत र प्रशासनको अन्तर सम्बन्ध र वैदेशिक रोजगारमा हुने ठगीमा प्रशासनको भूमिका सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ, वैदेशिक रोजगारमा हुने ठगी सम्बन्ध र प्रहरीको भूमिका सम्बन्धी जिल्ला प्रहरीसँग अन्तर्क्रिया कार्यक्रम सञ्चालन भई सम्पन्न भइसकेको छ, ओडाका मेलमिलापकर्ताहरूसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ, 3 वित्तीय साक्षरता कक्षा चाहिँ एउटा सञ्चालन भएको छ, त्यसै गरी सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गहन अभिमुखीकरण कार्यक्रम एउटा सञ्चालन भएको छ, त्यसै गरेर आप्रवासी स्रोतमा केस दर्ता भएको चाहिँ स्वास्थ्य समस्या सम्बन्धी 1, मृत्यु सम्बन्धी 1 र उद्धार सम्बन्धी 1, यो चाहिँ यी दर्ता भएका केसहरू हुन्, यो चाहिँ आप्रवासी सम्बन्धी स्थानीय कार्यक्रम अन्तर्गत। अब यसै गरी शिक्षातर्फ हाम्रो नियमित रूपमा गर्ने कार्यक्रमहरू त सञ्चालन भएकै छन्, तथापि नगर शिक्षा योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, त्यसै गरी स्थानीय पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयनको अवस्थामा लगिएको छ। अब यसको अतिरिक्त अन्य विद्यालयगत हिसाबबाट र नगरका अरू धेरै कार्यक्रमहरू शिक्षामा भइरहेको कुरा म जानकारी गराउँछु। यसै गरी अब यो हाम्रो नगरपालिकाको आर्थिक वर्ष 2083/84 नीति बजेट कार्यक्रम सम्बन्धी विभिन्न विषयगत समितिहरूमा छलफल भइरहेको छ, र अब यो चाहिँ हाम्रो 8 यहाँ नगरसभा छ, यसको तयारीमा हामी नगरपालिका परिवार सबै जुटिरहेको कुरा अवगत गराउँछु। हस्त, धन्यवाद।
0: श्रोता, रामेछापको मन्थरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा भएको छ। जन्मेदेखि 59 महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेपछि नगरपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। 14 वडाका करिब 1600 बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिनुका साथै 42 खोप केन्द्र मार्फत नियमित सेवा सञ्चालन भइरहेको छ। स्वास्थ्य कर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र समुदाय बीचको समन्वयले सम्भव भएको यस उपलब्धिलाई दिगो बनाउँदै आगामी दिनमा पनि नियमित खोप सेवामा सबैको सक्रिय सहभागिता आवश्यक रहेको नगरपालिकाले जनाएको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रममा केन्द्रित भई हाम्रा सहकर्मी शंकर बरुवालले तयार पार्नु भएको यो रेडियो सामग्री।
2: रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा भएको छ। जन्मेदेखि 59 महिनासम्मका सबै बाल बालिकाले राष्ट्रिय खोप तालिका अनुसारको खोप प्राप्त गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा गरेको हो। गत शनिबार आयोजित विशेष कार्यक्रममा जिल्ला स्तरीय खोप समन्वय समितिका तर्फबाट जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार 14 वडामा लक्षित समूह उमेरका झण्डै 1600 बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिएको थियो। हाल नगरभित्र 42 खोप केन्द्रबाट नियमित खोप सेवा सञ्चालन भइरहेको छ। जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले स्वास्थ्य कर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका र समुदाय बीचको सहकार्यका कारण पूर्ण खोप तथा दिगोपना घोषणा सम्भव भएको बताउनुभयो। उहाँले अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि नियमित खोप सेवामा सबै पक्षको सक्रिय सहभागी आवश्यक रहेको उल्लेख गर्नुभयो।
3: वास्तवमा यहाँ धेरै कुराहरू पहिले आइसके, मैले थोरै प्राविधिक कुराहरू जोड्दै अगाडि बढाउन चाहन्छु। नेपालमा 2034 सालदेखि सुरु भएको यो खोप कार्यक्रम अब आजको दिनमा आइपुग्दा लगभग 50 पुरानो कार्यक्रम हो। त्यो भनेको 50 निरन्तर रूपमा हाम्रो स्वास्थ्यकर्मी साथीहरूले खोप लगाइरहनु भएको छ। स्वयंसेविका दिदीहरूले घरधुरी सर्वेक्षण गरेर प्रत्येक घर टोल गएर कोही बच्चा छुटेको छैन भनेर सुनिश्चित गरिरहनु भएको छ। र त्यसैको फलस्वरूप आज लगभग हामी 50 मुनिका उमेरका जति यहाँ उपस्थित छौँ सबैजना यो स्वास्थ्य अवस्थामा आएर यहाँ बोल्नलाई लायक भएको त्यो उहाँहरूकै योगदानको कारणले भएको हो। त्यसै गरेर उहाँहरूलाई सम्मान प्रकट गरिदिन हुन, ताली बजाएर सम्मान प्रकट गरिदिन हुन सम्पूर्णमा मजाको छ। अर्को हिसाबले पनि यो कार्यक्रम विशेष चाहिँ के हिसाबले पनि छ भने नेपालमा आयात हुने, नेपालमा हाम्रो बच्चाहरूले पाउने खोपहरू हजारौं किलोमिटर दूर भएको फ्रान्स, बेल्जियम, जर्मनी जस्ता देशमा यो खोपहरू निर्माण हुन्छ र त्यहाँको एउटा कारखानामा निर्माण भएको खोप प्लेन चढेर, पानी जहाज चढेर, गाडी चढेर हाम्रो स्वयंसेविका दिदीहरूको, स्वास्थ्यकर्मी साथीहरूको काँधमा चढेर हाम्रो बच्चाहरूलाई खोपिने क्रमसम्ममा पनि हामीले 1 डिग्री पनि तलमाथि टेम्परेचर हुन नदिएर त्यो कोल्ड चेन समेत मेन्टेन गरेर कोल्ड चेन समेत हामीले एकदम गुणस्तरीय रूपमा राखेर हामीले प्रत्येक बच्चालाई खोप लगाउँदैछौँ। यो आफैमा पनि एउटा अद्भुत जस्तो मैले चाहिँ प्रोग्रामको रूपमा यसलाई लिएको छु र यसको लागि, यसको सफलताको लागि आज हामी यो हलमा स्वास्थ्यकर्मी मात्रै छैनौँ। त्यो भन्नुको अर्थ चाहिँ स्वास्थ्यकर्मी मात्रैले चाहेर हाम्रो सम्पूर्ण बच्चाले सबै खोप पाउने अवस्था रहँदैन। त्यही भएर पनि हामी यो आज हलमा स्वास्थ्यकर्मी पनि छौँ, स्वयंसेविका दिदीहरू हुनुहुन्छ, जनप्रतिनिधिहरू हुनुहुन्छ, शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, विभिन्न तह र तबकामा काम गर्ने संघ संस्थाको प्रतिनिधिज्यूहरू हुनुहुन्छ। यो हाम्रो समग्र प्रयासबाट नै बच्चाहरूले यो खोप चाहिँ पूर्ण रूपमा पाउने सुनिश्चितता गर्नको लागि हामीले प्रत्येक वर्ष यसरी काम गरिरहेको छौँ र यो आगामी वर्षहरूमा पनि यो निरन्तर रहनेछ भन्ने पनि मैले यहाँबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र स्वयंसेविका दिदीहरूको हकमा मैले थोरै मात्रै एउटा कुरा के जोड्छु भने भलै पैसाको हिसाबले, वेतनको हिसाबले हजुरहरूले कम सुविधा पाउनु भयो होला, मैले चाहिँ अथवा हामीले धेरै सुविधा पाएको होला, तर हजुरहरूले जुन सम्मान र सद्भाव पाउनु भएको छ त्यो फेरि हामीले पाउन सकेका छैनौँ। गएको 2082 सालमै विश्व स्वास्थ्य संगठनले संसारभरिमा नेपालको मात्रै होइन संसारभरिमा स्वास्थ्य सेक्टरमा सबभन्दा राम्रो काम कसले गरेका छ भनेर पुरस्कार दिँदाखेरि नेपालको स्वयंसेविका दिदीहरूले चाहिँ पब्लिक हेल्थ च्याम्पियन एवार्ड पाउनुभएको इतिहास हामीसँग छ। धेरै भएको छैन 2082 सालमै। त्यही भएर तपाईँहरूले पाउनुभएको सम्मान, तपाईँहरूले पाउनुभएको कदरको पनि हामीले विशेष ग्राह्यता दिनुपर्छ, विशेष ग्राह्यता छ भनेर मैले चाहिँ अनुरोध गर्न चाहेँ र अघि पनि हाम्रो प्रवक्ताज्यूले भने अनुसार यो अहिले हामी एकदम राइट टाइममा नगरले एउटा प्लान पनि गरिरहेको बेला, वार्षिक कार्यक्रम र नीति तर्कमा गइरहेको बेलामा मैले चाहिँ नगरको हाम्रो नगर प्रमुखज्यू लगायत सम्पूर्ण कार्यपालिका सदस्यहरूसँग एउटा विनम्र अनुरोध मात्र के गर्न चाहन्छु भने आगामी आर्थिक वर्षको लागि मन्थली नगरपालिकामा भएको मन्थली अस्पताललाई कमसे कम हाम्रो जिल्लाको मात्रै होइन नेपालकै एउटा उत्कृष्ट खोप केन्द्रको रूपमा हामीले विकास गरौँ, त्यसको लागि के पूर्वाधार चाहिन्छ त्यसमा चाहिँ थोरै बजेट विनियोजन गरिदिनु भयो र थोरै चाहिँ कार्यक्रमहरू ल्याउन सक्यौँ भने त्यसले पक्कै पनि हाम्रो रामेछाप र मन्थलीको समग्र पहिचानलाई पनि नेपालभरिमा यसले चाहिँ उजागर गर्छ भन्ने मैले अनुरोध गर्न चाहे। र त्योभन्दा बाहेक चाहिँ जनस्वास्थ्य कार्यालय खोप समन्वय समितिको तर्फबाट चाहिँ फेरि पनि सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिँदै यो पूर्णखोप कार्यक्रम चाहिँ को सफलताको शुभकामना पनि र अब चाहिँ वडा र पालिका चाहिँ पूर्णखोप हुन गइरहेको अवस्थामा सम्पूर्ण विभिन्न तहमा खोप समन्वय समितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै मेरो मन्तव्य यही पुग्याउँछु। थ्याङ्क यू, धन्यवाद।
2: नगरपालिकाका प्रमुख एवं खोप समन्वय समितिका संयोजक लव श्रेष्ठले पुनः खोप सुनिश्चित घोषणा उपलब्धिको महत्वपूर्ण चरण भए पनि यसको दिगोपना अझ चुनौतीपूर्ण पछि रहेको बताउनुभयो। सबै सरकारवाला निकाय, स्वास्थ्य कर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदाय बीचको सहकार्यलाई थप सुदृढ बनाउनु पर्ने उहाँले जोड़ दिनुभयो।
4: खोप सुनिश्चित घोषणाको इतिहासले पनि केही केही कुराहरू देखाइयो। 34 साल अगाडिदेखि हामी निरन्तर रूपमा लागि परेको झन्नै 49 वर्ष मितिले पुग्ने अवस्थामा पनि हामी फेरि यही कुरामा दोहोऱ्याएर राखेको छौं भने यो कति महत्वपूर्ण रहेछ र राज्यले यसलाई किन प्राथमिकता नदिएको दिएको रहेछ भन्ने कुरा अहिले बुझ्नुपर्छ। हेर्दाखेरि सामान्य कुरा देखिन्छ, के हो र यो काम निरन्तर हुने भन्ने हो, तर मानव जीवनको इतिहासमा सृजना भइसकेपछि त्यसको स्थायित्व दिन र त्यसलाई जीवित निरन्तर राख्नको लागि चाहिने विभिन्न कुराहरू राज्यले आफैले त्यसको स्रोत उत्पादन गरेर त्यसको बिक्री वितरण त्यसलाई पुर्याउन नसके पनि दाताहरूसँगको समन्वय सहकार्य सद्भाव राष्ट्रियताको सवालमा जोडेर जुन कार्य गर्नलाई अगाडि बढेको छ यो तपाईँ हाम्रो महत्वपूर्ण कुराहरू हुन्। त्यसकारण विवरणको हिसाबले मन्थली नगरपालिका अघि नै घोषणामा भनि पनि सक्नुभयो, केशवजीले स्वास्थ्य प्रमुखज्यूले पनि केही कुराहरू अगाडि सार्नुभयो। पर्सेन्टको हिसाबमा कमी कमजोरी भए पनि डाटाको हिसाबमा कम भए पनि हाम्रो यो सुनिश्चित अनिवार्य पक्का छ भन्ने कुरा विवरणले पनि देखाइसकेको छ। जसरी अघि स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूले राखेको गुनासो उहाँहरूको योगदान त्यसले पनि एक खालको विवरण अगाडि आएको छ, त्यसलाई आधार मानेर अगाडि जगाएको छौँ हामी। यो किन महत्वपूर्ण छ भन्दा मान्छेहरूमा लाग्ने विभिन्न रोगहरूको न्यूनीकरणका कुराहरू यसमा जोडिँदै जाने रहेछन्। फरक क्षमता भएका मान्छेहरूलाई त्यो नहुनको लागि पनि यो खोपले एउटा टेवा पुग्ने रहेछन्। मान्छेमा आफ्नो आत्मबल वृद्धिका कुराहरू, दिगो लक्ष्यका कुराहरू लिनलाई अलि बढी शोषण शक्तिका कुराहरूलाई पनि यसले जोडेर जान सकिने रहेछन्। गम्भीर रोगहरू लाग्नलाई यसले रोकथाम गर्ने रहेछन्। जोखिम जे कुराहरू पर्छन् त्यो कुरालाई रोकथाम जोखिम नपरोस् भनेर काम गर्दै गर्दै जाँदाखेरि परिहाल्यो भने त्यसको थप विवरणहरू र थप उपायका कुराहरू पनि खोजी गर्दै जाने कुराहरू हुन्छन्। महामारी नफैलियोस् भन्ने अब प्रसङ्ग उठ्न पनि सक्छ, महामारी यही खोपले चाहिँ भएन र भन्ने, तर आफ्नो यसभित्र देशभरिबाट हुने र बाहिरबाट केही संक्रमण आउने कुरामा फरक हुने रहेछन्। मल बिउका कुराहरू जोडेर आउने, औषधि उपचारकै कुराहरू पनि जुन क्षेत्रले जुन ठाउँले उत्पादन गर्छन् त्यसको खपत किन्नेमा मात्र होइन त्यसको दोहोर गर्नको लागि रोगका कुराहरू, बिउ बिजनका कीटनाशकका कुराहरू पनि जोडेर कसरी जान सक्छ, यही कुरा गरेको कारणले पनि जो देश जुन मुलुकले आफ्नो भित्रबाट त्यो खालको सृजना गरेर उत्पादन गर्न सकिँदैन अरूको परनिर्भर पर्दाखेरि दुवै कुराहरू राम्रो कुराहरू पनि जोखिममा लिएर हामीले कार्यान्वयन गर्नुपर्ने, परीक्षण नै भए पनि त्यसलाई लिएर काम गर्दाखेरि राम्रो नराम्रो जे पनि आउन सक्ने यी कुराहरूलाई हामीले अलिकति समन्वय गरेर जानुपर्छ भन्ने हो। अब यो अरू विकासका कुराहरू, समृद्धिका कुराहरू मैले यहाँ जोडिन, किनभने हामीले सभा गर्दैछौँ, त्यो सभामा सबै समुदाय तहको कुराहरू सकेको जति वडाले सम्बोधन गरेर ल्याउनुहुन्छ, बाँकी नसकेको केही छ भने हामी सम्बोधन गर्नेछौँ। अघि केही गुनासोहरू अगाडि आएका छन्, यसलाई प्राथमिकता दिनुपर्छ भनेर हामी थोरै लागेका छौँ। अघि केशवजीले पनि भन्नुभयो, केही केही कुराहरू प्राथमिकताका आधारमा हामी बालमती शासनयुक्त नगर भएको कारणले गर्दा पनि त्यो भित्र पर्ने इन्डिकेटरहरूलाई प्राथमिकता दिने कुरामा हामी लागेका छौँ। तर सङ्घ प्रदेश स्थानीय तह तीन तहको सरकार हुँदाखेरि स्थानीय तह भनेको जसरी अघि स्वयंसेविका बहिनीले भन्नुभयो, हामी तल्लो लेभलबाट काम गर्ने मान्छेको भावना कसले बुझ्ने भने जस्तै स्थानीय सरकारको भावना कसले बुझ्ने भन्ने कुरा हामीले सङ्घ प्रदेश सरकारलाई पनि अनुरोध गर्नुपर्ने रहेछ। के राज्यले कहाँ छ त कमजोरी, त्यो कमजोरीलाई विकास गर्ने कुरामा, शिक्षा स्वास्थ्यको कुरामा जसरी नगरले प्राथमिकता दिएर हामी अगाडि आएका छौँ, त्यो कुराहरू जोड्ने आफ्नो स्थानीय तहको त्यो खालको स्रोत र साधन पर्याप्त मात्रामा नहुनु, हामीले खोजी गरेको ठाउँमा त्यो जोडेर नआउनु, यो पनि एउटा समस्याकै कुरा हो। त्यसकारण पनि हामीले जे परिकल्पना निर्वाचित हुँदाखेरि गरेका थियौँ, हामीले झन्डै चार वर्ष अगाडि त्यो सबै परिपूर्ति गर्नको लागि हामी जे सक्छौ लागेका छौँ, जति प्राप्तिफल आउँछ त्यसलाई हामी स्वयमै हामीले अपनत्व लिएर अगाडि जानेछौँ। त्यसकारण स्थानीय तहको जनप्रतिनिधि, नगरवासी, नगरपालिकाको सम्पूर्ण संरचनाहरू एकजुट भएर अगाडि बढेका छौँ। शिक्षा स्वास्थ्य पहिलो प्राथमिकता हो, यो प्राथमिकतालाई हाम्रो नगरको क्षमताले भ्याएको सम्मको कुरालाई जोडेर जाने कुरामा कुनै कमजोरी हुँदैन, कुनै कमजोरी भयो भने त्यो ठाउँमा परिपूर्ति गर्न हामी सबै लाग्नेछौ भन्दै नगरभित्र झन्डै 165 जना स्वयंसेविका दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूको भावनालाई कदर गर्ने कुरामा हामी लाग्नेछौ।
2: कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले स्वास्थ्य सम्बन्धी जनचेतना बढ्दै जाँदा बाल बालिकामा नियमित खोप लगाउने दर उल्लेखनीय सुधार भएको बताउनुभयो। मन्थली नगरपालिका जिल्लाका अन्य स्थानीय तहका लागि उदाहरणीय बनेको उल्लेख गर्दै उहाँले पुनः खोप सुनिश्चित दिगोपना सहित स्वास्थ्य तथा विकासका अन्य सूचकमा समेत अग्रणी रहन सुझाव दिनुभयो।
5: नगरपालिकाद्वारा आयोजित पूर्ण सुनिश्चितता तथा दिगोपना दुईटै यो वडा पनि नगरपालिका पनि घोषणा सभाका आदरणीय अध्यक्ष एवं
6: मन्थली नगरपालिकाका प्रमुखज्यू, यो कार्यक्रमको आफ्नो अतिथि जनाइरहनु हुने मन्थली नगरपालिकाको आदरणीय उपप्रमुखज्यू, यो कार्यक्रमलाई भव्य र सभ्य सफल पार्न आउनुभएका सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, राजनैतिक दलका आदरणीय नेतागणहरू र यो कार्यक्रमलाई अवरात र खट्ने जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृतज्यू, स्वास्थ्य कार्यालयका प्रमुखज्यू र जुन तलै तहदेखि काम गर्नुहुने आदरणीय स्वयंसेविका दिदीबहिनीहरू र समस्त स्वास्थ्य कर्मचारीज्यूहरू, रामेछाप जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्षज्यू लगायत सम्पूर्ण पत्रकार मित्रहरू सबैलाई जिल्ला समन्वय समिति रामेछापको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँलाई अभिवादन गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु। धेरै कुरा त स्वागत मन्तव्यदेखि अहिले हाम्रो नगरपालिकाका प्रवक्ता, पछिल्लो चरणमा नगरपालिकाका उपप्रमुखज्यूसँग बोल्दा सम्पूर्ण विषयवस्तुहरू चाहिँ खोपका विषयमा स्थानीय सरकारले गरेका कुराहरूमा सबै कुराहरू आइसकेको जस्छ। म त्यतातिर जान कि जुन हामीले नगरपालिका आज रामेछाप जिल्लाको 8 नगरपालिका मध्ये आज अन्तिम चरणमा मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गर्न आज हामी सफल भएका छौं, त्यो मानेमा पनि जिल्ला समन्वय समिति रामेछापको तर्फबाट र खोप चाहिँ समन्वय समिति रामेछापको सहसंयोजकको तर्फबाट म नगरपालिकाका आदरणीय सबै चाहिँ प्रमुखज्यू, उपप्रमुखज्यू र योसँग सम्बन्ध काम गर्नुहुने सबै सबैलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्न चाहन्छु। यो खोपका विषयमा धेरै कुराहरू चर्चा परिचर्चा गर्नुभन्दा पनि हामीलाई लाग्दछ कि अलिकति हामीले चाहिँ केही कुराहरू बुझ्न जरुरी छ कि यहाँ 2034 सालदेखि हालसम्म यो खोपका विषयमा, खोपका चरणहरूको विषयमा केही जानकारी भयो, त्यो कुराहरू पनि सान्दर्भिक छ। र विगतमा 3 कार्यकालको चाहिँ अवस्थाहरू थियो जहाँ राणाकाल, पञ्चायतकाल र बहुदल, त्यसपछि अहिले आएको जुन लोकतान्त्रिक गणतन्त्र जहाँ चाहिँ हामीले 3 सरकारको कल्पना गरेका थियौं, त्यही आधारमा आज स्थानीय सरकार जहाँ हाम्रो घर दैलोमा भेट्ने सरकार छ, त्यही सरकारको मातहतमा हामीले धेरै कामहरू यो पूर्ण खोपदेखि लिएर नगरपालिका र वडाहरूबाट गर्ने जुन सेवा प्रभावका कामहरूदेखि लिएर जनताका सबै कुराहरू हामीले चाहिँ यो स्तरबाट पूरा गर्ने जुन प्रयत्न गरिरहेका छौं, आगामी दिनमा पनि यही ढंगले चाहिँ मन्थली नगरपालिका रामीछाप जिल्लाको निकै अब्बल नगरपालिका साबित भएको छ। नगरपालिकाका नगरपालिका महासंघ जिल्ला समन्वय समितिले पनि असल अभ्यासको कार्यक्रममा रामीछाप जिल्लाबाट नगरपालिकाको मध्ये यो नगरपालिका छनौट गरेर आफ्ना क्रियाकलापहरू अगाडि बढाउने एउटा जुन मार्गदर्शन जुन यहाँकै चाहिँ कारणबाट आज मन्थली नगरपालिका अगाडि बढिरहेको छ। यसका सेवा प्रवाहका हिसाबले, यसका काम कारवाहीको हिसाबले र जनस्तरसम्म पुग्ने सबै क्रियाकलापको हिसाबले अब्बल छ। आगामी दिनमा हामीलाई लाग्दछ पूर्ण खोप त हामीले सुनिश्चित गर्यौं, तर धेरै कुराहरू हामीलाई लाग्दछ खोप मात्रै नभएर हामीले चाहिँ धेरै कुराहरू जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट यो नगरपालिकालाई र जिल्लालाई जुन खालको चाहिँ आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू छ उहाँले राजिन्नु भनिकन, किनभने मैले रानीछाप जिल्लाको सबै वडा र सबै गाउँपालिकामा हामीले यो पूर्ण खोपको चाहिँ विषयमा यसका प्रक्रियाहरू यसका चरणहरूको विषयमा जहाँ हामीले चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालयको दिपेन्द्र सर र विभु झा सर सँगै गएर त्यसका सबै पक्षहरू बुझ्ने एउटा अवसर पनि पाइयो। धेरै कुराहरू यहाँहरूले स्वास्थ्य क्षेत्रमा जुन सिंहदरबारको काम चाहिँ अहिले वडा स्तरसम्म टोल टोल बस्तीसम्म निकै ठूलो चाहिँ प्रगति भएको निकै ठूलो फड्को मारेको अवस्था छ भने स्वास्थ्य क्षेत्रमै ठूलो फड्को मारेको छ। त्यस कारण पनि किनभने स्वास्थ्य क्षेत्रको अत्यन्तै महत्वपूर्ण जुन संवेदन चाहिँ क्षेत्र हो त्यो माने पनि त्यहाँ काम गर्ने चाहे स्वयंसेवक चाहे हाम्रो क्षेत्रमा होस् चाहे अन्य चाहिँ कर्मचारीहरूको क्षेत्रमा होस् केही नीतिगत कुराहरू हामीले आफ्नो स्थानीय सरकारमा पनि हामीले प्रदेश सरकारमा पनि र संघीय सरकारमा पनि केही नीतिगत कुराहरू संशोधन गरेर केही नयाँ व्यवस्थापन गर्न जरूर छ भनेर हामीले जिल्ला समन्वय समितिको तर्फबाट यो विषयहरूमा हामीले आफ्नो भूमिकाहरूमा हामीले हाम्रा चाहिँ धारणाहरू राख्दै आएका छौं र त्यो राख्ने क्रममा धेरै कुराहरू एउटा सहजीकरण गर्ने त्यसलाई अगाडि बढ़ाउने जुन कामहरू पनि सम्बन्धित तत्त्व निकायहरूबाट तत्त्व मन्त्रालयबाट त्यो कामहरू भएकै छ। त्यसो भएको हुनाले यहाँहरू मन्थली नगरपालिका अझै आगामी दिनमा यो स्वास्थ्य क्षेत्रमा मात्रै नभएर हरेक कुराहरू रामेछाप जिल्लाको एउटा चाहिँ नमूना बनाउने कुराहरूमा यहाँ बालमती शासन एउटा वडा नगरपालिका घोषणा भएको छ भने अरू कुराहरू पनि रामेछाप जिल्लाको अरू सातवटा पालिकाहरूमध्ये सातवटा स्थानीय तहमध्ये यो चाहिँ मन्थली नगरपालिका सदरमुकाममा भएको हुनाले यसले धेरै कार्य सम्पादनहरू धेरै कुराहरू निकै नयाँ ढंगले कामहरू गरिरहेको छ। चाहे स्वास्थ्य क्षेत्रमा होस्, चाहे भौतिक पूर्वाधार क्षेत्रमा होस्, चाहे हरेक क्षेत्रमा होस्, विपदको क्षेत्रमा होस्, अरू क्षेत्रहरूमा पनि यो नगरपालिकाले उल्लेखनीय चाहिँ योगदान पुर्याएकै छ र महत्वपूर्ण भूमिका आफ्नो चाहिँ वडा तहसम्म जहाँ टोल बस्तीसम्म सिंहो घरसम्म दूरदराज रहेका आफ्ना चाहिँ क्षेत्रहरूमा पनि निकै ठूलो चाहिँ आफ्ना सेवा प्रभाव चाहिँ गरिरहेको छ। त्यो मानेमा पनि जिल्ला समन्वय समितिको तर्फबाट यो मन्थली नगरपालिकालाई म हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि तपाईँहरूले गर्ने जुन कार्य सम्पादन छ यो स्वास्थ्य क्षेत्रलाई आफ्नो चाहिँ सरकारले स्थानीय सरकारले तपाईँहरूको चाहिँ नगरसभा नगर चाहिँ जुन एउटा कार्यपालिकाको बैठक हुँदै नगरसभाको अधिवेशन आइरहेको छ त्यसमा हामीले गर्नुपर्ने यो क्षेत्रलाई अगाडि बढ़नुपर्ने कुराहरूमा यहाँले धेरै कुराहरू पनि अघि प्रवक्ता उपप्रमुखज्यू र पछि अहिले चाहिँ अन्तिममा नगर प्रमुखज्यूले पनि नीतिगत क्रममा यसलाई व्यवस्थापन गर्ने कुरो स्थानीय सरकारको तर्फबाट यहाँले पक्कै नै प्रतिबद्धता गर्नुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु। यति कुरा राख्दै पूर्ण रूपमा यो मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चित भएको अवसरमा जिल्ला समन्वय समितिको तर्फबाट आगामी दिनमा पनि गर्नुपर्ने हाम्रो तर्फबाट सहजीकरण गर्ने कुरामा हाम्रो सधैँ यो नगरपालिकालाई साथ रहनेछ र त्यही साथसाथ यो नगरपालिका पक्कै नै बागमती प्रदेशको हरेक क्षेत्रमा चाहिँ पहिलो नगरपालिका र पहिलो स्थानीय तह हुनेछ भन्ने आशा अपेक्षा राख्दै पूर्ण रूपमा म यहाँलाई शुभकामना व्यक्त गर्दै म धन्यवाद दिँदै मेरो आफ्नो छोटो भनाई यही अन्त गर्छु। हस्त धन्यवाद, नमस्कार, अभिवादन।
2: कार्यक्रममा नगर स्तर राजनीति दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणाको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयन र दिगोपनाका लागि आवश्यक सुझाव दिएका थिए।
0: रामेछापको मन्थरी नगरपालिका पुनः खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रममा केन्द्रित भई तयार पारिएको रेडियो सामग्री सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थरीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थरी नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0485900 18 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौ। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
9: सम्पर्क नम्बर 0485401443 98 63 023 422।
10: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
10: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
10: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
10: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
10: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। हावाहुरी चलेको बेला के गर्ने?
11: घरको झ्याल र ढोका बन्द गर्ने,
10: आगोका स्रोतहरू बन्द गर्ने,
11: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
10: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
11: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
10: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
11: हावाहुरी चलेको बेला के नगर्ने,
10: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
11: बिजुलीको तार लत्रिएको छ भने नछुने,
10: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
11: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
10: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
15: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
14: हुर्केकै गिरिराज चल्ला 150 मा?
15: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
16: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स। विराज किसान को साथी
17: पोषक पेलेट दाना को रामेछाप को लागि आधिकारिक विक्रेता
16: प्रोप्राइटर जय मानन्दर फोन 0848 540 239 0848 540 533 र 98 540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
18: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
19: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
18: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
19: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
18: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
19: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
18: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
19: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
18: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
6: लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
10: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
10: त्यसो भए ध्यान दिएर सुन्ने।
11: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
10: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
2: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0448-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: हजुरको रेडियो 102.1 मेगा।
12: भिजिट भिसामा ओमान जान लागेका 27 महिला विमानस्थलबाट नियन्त्रणमा। यस वर्षको प्री मनसूनमा 45 वर्ष यताकै धेरै पानी। मनसून भित्रनु अघि सरकारको उच्च सतर्कता।
13: अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
12: सामाजिक सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी, आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न रासोपाका कार्यकर्ताहरूलाई निर्देशन, चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
14: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह अपील गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
12: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग, पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25,88,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,
15: तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
12: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बीको खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
16: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
12: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ़दै जानु दुखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
17: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी पहिरो र रूबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसम विदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकै पटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
13: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो, र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिया छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ। मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
17: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसबीच सामुदायिक सूचना नेटवर्क CIN-ले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेल्लो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा सम्बन्धमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएन को सामाजिक सञ्जाल फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन यूट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुढलाकोटीले बताउनुभयो।
18: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिका राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहितात्र रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
17: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने र लेबी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था पन प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
14: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी अलैची अदुवा बेसार कफी स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
17: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा दम्पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्चियोट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
19: हामीले अनुसन्धान गरिरहेछौँ। अब उहाँहरूले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ। फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ, त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने, त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउन उहाँ राख्यौँ।
17: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधि जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द शुरू भए ता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्ज गोविनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
12: सुशीला श्रेष्ठ। हजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
20: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
12: यातायात खर्च र समयको बचत रिपोर्ट सँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,00,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुण्डावासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
3: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरख बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सर्मुका मार्दरीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
20: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदम सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँडेर आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
3: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्नावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका पूर्णवासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुसी भएका छन्। जगन्नाथ गाउँपालिका साथ नाराकोटका तपेन्द्र भण्डारी।
4: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन पुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यहाँ पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। हजुर त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो गाह्रो हुन्थ्यो, कहिले 2 दिन कुर्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नभए हामी बेलुका घर पुग्यो भनेपछि 2-4 हजार।
3: कुर्ना क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही।
5: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र शुरू भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता शुरू गर्यौं र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ। आदिले फिर्ता गर्छौँ, हामीले घरमा बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीले सीमित स्रोत साधनले सकिरहेको छैनौँ र सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेका छौँ।
3: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 मा राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ। शर्मिला रोकाया, CIN, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
12: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा।
23: तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
12: भोलिभन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: आफ्नो डीटीएच सेवा डिश होम
1: डिशो खुशीको कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
4: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
5: हाम्रा दुख नै त सरकारी खेती गरी छौँ र पानी पिग्रला अखन त यी हाम्रो खेती
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
10: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भनेको
11: यहाँलाई हार्दिक धन्यवाद छ
10: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोसममा पुगेर होस् केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ
11: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ
10: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो
11: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन म सोतै जान्छु होइन त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु
10: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो तर यो सचिवालयमा पर्यो हजुर सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ तपाईँको चाहिँ कस्तो खालको छ
11: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो एकल फोनमा म फोन उठाइदिन्छु आफै उठाउँछु मैले म मन्त्री हुँदा पनि हिजो पिएसीएको सेवा दिन मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो
10: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ
11: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो जुनसम्म त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन त्यसले गर्दा जनता त खुसी हुँदैन रिसाउँछ उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन तर म सुनिदिने काम गर्छु त्यसमा पनि एउटा आधार हो मेरो
10: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मानिज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगता यस्ता कुराहरू बढी आउने गर्छ
11: जनता होइन अनेकौं किसिमका समस्या हुन्छ नि त समाजमा भएका घटनाहरू होइन आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु
10: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ नि भन्दा
11: आम लोकले आम जनता
10: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
11: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ
10: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
11: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
10: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दैन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
11: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो, होइन? त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
10: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर। भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
11: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफलले भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ। जनताका जल्ला बल्ला थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौँ, आन्दोलन पनि जारी राखौँ। जुन किसिमको सामान्य प्रधानमन्त्री बारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। हामीले भनेको छौँ, रेकर्डबाट नै हटाउनुपर्छ, हामीले भनिरहेका छौँ। यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने बिटेकोलाई अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
10: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनु हुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
11: अनि सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यसकारण हामी त्यो पर्खिरहेका छौँ।
10: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो, त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको ओरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर।
11: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि, होइन? सब आम नेपाली जनतालाई थाहा छ नि त। हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि।
10: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटकपटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक?
11: हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या। अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन, होइन? तर चिज हो, मलाई के लाग्छ, रवि लान्छाले यसो भन्नुभयो जस्तो मलाई लागेको छैन। अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
9: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। पिजिक भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। र फिफा विश्वकपमा समूह बी को खेलमा भोलि बिहान सहआयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस्त, आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
12: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
13: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
14: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
15: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892। र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा समय छैन नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै छैन
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने जुन टमाटर ल्याएर भजन गर्ने मेरो काम त्यस्तो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्ने किसान उयो नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेक्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान भूटान म्यानमार थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्तै पाइन्छ बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ विशेष गरी तराईका फाँडदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नादार हुन्छ जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन् औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो। हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकोटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौं। यहाँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौं, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडाका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेकै पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौं भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेकबहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमा रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ पन्टलापुर घाम लागिराखेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौं र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि। र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरेकै पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला र यस्ता धेरै ठाउँहरू पनि छन् र हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौं भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ। र हामीले अगाडि पनि भनिसकेका छौं टेकबहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ, भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखो के चाहिँ छ, भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी

0: हामी एभोगाडो खेती केवल चार वर्ष देखि सुरु गरिरहेका छौँ। हाम्रो 1200 बिरुवा भन्दा बढी हामीले लगाएका छौँ, देख्न सक्छौँ यहाँ। हाम्रो 200 भन्दा बढी यो साल फुल खेल्न सुरु गरेको छ र अहिले हामी फुल खेल्ने बेलादेखि नै यो हामीले फुल खेल्ने फुल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उ गरिरहेका छौँ। यसको किन झर्छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मिहिनेत गरेका छौँ। यो पौष्टिक आहारले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायतबाट ल्याएका छौँ। यो चाहिँ किर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हौँ र यो असाध्यै राम्रो छ। यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली, रामेछाप, ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्गानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भातभटेनी, बिगमाड, सेलवेज, अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा, यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ। यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्जमा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ। यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ। यो हाम्रो लागि चुनौतीको विषय छ, अवसरको विषय छ र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि, तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ बाह्रै मासे भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ होसियारीको साथ काम गर्दैछौँ र यसको लागि हामीले गाउँपालिका, प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भनेर यसको खोजी गरेका छौँ। रोग, यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ। यसको लागि हामीले असाध्यै मिहिनेत गरेका छौँ। यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने, त्यहाँ खान पनि पाउने, यसको जुसहरू पनि त्यहीँ खान पाउने एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ। अब हाम्रो यो अर्ग्यानिक हो, यसमा केही के अरे अर्थ केही छैन, त्यस कारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस्, आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस्, राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस् र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो, त्यस कारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ। यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है र अब फल्दैछ, तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ। यो फल्न सुरु गरेको छ, अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ।
1: हजुर, पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ। बगैँचालाई हामी करिब करिब 1-2-3 राउन्ड चाहिँ घुमिसकेका छौँ। कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ, कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो

0: जानकारी लिने प्रयास पनि गरेका छौँ। यसरी मजाले फुलिराखेको छ, मौरीहरू सँगसँगै झुन्डिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा सांकेतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ। मजाले फुलिराखेका छन्, माथि माथि यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो पराग सेजनको लागि मौरीले सपोर्ट गरिराखेका छन्, हामीले यो पनि देखिराखेका छौँ। र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फल्ने तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे र यो साल चाहिँ अब राम्ररी फल्ने तयारीमा छन् धेरै जसो बोटहरू र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ। र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
1: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गर्यौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबसोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो। विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने, त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ। बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन, त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नु भएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ, यो चाहिँ यसमा चाहिँ यस्तो कमी यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ, यसको चाहिँ विभिन्न परिकार बनाएर जुस अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ, अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ। त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा। र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो, यसका चाहिँ समस्या, यसका चाहिँ राम्रो चिज, यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ, यसको अब बिस्तारी हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउने छौँ र तपाईँहरूले यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ, बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनु पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग बिरुवा लगाउन मल हाल्न मल बनाउन र ग्राफ्टिङ गर्न ग्राफ्टिङ र रोप्न रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन सस्तो भयो भने यो नेपाली सबैले खान्छन् त्यस कारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के अरे रोपौँ हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ अब हामीले चाहिँ यसको केही समस्याहरू रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन् ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस् गुणस्तरीय एभोकाडो लगाउनुहोस् त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भए पनि भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ हेर्न सक्नुहुनेछ तपाईँहरूले हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ यो असाध्यै राम्रो छ यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ हजुरहरूले सिधा सम्पर्क गर्न हुन सक्नुहुनेछ गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 9841-5534 र 9841-5534 र 9841-5534 यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा ग्राफ्टिङ बिरुवा फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र प्राविधिक सहयोग पनि गर्न सक्छौँ त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ तपाईँहरूको घर खेत आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
2: कैयराम नेपालको मध्य पहाड भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकि देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृंखलाको समय सकिने सक्दो छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विज्ञान सम्बन्धी निकाय मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौं। जसको लागि यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन एसएमएस वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति सुरेशको रहौ। कृषि कर्म गरौं। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
6: सूचना
7: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
6: जिल्ला अस्पताल रामेछाप। दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9869043230, 9767065249। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नुभएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: हजुरको रेडियो 102.1 MHz।
7: प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ
8: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
7: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
9: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो जोखिमको आकलन, त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
7: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
10: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभरोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
7: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री सोनी मुवागलेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
11: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं। हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
7: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
11: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने व्यवहारा म स्पष्ट गर्न चाहन्छु।
7: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
12: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्साभेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
7: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
13: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफडीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौ।
7: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
9: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ, होइन, कतिपयसम्म खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि। ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
7: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
9: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
7: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यस पटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
9: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
14: र अब अन्त्यमा चाहिँ यो अघिल्ला अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
9: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अब दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने हो है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेछौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामीले।
7: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानको राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
15: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छिन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
7: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अभी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
2: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
2: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
2: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मासे फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
4: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावाहुरी चलेको बेला के नगर्ने
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
4: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
4: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

0: ओहो कहिले आयो भानिजी विदेशबाट?
1: हिजो आगो मामा, हिजो यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आगो मामा।
0: लु लु लु नानी हो चम्ची ल्याऊ, यता ल्याऊ, बाबु रहनु आएछ विदेशबाट।
2: बस्नुहोस् बस्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: टन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल विकास नेपाल।
3: म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोज

0: पालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिर्सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुकुटमा।
3: लौ केको चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
3: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
7: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल पुरकोट सिन्धुली।
10: सम्पर्क नम्बर 0475904660, 9962965998।
3: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर
12: सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
13: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
12: जिल्ला आर्थिक गणना कार्यालय रानी छाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
9: सम्पर्क नम्बर 0845410043 98630243422।

0: हजुरको रेडियो 102.1 MHz।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। गृहमन्त्री सुदन गुरूङले मनसुन जन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभएको छ। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि

को प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले फैसला कार्यान्वयनमा देखिएका कानूनी प्रक्रियागत तथा संस्थागत अवरोधहरूको समीक्षा गरी आवश्यक सुधारका पहल गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनु भएको। फैसला कार्यान्वयनसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको जवाफदेहिता अभिवृद्धि गर्दै अदालतले तोकेको समय सीमाभित्र कार्यान्वयन सुनिश्चित गर्न आवश्यक समन्वय र अनुगमनलाई थप सुदृढ गरिने उहाँको भनाइ छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व मन्त्री आरजू राणा देउबाले इमेल पठाउनु भएको छ। हिजो आएको टोली बुढानीलकण्ठमा रहेको देउबा निवास नपुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। नवयुवा आन्दोलनका क्रममा जलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले म्याद तामेल गरेपछि राणाले तीन दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले बिहिबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 रूपियाँको अनुमानित बजेट पेश गरेको छ। बिहिबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेश गर्नुभएको हो। महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न रू 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड रूपियाँ अन्य बाह्य व्यवहार हुने गरी उक्त बजेट ल्याइएको जानकारी दिनुभएको छ। चालू आर्थिक वर्ष 2082-83 लागि महानगरपालिकाले 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो। बजेटको सम्बन्धमा महत्वपूर्ण अंगको रूपमा रहेको आर्थिक वर्ष 2083-84 विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। बिहिबार 13 निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको। यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो। यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ। यद्यपि यसअघि उक्त विधेयक राष्ट्रिय सभामा छलफल भई राष्ट्रपतिबाट प्रमाणीकरण पनि हुनुपर्नेछ। प्रधानमन्त्री बालन शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग छलफल गरेको छ। बिहिबार कार्यदलले पूर्व प्रधानमन्त्री भट्टराईसँग छलफल गरेको छलफलका लागि संयोजक शाह सहितको कार्यदल टोली भट्टराई निवास पुगेको थियो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनु भएको छ। ललितपुरमा आज आयोजित एक कार्यक्रममा प्रमुख गुप्ताले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभएको छ। ब्याङ्किङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्नु र सहकारी संकट गहिरिँदै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढ़ाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। राष्ट्रपतिले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामी छानेपछि दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो। पहिलो महाधिवेशनका क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको थियो।
पदाधिकारीमा सभापति एक, वरिष्ठ नेता एक, उपसभापति तीन, महामन्त्री दुई, सहमहामन्त्री पाँच, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष दुईजना हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढ़ाएर 158 पुर्याएको राष्ट्रपतिले जनाएको छ। राष्ट्रपतिको महाधिवेशन यही असार 7-9 गतेसम्म चितवनमा हुँदैछ।

भ्रष्टाचार मुद्दा तयार गरेको जनाएको छ। आयोगका प्रवक्ता सुरेश नेपानीका अनुसार बोहराले झुटा शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी नियुक्ति लिएको भन्ने उजुरीमाथि अनुसन्धान गरिएको थियो। भिजिट भिसाका नाममा खाड़ी मुलुकतर्फ जान लागेका 27 जना युवतीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। बुधबार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमानको राजधानी मस्कतर्फ जान लागेका 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। 22 देखि 29 वर्ष उमेरसम्मका ती युवतीहरू भिजिट भिसा अर्थात पर्यटक का रूपमा विदेश जान लागेको भनिए पनि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। रामेछाप जिल्लाका 8 स्थानीय तह आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन्। संघीय र बागमती प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको पृष्ठभूमिमा यहाँका 2 नगरपालिका र 6 गाउँपालिका आगामी आर्थिक वर्षको बजेटलाई पूर्णता दिन अहोरात र खटिएका हुन्। संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार 10 गतिभित्र आफ्नो वार्षिक बजेट नगर वा गाउँ सभामा पेश गरिसक्नुपर्ने बाध्यता छ। रामेछाप जिल्ला अदालतमा चालू आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढ़ी रहेको तथ्य सार्वजनिक भएको छ। जिल्ला अदालत रामेछापले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले चालू आर्थिक वर्षमा सम्बन्ध विच्छेद सम्बन्धी 176 थान मुद्दा दर्ता भएको जानकारी दिनुभएको छ। तीमध्ये 115 थान मुद्दाको फैसला भइसकेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा अदालतमा विभिन्न प्रकृतिका 306 थान नयाँ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका 109 थान मुद्दा समेत रहेका छन्। यस अवधिमा देवानीतर्फ 205 र फौजदारीतर्फ 58 गरी कुल 263 थान मुद्दाको फैसला भएको छ। अदालतको वार्षिक कार्ययोजना अनुसार 323 थान मुद्दा फैसला गर्ने लक्ष्य रहेकामा हालसम्म 263 थान मुद्दा टुंग्याएर 81.41% प्रगति हासिल भएको जिल्ला न्यायाधीश नेपालले जानकारी दिनुभएको छ। रामेछापका नागरिकले गुणस्तरीय इन्टरनेट सेवा पाउन कठिनाई बिहोरिरहेको बेला नेपाल टेलिकमले निर्माण थालेको महत्वाकांक्षी अप्टिकल फाइबर नेटवर्क जोड्ने योजना भने वर्षौंदेखि अलपत्र परेको छ। बीपी राजमार्गको खुरकोटदेखि दोलाखाको चरिकोटसम्मको उत्तर दक्षिण सड़क आसपासका शहरलाई उच्च क्षमताको इन्टरनेट सेवा प्रदान गर्ने गरी निर्माण थालिएको उक्त आयोजना विगत केही वर्षदेखि अलपत्र छ। सिन्धुलीको सिन्धुलीमाढीमा जिल्ला तहमा रहेका जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीका इन्चार्जहरूसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी 1 दिवसीय अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ। वैदेशिक रोजगारी सम्बन्धी 1 दिवसीय अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम कमलमाई नगरपालिकाको आयोजनमा सुरक्षित आप्रवासन वैदेशिक रोजगारी सम्बन्धी 1 दिवसीय अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम कमलमाई नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत गरिएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउनका लागि प्रहरी प्रशासन र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कमलमाई नगरपालिकाले जानकारी दिएको छ। यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा मापन भएको छ। प्री मनसुन सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 3 पोषण मैत्री स्थानीय शासन प्रवर्धन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि महिला स्वास्थ्य स्वयंसेविका शिक्षक स्वास्थ्यकर्मी आमा समूहका प्रतिनिधि तथा सरकारवालाहरूको सहभागितामा आयोजित कार्यक्रममा पोषणको महत्व कुपोषण न्यूनीकरणका उपाय पोषण मैत्री स्थानीय शासनका शिक्षकहरू तथा स्थानीय तहको भूमिकाबारे जानकारी गराइएको थियो। रामेछापको रामेछाप नगरपालिका 7 तितेपातीबाट धूप उत्पादन गर्ने सम्बन्धी 3 दिने तालिम शुरू भएको छ। स्थानीय स्तरमा उपलब्ध जडीबुटी तथा वनस्पतिको उपयोग गर्दै आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले स्थानीय स्रोत र साधनको सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न यस्ता सिपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो।
उस्तो राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुर को रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहरी को पर्खाइमा रहनु भएका बस्नु भएका तपाईं तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मिठोको ढुकढुकी भर्खर 14/15 लागेको ह्यान्डसम ठिटो श्रोता समूह उपस्थित भइसकेको छु। आज पनि तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई आज विशेष विशेष विशेष बनाउनको लागि पनि भन्न चाहन्छु। अनि साथसाथै तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नेछु अनि तपाईँले नै पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्नेछु पनि भन्न चाहन्छु। त्यस्तै गरी रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मिठा रमाइला कुराकानीहरू पनि गर्नेछौ होइन, प्राय जसो यो रातको समयमा मिठा साहित्यहरू होइन मिठा मिठा कुराहरू गर्दै गर्दै अगाडि बढ्नेछौँ। त्यही भएर सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु, म्यासेज गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु है। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz अनि तामाको सिएफएम 95 MHz अनि त्यस्तै गरेर अनलाइनका माध्यम अनि हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्युज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामी तपाईँको माझमा छौँ। सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोस् ल, कार्यक्रममा सेयर गरेर पनि साथ दिनुहोस् ल पनि भन्न चाहन्छु अनि साथसाथै माया गरेर पनि साथ दिनुहोला है पनि भन्न चाहन्छु। मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछु पनि भन्न चाहन्छु होइन। जस्तै जुनको शीतलतासँग तिम्रो याद सल्बलाउँछ, यो मन त अझै पनि तिम्रै नाममा कराउँछ, सारा संसार निदाए पनि यो आँखाहरू बिउजै बिउजिँदैछन् होइन जस्तै छन् भनौँ। सारा संसार निदाए पनि यो आँखाहरू बिउजिँदैछन्, लाग्छ यो रातका प्रहरहरू तिम्रै साउतीसम्म पर्खिरहेछन् है। मिठा रमाइला कुराकानी हुन्छन् स त्यही भएर यस्तै यस्तै मिठा रमाइला रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु। तपाईँको माझमा एउटा मिठो मिठो मिठो गीत राखेर त्यसपछि आउनेछु तपाईँसँग कुराकानी गर्नको लागि। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एकदमै राम्रो मिठो रमाइलो पुरानो भाका राख्नेछु ल अनि कुराकानी गर्न आउनेछु। तिम्रै थिए कुनै बेलामा यो गीत तपाईँको
1: माझमा
0: सुरुवातमा विष्णु माझी अनि त्यस्तै गरेर यसमा आवाज दिनुभएको छ मोहन खड्काको सुमधुर आवाजमा गीत तपाईँको माझमा बेलाको समयमा तिम्रै थिए कुनै बेलामा

Tja, Gunnar, लेख रचनाहरू वाचन गर्छु पनि रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि म्यासेज गरेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहे यति बेला म म्यासेजतर्फ लाग्छु टिकटक लाइभमा प्राप्त म्यासेज एकैछिनमा वाचन गर्नेछु प्रायोरिटी हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजलाई दिउँ पनि भन्न चाहन्छ है सुरुवात प्रकाश के सुन्नुहुन्छ दाइ कार्यक्रम सुन्दैछु है एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम कति बेला कार्यक्रम आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु दाइ भन्नुहुन्छ लाउँथे माया घातै घात भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ त्यस्तै गरेर जसरी भए पनि राखिदिनुहोस् है भन्नुहुन्छ यो गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ दाइ हिजो त हजुरको लागि के भएको लास्टमा इन भयो भन्नुहुन्छ लाइभ लाइभ आफै इन भयो हजुर कहिले काहीँ सफ्टवेयरको प्रब्लम आउँछ होइन केही समस्याहरू अहिले यसो इन भयो ठिक छ आइसा पुरी हुनुहुन्छ नमस्कार दाई के छ खबर साथ होइन सन्चै हुनुहुन्छ भन्नुहुन्छ दाई म कार्यक्रम सुन्दैछ है पुरानो गाउँ सिम्ले घर भइहाल्छ मन्थलीबाट आइसा पुरी हो सम्झना सबैमा भन्नुहुन्छ अप्सरा खड्का हुनुहुन्छ अप्सरा स्वर्ग कि परी धरतीमा झरेर म्यासेज गर्नुभएको छ रामी छपको नमाडीबाट अप्सरा खड्का हो भन्नुहुन्छ आज कहाँबाट अप्सराहरूले पनि सम्झे है सम्झिनुपर्छ खुसी लाग्यो मलाई पनि अप्सराहरू हराए कि भन्ने जस्तो लागेको थियो सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला रोमन मोक्तान तामाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भोजपुरे जेनजी भन्नुहुन्छ भोजपुर नगरपालिका नौ हेलो हुन्छ घर भइहाल्छ सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ भन्नुहुन्छ रात्रिकालीन सन्देश राख्नुपर्दा हजुरको लागि भोजपुरमा हुनुहुने घर परिवार होइन साथीभाइ सबैमा सम्झन चाहन्छु अनि साथीहरू मन्त्री आखा राई आकाश राई सुरज राई तुम्सा त्यस्तै गरेर राजविरही काइला त्यस्तै एक्सन विराज राई वरुण चञ्चले राई हिमा राई युनिसा तामाङ सपना तामाङ मुक्तान भूमिका राई फुचियम कला कुलुङ त्यस्तै गरेर सुषमा फलेसुवा लिम्बू सानु कमला सरस्वता पोखरेल राईनी राजकला रञ्जना बहिङ राई अनिता गदाल बराइली लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु विनोद बरुवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सालुबाट सम्झना सबैमा माया छ भन्नुहुन्छ भने शान्ति हुनुहुन्छ रोल्पाबाट शान्ति विषय हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ त्यस्तै गरेर इन्दिरा भुजेल हुनुहुन्छ नमस्ते दाई कार्यक्रम सुन्दैछु सिन्धुली ग्वालटारबाट इन्दिरा भुजेल हो सम्झिनु पर्दाखेरि बाबु जेनिस हस्बेन्ड शिशिर भुजेल भाइ सलिन भुजेल मिलन भुजेल दादा कमल भुजेल अनि बाबा मम्मी लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु यति बेला मलाई टिकटक लाइभ मार्फत पनि हेरिराख्नु भएको छ है म राम्रो छु नि टिकटकबाट हेर्दै हुनुहुन्छ भने मलाई राम्रो देखिराखेको छ हो है ठिक छ यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ सुरुवातमा म्यासेज पठाउनु भएको छ हुनुहुन्छ शिला किसमानी हुनुहुन्छ उहाँले सुन्दैछु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु निता हुनुहुन्छ नमस्ते नमस्कार दाई कार्यक्रम सुन्दैछु है साइप्रसबाट निता योगी हो मम्मी प्यारो मम्मीलाई मिस गरिराखेको छ है भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै आइसा पुरी हुनुहुन्छ नमस्कार दाई सन्चै हुनुहुन्छ हेर्दैछ है म भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनिता जुरेल हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला राकेश नेपाली हुनुहुन्छ आफ्नो रोजाइको गीत बच्छ कि नै सर भन्नुहुन्छ रोज्नुहोस् न म राख्ने कोसिस गर्छु है राकेशजी कुन गीत सुन्न मन छ भन्नुहोस् त त्यस्तै गरेर यति बेला सुमित्रा थापा मगर हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ सुभाष कार्की हुनुहुन्छ हेलो दाई के छ खबर सम्झना सबैमा है भन्नुहुन्छ कसैलाई केही भन्नु मन छ भने पनि भन्नुहोस् ल भाइरल दाई पनि भन्नुहुन्छ कहाँ हुन्छ नै छैन सुभाषजी के हुनु र खै अनि त हुनुहुन्छ हेलो दाई नमस्ते नमस्कार धेरै दिनपछि हजुरलाई देख्न पाइयो हजुरको कार्यक्रम सुन्न पाइयो भन्नुहुन्छ पहिला त धेरै सुन्थ्यो भन्दै हुनुहुन्छ है ठिक छ सबिना पोखरेल हुनुहुन्छ हेलो सुन्दैछु है हेर्दैछु म पनि तपाईँ चिटिक्क परेको छ भन्दै हुनुहुन्छ यो मैले थपेको है सुन्दैछु हेर्दैछु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला राकेश नेपाली हुनुहुन्छ मलाई झुटको खेती भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ ओके राख्ने कोसिस गर्छु म
मेरो साथी प्यारो अमिनालाई सम्झना अनि धेरै माया भन्छु ल भन्नुहुन्छ अनिता हजुरले. ओके, सुन्दै हुनुहुन्छ होला. त्यस्तै हेलो सेवार सन्चै हुनुहुन्छ यता इलामबाट के दियालिम्बु हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि मनदेखि धन्यवाद दिनुहोस् है. सम्झना सबैमा भन्नुहुन्छ है. समीक्षा मगरले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ. पहिला पहिला नेपाल हुँदाखेरि त हजुरको होइन कार्यक्रम भन्दै हुनुहुन्छ जस्तो लाग्यो. फुटबल लेख्नुभयो छैन है. ठिक छ, अघि विशेष रूपमा धन्यवाद. धनुको हजुर हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ. निदान लाग्नुभयो हिरो हिरो भन्दैनन्छ सबिनाजी. हो हिरो भन्दैनन् कति राम्रो हुनुहुन्छ है दाई. हो मलाई पनि त्यस्तै लाग्छ धनुजी. समीक्षा मगर हुनुहुन्छ हेर्दैछु सुन्दैछु मुस्कान मन्द मन्द मुस्कान भन्दैनन्छ. चिनी मन्दा गुलियो बोली भन्दैनन्छ समीक्षा. लट्ठै हुनुभयो हामीसम्म दाई भन्दैनन्छ धनुजीले पनि. विशेष रूपमा धन्यवाद दिन चाहे. त्यस्तै गरेर यति बेला सुन्दैछु भन्नुहुन्छ विजय तामाङ हुनुहुन्छ. श्री राज दाई नमस्ते हेर्दैछु कुवेतबाट घर चाहिँ दुरमासेन हो. सम्झना सबैमा भन्न चाहन्छु भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद. ठिक छ, यति बेला गीत राखौँ. त्यसपछि म एउटा भावना व्यक्त गर्नको लागि आउँछु ल. विशेष रूपमा धन्यवाद दिन चाहन्छु तरन्जी. जुन पनि अस्तायो रात पनि ढल्दैछ भनेर केही कुराहरू गर्नको लागि आउनेछु. मैले त तिम्रा हरेक गल्तीलाई हाँसेरै माफ गरिदिए. मैले त तिम्रा हरेक गल्तीलाई हाँसेरै माफ गरिदिए. तिम्रो खुसीको लागि आफ्नै आकांक्षाहरू साफ गरिदिए. मैले त तिम्रा हरेक गल्तीलाई हाँसेरै माफ गरिदिए. तिम्रो खुसीको लागि आफ्नै आकांक्षाहरू साफ गरिदिए. तिमीले जे भन्यौ त्यही सही मानेर अघि बढेको थिए. तिमीले जे भन्यौ त्यही सही मानेर अघि बढेको थिए. तिम्रै पछि लागेर मैले आफ्नै भाग्यसँग लडेको थिएँ. तैपनि खै आज मलाई नै पराई बनाउन तिमीलाई कति सहज भयो है. तैपनि खै आज मलाई नै पराई बनाउन तिमीलाई कति सहज भयो है. मेरो भागमा भने तिम्रो याद र यो सुनसान रात मात्रै रह्यो. तिमी त निधायो होला कसैको न्यानो काखमा अँगालो मारे. म पनि बहुतारिँदैछु तिम्रो मायाको आँसुको भारी पछि. तारो छ त्योतिर नजाउँ, मायाको कुराहरू गर्दिनँ हौ म. लाउँथे माया घातै घात भगवान्ले गीत राखिदिनुहोस् है भन्नुहुन्छ. म यो गीत राखिहाल्छु. राजु परियार विष्णु माझीको आवाजमा रहेको गीत छ तपाईँको माझमा.

अब सेनापति दुई घर गई सरी घर भई हाल चाहिँ ललितपुरबाट सुन्दैछु भन्नुहुन्छ मेरो प्यारो रामेछापमा हुनुहुने बाबालाई मिठो सम्झना माया भन्न चाहन्छु है भन्नुहुन्छ गीता राणा मगरजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ दुर्गा लामगादी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ कार्यक्रम रामेछाप नगरपालिका हिमगंगा चार धारापानी घर हालसै पोखरा बिरौटा बाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ निर्देश स्वयं हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि पाँच थरको मिकलाङजुङ दुई घर भइहाल्छ बिरामी देश कताहरूबाट भन्नुहुन्छ अनि मेसेज पठाउनु भएको छ घर परिवारमा मिठो सम्झना साथीहरू समीक्षा जोशी त्यस्तै गरेर अंकिता सुनवार लिम्बुनी पबिना फुच्चु संस्कृति लामा चामलिङ जुनिता राई त्यस्तै गरेर दिल्ली खिरिया मेरो प्यारो मान्छे तिमी काली कमला उनेम लिम्बु त्यस्तै गरेर अभागी सृजना रुबिना थामी माया राई कल्पना छेत्री कनुषा सुनवार पूर्वली खुसी ममता पया त्यस्तै गरेर सरिता अक्थमा राई अनिता लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ बाबुरा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि बाबुरा मगर ओखलडुङ्गा पोकाली घर भई आज रियादबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ धेरै माया सम्झना छ है भन्नुहुन्छ साथीभाइ सबैमा घर परिवार सबैमा सम्झना विशेष गरी साथी रञ्जित कालेलाई धेरै सम्झना छ भन्नुहुन्छ कल्पना चाम्पाङ हुनुहुन्छ मेसेज पठाउनु भएको छ उहाँले पनि भन्नुहुन्छ सन्चै हुनुहुन्छ दाई भन्नुहुन्छ ठिक छ राम्रो छ प्यारो मान्छे दिलपाली शर्मिला चाहिँ दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना प्लस अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ बाबा विनोद साम्पाङ मामा अञ्जना त्रिपारी साम्पाङ सल्टिनी सुवर्ण राई मनमुटुको मान्छे सिर्जना राई सिर्जु रञ्जित राई स्नेह चामलिङ मनिषा बान्त अर्चना कन्दुङ्गा मामा तिलक साम्पाङ लक्ष्मी राई शर्मिला राई हरपाल रोशनी त्यस्तै गरेर रमला साम्पाङ होइन घालो बिरमान सुनवार विवास कुलुङ बाजे रोशन योगेन लिम्बु एमपी विवास लिम्बु प्रेम भण्डारी लवली किरात गगन तेरथुमे बकाल धर्मराज अन्जान थुलुङ सानु सम्झना सन्ध्या राई राई अनिता लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई सुमित्रा थापा मगर हुनुहुन्छ सिन्धुली बितिजोरबाट कार्यक्रम सुन्दैछ है सम्झना माया छ भन्नुहुन्छ कुमार श्रेष्ठले पनि हेर्दै हुनुहुन्छ भने निरोजी पनि हेर्दै हुनुहुन्छ धनुजी पनि हेर्दै हुनुहुन्छ सबिनाजी पनि हुनुहुन्छ समीक्षाजी पनि हुनुहुन्छ भने अन्य पनि हेर्दै हुनुहुन्छ मलाई है टिकटक लाइभ मार्फत ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मेसेज वाचन गर्न चाहन्छु म धनुगजमेर हुनुहुन्छ उखल ढुङ्गाको खैफटेबाट भन्नुहुन्छ है हो नि मेसेजहरू पठाउनु भएको छ उहाँले खाना खानुभयो भन्नुहोस् खाना भइसक्यो तपाईँको भयो होला मम्मी बाबा दाई बहिनी होइन मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार त्यस्तै राजघले मगर मौसम अछामी विनाश मगर रामकुमार लिम्बु त्यस्तै गरेर राजु भुजेल त्यस्तै ईश्वर बस्नेत निशा लामा शुक्रराज रसाइली सञ्जय बस्नेत शिला अधिकारी केशव सेन्चुरी माली छेत्री सेना कन्दुङ्गा अनु मगर बेली अछामी अनि त्यस्तै गरेर सम्पाली शेर्पा विश्व कुमार धनुके जेनिसा श्रेष्ठ कविता कतानी निशा श्रेष्ठ अमिना आर्यन आले दुर्गा मगर छेत्री कल्पु शङ्कर मंगोलियन रोज लामा रमेश कतानी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ दबिन तामाङ नरवी सिंह शङ्ख तामाङ लगायत सबैमा सम्झना आयो भन्नुहुन्छ उहाँलाई पनि मलाई धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर मलाई यति बेला हेर्दै हुनुहुन्छ कसले भन्दाखेरिमा मेसेज पठाउनु भएको छ कसले भन्दा राज कालीकोटी हुनुहुन्छ बिर्ता मोड झापा घर भयो अहिले चाहिँ युएबाट म जाली हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ झापा लिइरहनुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे त्यस्तै गरेर यति बेला मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ दाई नमस्कार भोजपुरबाट कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ चामलिङ नकुल अर्जुन आखा रामकुमार लिम्बु सुप्रिया बान्तव राई त्यस्तै गरेर पूर्ण तामाङ तीर्थ राई किराती अञ्जना माया बान्तव राई अनि डम्बरु ढुङ्गाना दुर्गा कटुवाल तीर्थ राई राई सफल आयुष सुरज राई तम्सा शर्मिला चोखाङ विनोद चेम्जुङ विष्णु खनाल माया बान्तव राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद यति बेला म अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु त्योभन्दा अगाडि टिकटकमा केही म्यासेजहरू प्राप्त छन् भने वाचन गरिहाल्छु म यति बेला रातको समय छ विनेता छेत्री विनु हुनुहुन्छ खै मेरो नाम श्री भन्नुहुन्छ मैले सम्झिरहेको छु हजुरलाई मनमना है ठिक छ वाचन गरिरहेको छु अर्थात् आज समीक्षामा गर्नुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर उहाँहरू बिच कुराकानी भइरहेको छ ठिक छ त्यस्तै गरेर विनिता छेत्री विनु दोलाखाबाट हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद
एउटा गीत गाउन मन लागेको थियो, आवाज कस्तो होइन, सुभाष कार्की हुनुहुन्छ हेलो भन्नुहुन्छ, आवाजले साथ दिँदैन जस्तो लाग्यो, नत्र त मलाई भएन सुतेको जस्तो आवाज है, यस्तो अब उठेर एकछिन पछि चाहिँ गाउनुपर्छ जस्तो लाग्यो। ठिक छ, यति बेला म गीततर्फ लाग्न चाहे, यति बेला गीत राख्न चाहन्छु म, एउटा गीत राख्न चाहन्छु म, होइन मैले एक किलो नमस्कार श्रीराज भन्दिनुहुन्छ निरोजी है, अनि निरोजी कुन चाहिँ गीत राख्नुपर्ने हो है? ठिक छ, एउटा लेख रचनामा वाचन गरिहाल्छु, त्यसपछि म राख्छु ल। शिला अधिकारी हुनुहुन्छ, लेख पठाउनु भएको रहेछ, म वाचन गर्छु त्यसपछि म राख्छु, बोल भन्दै गर्नुहोस् ल। कन्फ्युज भयो क्या म त्यो कि यो भन्ने कुरा त्यो भएर है, ठिक छ ओके। खरानी घस्न पर्ने हो या अनसन बस्न पर्ने हो कि, खरानी घस्न पर्ने हो या अनसन बस्न पर्ने हो कि, उर्ली आउने बर्खाको भेलमा पस्न पर्ने हो कि, खरानी घस्न पर्ने हो या अनसन बस्न पर्ने हो कि, उर्ली आउने बर्खाको भेलमा पस्न पर्ने हो कि, तिमलाई पाउन भन मैले के गुमाउनु पर्छ, तिमलाई पाउन भन मैले के गुमाउनु पर्छ, डोरीको सहाराले काँटे कस्न पर्ने हो कि, डोरीको सहाराले काँटे कस्न पर्ने हो कि, खरानी घस्न पर्ने हो या अनसन बस्न पर्ने हो कि, उर्ली आउने बर्खाको भेलमा पस्न पर्ने हो कि, तिमलाई पाउन भन मैले के गुमाउनु पर्छ, डोरीको सहाराले काँटी कस्न पर्ने हो कि, डोरीको सहाराले काँटी कस्न पर्ने हो कि भन्नुहुन्छ काठमाडौँबाट हुनुहुन्छ शिला अधिकारी। ठिक छ, यति बेला म गीततर्फ लाग्छु। कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा आफ्नै तालमा रहिरहँदाखेरि गीत होइन बिर्सिँदो रहेछ। ठिक छ, यति बेला म गीततर्फ लाग्छु, म मनमा लागेको कुराहरू स्पष्ट भन्ने मान्छे हो। रुमाल धोको सुराज परियार अनि कृष्ण परियारको सुमधुर आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा

रुमाल धोएको छु, यो खोलीको पानी कहीँ नखान मैले छोएको छु। राजु परियार अनि कृष्ण परियारको सुमधुर आवाजमा जो तपाईँको माझमा राखे, तपाईँको माझमा राखे कार्यक्रम एसएमएस दोहोरी अनि अर्को राखेको छ। आवाजमा म श्रीराज महज। रातको समय छ, 10:54 गइसकेको छ। हामी हप्ताको सातै दिन आउँछौँ, यहाँहरूलाई थाहा नै छ। मिठा मायाका कुराकानीहरू पनि गर्छौँ, भनौँ न यसो जिस पनि हल्का खेलठुटा गर्ने बानी छ। अब खै होइन कस्तो लाग्छ कोनि भन्नुहोस् ल, म पनि भन्न चाहे। अनि तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्ने प्रयास गरिरहेको पनि छु है, म म्यासेजहरू वाचन गर्छु गरिरहेको छु पनि भन्न चाहे। यति बेला हेर्दै पनि हुनुहुन्छ, सुन्दै पनि हुनुहुन्छ, अनि मलाई यति बेला सम्झिँदै पनि हुनुहुन्छ है। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, त्यसपछि मनमा के के कुरा खेलिरहेको छ कि यसै यसै मनभित्रभित्रै हाँस्न मन लागिरहेछ। मनिष पनि हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, त्यस्तै गरेर यति बेला हुनुहुन्छ, सम्झिँदै हुनुहुन्छ मलाई। रितिका श्रेष्ठ हुनुहुन्छ, उदयपुर घरमै अहिले काठमाडौँबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ मलाई पनि, मनदेखि धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु। त्यस्तै गरेर प्रकाश त्यसले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला बसन्त श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है दाई भन्नुहुन्छ। यति बेला ताप्लेजिङबाट सम्झना सबैमा भन्नुहुन्छ, सिदिङवा पाँचबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला हेर्दै हुनुहुन्छ टक्क लगाएर सुमित्रा थापा मगर हुनुहुन्छ, ऋतु घागा मगर हुनुहुन्छ, कुमारजी आगे कुमार श्रेष्ठजी हुनुहुन्छ है, कता कता जान्छ जान्छ ठिक छ। के भनेको मेरो टोन एक ठाउँमा मात्र बसेको हुन्छ, बल्ला बल्दै बल्ला बल्दै हिर्सु चामिङ राईले सम्झिँदै हुनुहुन्छ, उहाँले शुभरात्री भन्नुहुन्छ, उदयपुरबाट हिर्सु राई हो, सम्झना सबैमा भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, दोलखा मार्बु घर भइहाल्छ, काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना अनि साथीहरू धनु गजमेर सम्पाली शेर्पा होइन सम्पाली शेर्पा सरिता मोक्तान सविता खड्का स्मृति मल्ल निशा लगुन सुश्रिता भुजेल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ सबिन थापा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है मन्थलीको चिसा पानीबाट सम्झना सबैमा भन्नुहुन्छ। सबिन थारा मगर लेख्नु भएको छ त तल, फेरि सबिन टी मगर आइडिरहेको छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मैले थापा बनाइदिएँ क्या है, ठिक छ। त्यस्तै गरेर तनिष रम्तेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, चिसा पानीबाट मिल्छ भने नामर्दलाई डाडु दिन्छु बल्की राखिदिनु न है भन्नुहुन्छ। मैले त नसुने गीत रहेछ त्यो, चिसा पानीबाट हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। तुलसी केसी हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ, दैलेख मान्छे अहिले चाहिँ अर्को खाँचीबाट सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। दिलसा राई हुनुहुन्छ, मिस्यु मित्राले फुलमाया राई अलिसा लिम्बू सरु छेत्री विपना राई प्रतिमा स्पर्शी प्यारिमाना जुनितार चामलिङ त्यस्तै दादा आशिष नयन बस्नेत अनि ढकाल धर्मराज आशिष बराल मगर एक्सन विराज राई त्यस्तै गरेर अजय राई दादा शमशेर लिम्बू जीवन फाबेल विवश कुलिङ पृथक लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि मलाई धन्यवाद दिनु छ। त्यस्तै हुनुहुन्छ, यति बेला मलाई म्यासेज पठाउनु भएको छ कसले भन्दाखेरिमा, यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ हुनुहुन्छ ऋतु काकामा गर्नुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, टिप्सु फुल स्याबास छ तिमीलाई भन्ने गीत राखिदिनुहोस् न विष्णु माझीको भन्नुहुन्छ शिला अधिकारीजीले, स्याबास छ तिमीलाई 10:57 भयो, एउटा मात्रै गीत राख्छु ल शिलाजी, नरिसाउनुहोस्। आजको बसाइमा मैले अर्को यो कुन चाहिँ गीत हो साथीले रोजामा पार्नुभएको थियो, अनिश पुरी हुनुहुन्छ, निशु दादा भन्नुहुन्छ, नयाँ गीत हो कि जस्तो लाग्छ होइन, जस्तो पनि लाग्छ होइन, एउटा गीत रोजामा पार्नु भएको छ, त्यो राख्ने कोसिस गर्छु म आफ्नो भन्न चाहन्छु। हजुरको रेडियो 102.1 MHz को फ्रिक्वेन्सी मोडुलेसनबाट प्रसारण भइरहेको कार्यक्रम होइन एसएमएस दोहोरी सुनिराख्नु भएको छ, हप्ताको साथी दिन आउँछ, उहाँहरूलाई थाहा नै छ मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा। त्यस्तै गरेर यति बेला म्यासेजहरू केही नयाँ छन् भने भाषण गर्नु पर्यो, जिनुभान्त हुनुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है, उहाँलाई पनि मैले धेरै धन्यवाद दिन चाहेकै हुनुहुन्छ। अरू म्यासेज पठाउनु भएको छ सबिना पोखरेल हुनुहुन्छ, साह्रै राम्रो भन्नुहुन्छ है,
मिस्टर आर्यन हुनुहुन्छ आजको सस्तोमा अन्तिम अफर नेपाली रूप 5800 5000 कोइलिनाको लागि सम्पर्क गर्नुहुन्छ छ बुझिनँ मैले यो पनि ठिक छ के भन्नु खै होइन मिस्टर आर्यनजी बुझिनँ मैले बुझिनँ सस्तोमा अफर दिनुभएको छ निरज सेवाजी हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद ठिक छ प्रायः जस्तो म्यासेज मैले सबै वाचन गरेँ जस्तो लाग्यो राकेश नेपाली हुनुहुन्छ खै त सर मेरो रोजाइ गीत भजन हुनुहुन्छ ए झुटको खेती सरी है तपाईँले रोजाइमा पार्नुभएको थियो मैले त्यही त है एकजना साथीले रोजाइमा पार्नुभएको छ कि भन्ने यसो सम्झे कहाँनिर हो भनेर हेर्छु त्यहाँ पनि हुनुहुन्छ टिकटकमा रोजाइमा पार्नुभएको थियो जसमा हुने सबैलाई सम्झना है भन्नुहुन्छ विनिता छेत्री पनि हुनुहुन्छ टाइम सक्यो त भन्नुहुन्छ टाइम सक्यो त भन्नुहुन्छ आत्तर घतार भइसक्यो है टिकटक भाइरल सङ्ग्रह छ नमर्दलाई यताहरू पख्नुहोस् म अर्को गीत राखेँ त्यसो भने राकेशजीले रोजाइमा पार्नुभएको झुटको खेती है सरी ल पनि मनाइ चाहिँ अब रिसाउनुहुन्छ होला फेरि टेन्सन भइहाल्यो नि त्यही त मैले अस्तिरोमा कहाँनिर कस्तो रोजाइको गीत होइन मैले बिर्से भनेर चाहिँ बसिराखेको थिएँ यति बेला झुटको खेती तपाईँको माझमा राख्न चाहन्छु यो गीत राख्दै राख्दै आजको सबैबाट छुटिन पनि चाहन्छु यतिन्जेलसम्म झुटको खेती तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर हेरेर साथ दिनुभयो मनोदेखि धन्यवाद दिन चाहन्छु पनि भने चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0848 40 26 रहेको छ झ्यालटोका बन्द गर्न बिर्सनुभयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टुकाईबाट बस्नुहोला भन्दै सुनेर हेरेर साथ दिनुभयो मनोदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा झुटको खेती बल्कि त छोटो मिठोमा राख्दै राख्दै आजको वर्षबाट छुट्टी हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: ऋण तिर्नकै लागि ऋण लिँदै सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको आयस्रोतको माध्यम बन्दै तिर्खुलाको चरा शीर्षकको शुभ समाचार।
3: पुस्तौंदेखि जमीनको छेउछाउमा खेर गइरहेको तिर्खुलाको जरा अहिले स्थानीयका लागि आयस्रोतको माध्यम बन्दै गएको छ। यहाँका 9 वटै स्थानीय तहमा तिर्खुला प्रशस्त मात्रामा पाइन्छ। यहाँका स्थानीयले यसको फल खाने तथा दाउराका रूपमा मात्र प्रयोग गर्दै आएका थिए। पछिल्लो समय जराको माग जिल्ला बाहिरबाट हुन थालेपछि जराको खोजी हुन थालेको हो। कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने यहाँका महिलाले अहिले यसको जरा घरमा ल्याउने र त्यसलाई ठेकेदारसँग बिक्री गर्दछन्। उनीहरूको लागि अहिले यो जरा रोजगारीको माध्यम समेत बनेको छ। बाजुराकी स्थानीय रमिता रोकायाले जमीनको घर छेउमा रहेको तिर्खुला अहिले बिक्री हुन थालेपछि आर्थिक उपार्जनका लागि सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, तिर्खुला जेठ र असारको महिनामा पाक्छ, यसको फल मिठो पनि हुन्छ। यो दाउराका रूपमा ल्याइने गरेका थियौं। यसको दाउरा खासै बिक्री हुँदैन थियो, अहिले यसको जरा बजारमा माग हुन थालेपछि आर्थिक कमाईमा सहज भएको छ। तिर्खुला वनमा प्रशस्त पाइए पनि निकाल्न पाइँदैन। अहिले हामीले निजी वन तथा आफ्नो जमीनको छेउछाउमा रहेको तिर्खुलाको बोटबाट जरा निकाल्छौं, रोकायाले बताउनुभयो। तिर्खुला प्राय यहाँका औल र लेकमा बढ़ी पाइन्छ। यसको जरा खासै ठूलो हुँदैन। यसको जरा र बोक्रा घाउ खटिरा, आँखाको रोग, कमलपित्त र ज्वरो कम गर्न प्रयोग गरिन्छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै बुढानीलकण्ठ स्थित उनकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानून बमोजिम कार्यवाही हुने सूचनामा उल्लेख गरिएको छ। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो। यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक 3 दिनभित्र यस आएको महाशाखा नम्बर 12 कोठा नम्बर 12 टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला, नआए कानून बमोजिम हुने सूचनामा भनिएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाका नाममा उनकै निवासमा टाँसिएको सूचनामा भनिएको छ। यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजू राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकाले यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक 3 दिनभित्र यस आयोगको महाशाखा टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला भनी सूचनामा भनिएको छ। अख्तियारले पठाएको पत्र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले असार दुई गते नै बुझेका छन्। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनमा देउवा निवास खण्डहर बनेको छ। निवास बस्न योग्य नभएपछि महाराजगंज बस्दै आएका देउवा दम्पती गत फागुनमा उपचारका लागि भन्दै विदेश गएका उनीहरू अहिलेसम्म स्वदेश फर्केका छैनन्। विगतमा सरकार र सत्तामा रहँदा विभिन्न अभियोगमा देउवा दम्पती जोड़िएको जनाउँदै वर्तमान सरकारले गिरफ्तार गर्ने तयारी गरेको थियो। त्यसमै देउवा दम्पती विदेशमा नै रोकिएको जनाइएको छ। उनीहरू हाल हङकङमा रहेको र स्वदेश फर्किने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएको निकटहरूले दावी गरेका छन्। सोही बेला अख्तियारले पासपोर्ट खरिद अनियमितता प्रकरणमा आरजूलाई बयानका लागि पत्र काटेको छ। राहदानी छपाई प्रकरणमा अख्तियारको टोलीले ठेक्का पाएको कम्पनीको सर्भर क्षमता छाप्ने मेसिनको प्राविधिक योग्यता तथा टेण्डर सम्बन्धी प्रक्रियामै अनियमितता भएको आशंकामा छानबिन गरिरहेको छ। खण्डहर निवासमा आरजूका नाममा म्याद तामेल शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्काएको गम्भीर आरोप शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकार गठन भएको तीन महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री परिषदका सदस्यहरू एकपछि अर्को विवादमा तानिएका छन्। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै दुई तिहाई मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते वर्तमान सरकार गठन भएको थियो। पुराना राजनीतिक दलहरूप्रति वितृष्णाको प्रतिविम्बको रूपमा नागरिकले ठूलो आशा र विश्वास गरेर रासोपालाई अनपेक्षित मत दिएका थिए। तर नागरिकको आशा र विश्वास विपरीत बालेन्द्र नेतृत्वको सरकार गठन भएको छोटो अवधिमै ठूलो विवादमा मुछिएका छन्। सदनमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्ति तथा कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकेदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरूलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद नरेन्द्र कुमार केरूङ, विपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेल र नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश कुमार मल्लले संवैधानिक निकायका पदाधिकारी र कर्मचारीलाई प्रधानमन्त्री कार्यालयबाटै धम्की दिएको भन्दै सदनमा प्रधानमन्त्रीको जवाब माग गरेका हुन्। साथै उनीहरूले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन्। अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको बारे जवाफ चाहिन्छ कंग्रेसको माग रहेको छ। यता सरकारका गतिविधिले राम्रो संकेत दिएको छैन एमालेको प्रतिक्रिया, सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन नेकपाको भनाई। त्यस्तै विवादित बोलीबारे पूर्वाधार मन्त्रीको स्पष्टीकरण व्यवसायलाई हतोत्साही गर्न खोजेको होइन, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सभामुखको आनाकानी, भारत र चीनको भ्रमणले राष्ट्रिय हित प्रवर्धनमा योगदान, यो खबर र यससँगै अन्य खबरका मुख्य बुदाहरू थिए यी। सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्काएको गम्भीर आरोप, संसदीय छानबिन समिति गठन गर्न विपक्षीको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: पहिलो महाधिवेशन गर्न गइरहेको सत्तारूढ़ रासोपामा सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढ़ाइने भएको छ। यसअघि 16 पदाधिकारीमा 6 जना मात्र सभापतिले मनोनयन गर्न पाउने प्रस्ताव गरिएकामा रासोपाको बिहिबार बसेको सचिवालय बैठकमा त्यो संख्या बढ़ाउनु पर्ने र एकता तथा समायोजनबाट पार्टीमा जोड़िएकालाई पनि नेतृत्वमा ल्याउने बाटो खोल्नुपर्ने विषयमा छलफल भएको हो। असार 2079 स्थापित रासोपाको पहिलो महाधिवेशन 7-9 असारमा चितवनमा हुँदैछ। एकताको मर्म समेट्न कस्ता विधि अपनाउने भन्ने विषयमा छलफल भएको छ। जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि एवं नेतृत्वमा पुरानी मान्छे आए, एकताबाट जोड़िएका नयाँ आएनन् भन्ने स्वर छन् रासोपाका एक पदाधिकारीले भनेका छन्। सहमति र विश्वासमा काम गर्नुपर्छ, एकताको महाधिवेशन होस् भन्ने हिसाबले नेतृत्वमा संख्या मिलाउन सभापतिले मनोनयन गर्ने संख्या बढ़ाउने कुरा आएको छ उनको भनाई छ। पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पूर्व विवेक एकछिन साझा पार्टी थरूहर थारूवान अभियन्ता उज्यालो नेपालमा नफर्किएका नेताहरू लगायतलाई पार्टी नेतृत्वमा व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय समिति सहमतिमै चयन गर्न मनोनयनको प्रावधान विधानमा राख्न लागि समायोजनबाट आएका साथीहरू फिल्डमै गएर जित्न सक्ने थोरै छन्। त्यो हुँदा पार्टी एकता सहमति र समायोजनको मर्म नदेखिएला कि भन्ने भएको छ नेताहरूले बताएका छन्। एकताको महाधिवेशन बनाउन केन्द्रीय सदस्य संख्या बढ़ाउने मनोनित संख्या बढ़ाउने र सहमतिमै पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने बारे छलफल भएको छ। त्यसको अन्तिम निर्णय भने महाधिवेशन अघि चितवनमा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ। राष्ट्रपाको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढ़ाइदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। आम बुझाइ छ राष्ट्रपाको झण्डै दुई तिहाई जनमतको जग गत वर्षको जेन्जी आन्दोलन हो। बालेन्द्र शाहलाई काठमाडौँ महानगरको मेयरबाट प्रधानमन्त्री बनाएको पनि त्यही आन्दोलनले हो। तर सोही आन्दोलनका घाइतेले प्रधानमन्त्री शाहलाई भेट्न पाएका छैनन्। घाइतेहरू प्रधानमन्त्री भेट्न सिंहदरबार धाएकै तीन महिना पुग्न लाग्यो। शाहको सचिवालयसँग समय मिलाउन आग्रह गरिरहेका छन् तर प्रधानमन्त्रीले समय दिएका छैनन्। प्रधानमन्त्रीले भेट नदिएपछि घाइतेले मंगलबार गृहमन्त्री सुधन गुरूङलाई भेटेर समस्या राखेका छन्। बल्ल तल्ल समय दिएका उनले पनि जेएनजी मुद्दा र घाइतेका समस्या समाधानमा ठोस निर्णय भने दिन सकेनन्। त्यसैले सरकारबाट उनीहरू खासै सन्तुष्ट छैनन्। राष्ट्रिय राजनीतिमै उथल पुथल गरेको जेएनजी आन्दोलनका घाइतेलाई सरकारले बिर्सिएको गुनासो गुरूङसँग पोखेर घाइतेहरूले भेट टुंग्याएका थिए। गत भदौ 23 र 24 गतेको आन्दोलनका कतिपय घाइते अहिले पनि अस्पतालको सयामा छटपटाइरहेका छन्। सयौं घाइतेहरू नियमित चेक जाँचका क्रममा अस्पताल धाइरहेका छन्। घाइते जेएनजी नेपालका अध्यक्ष बादल राईको भनाई छ अधिकांश घाइतेको आर्थिक अवस्था कमजोर छ। उनीहरूलाई बिहान बेलुका हातमुख जोड्नका लागि समस्या भइरहे पनि सरकारले व्यवस्था गरेको छ। घाइते समिता कार्की भन्छिन् प्रधानमन्त्री भएको तीन महिना पुग्न लाग्दा पनि बालेनको सत्तारोहणले जेएनजी घाइतेको समस्या छुन सकेन। उनलाई हामीसँग भेट्न समय समेत छैन। यसै गरी घाइते संजीव झाको भनाई छ जिउमा 5-6 वटा गोली भएकालाई सामान्य घाइतेमा राखिएको छ। हरेक 15 दिनमा इन्जेक्सन लगाउनु पर्ने बिरामी पनि सामान्य सूचीकरण गर्नु सरकारको बदमाशी हो। शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो।
2: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै बिहिबार विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 वटा प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित दुई आश्रित विधेयक पारित प्रक्रिया भने बाँकी छ। आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 शुक्रबारको प्रतिनिधि सभाबाट विचार गरियोस् प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र विधेयकको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले पारित रूपमै विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21 अर्ब 24 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ र पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनमा 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन भएको छ।
3: ऋण तिर्नकै लागि ऋण लिँदै सरकार कान्तिपुर दैनिक खबर लेख्छ सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ़दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनुपर्ने भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्ले 15 जेठमा प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत समेत राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गरेका छन्। बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाएका छन्। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्ष 2.45 अर्ब 99 करोड़ आन्तरिक ऋणको सेवा भुक्तानी हुनेछ। त्यसबाहेक आन्तरिक ऋणको ब्याज भुक्तानी र वैदेशिक ऋणको सावा ब्याज भुक्तानी गर्ने दायित्व पनि सरकारको रहन्छ।
2: सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि करिब 11.5 अर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ करिब 5 खर्ब रूपियाँ, शहरी पूर्वाधारतर्फ करिब 6.50 अर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनु भएको छ। बजेट पुस्तिकामा वार्षिक रूपमा रकम कम देखिए पनि योजनाको समग्र आकार निकै ठूलो छ। बिहिबार संसदमा मन्त्री लम्सालले भन्नुभएको छ, 3 वर्षभित्र 11.50 अर्बका योजना कार्यान्वयनमा लैजान्छौं। उहाँको भनाइ छ, आगामी आर्थिक वर्षका लागि पाउने 3 खर्बको बजेट सार्वजनिक गरे पनि 3 वर्षका लागि बजेट बनाएको मन्त्री लम्सालको दावी रहेको छ। वार्षिक बजेटको सीमाभन्दा माथि उठेर 3 वर्षीय कार्ययोजना कार्यान्वयन गर्ने नीति लिएको मन्त्री लम्सालको दावी रहेको छ। पुँजीगत खर्च नबढ़ाएका, ठूला पूर्वाधार आयोजना अघि नबढ़ाएको आरोप लागिरहेको अवस्थामा सरकारले 3 वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खरबौका ठूला योजना बनाएको जनाएको छ। आगामी 3 वर्षभित्र सड़क, पुल, शहरी पूर्वाधार, खानेपानी तथा खेलकुद क्षेत्रको व्यापक विकासका लागि खरबौं रूपियाँ बराबरका कार्यक्रम अघि बढ़ाएको सरकारले दावी गरेको छ।
3: ब्याङ्कका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि राष्ट्र ब्याङ्कको निगरानी अभियानमा खबर छापिएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय संस्थाका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि निगरानी बढ़ाएको छ। केन्द्रीय ब्याङ्कले बिहिबार एकीकृत निर्देशन 2082 संशोधन गर्दै ब्याङ्क वित्तीय संस्था, पूर्वाधार विकास ब्याङ्क र लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत सीईओ तथा उच्च व्यवस्थापन तहमा नियुक्त हुने व्यक्ति